feel just right. यो नया वर्ष LG का घर आशी सामान हरुमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहार हरु साथै 0% तुरुन्तै EMI नागरिकता भए पुग्छ शर्तहरु लागू हुनेछन् LG life's good.

यो नयाँ वर्षको अवसरमा सेनसेनका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा सियोर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याजिक, डिस वासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा सिजी का टीवी एन्ड होम अप्लायन्सेस को खरिदमा आकर्षक क्याशब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्रपृष्ठका खबर। शान्तिनगर गैरीगाउँ स्थित सुकुम्बासी बस्तीमा गत 12 वैशाखमा सरकारले डोजर चलायो। घर भत्किएपछि 24 वर्षीय युवती बा आमा सँगै मासापोखरी स्थित होल्डिङ सेन्टरमा बस्न थालिन्। उनी आफ्नो नियमित काममा पनि गइरहेकी थिइन्। सरकारले होल्डिङ सेन्टरका रूपमा तोकेको होटलका संचालकले मंगलबार साँझ अचानक उनीहरूलाई भने भोलिबाट तपाईहरूलाई अर्को ठाउँमा साप्ने भनिएको छ, बिहानै तयार भएर बस्नु। यो उर्दी सुन्नासाथ उनीहरू चकित परे। हामीलाई कहाँ लैजाने, किन लैजाने केही पनि थाहा थिएन। कुनै प्रक्रियाबारे जानकारी नै नदी सिधै उठ भनेपछि फेरि अर्को बस्ती उठाए जस्तो महसुस भयो, ती युवतीको गुनासो छ।
3: नेपाल सरकारले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि 1930 सम्बन्धी 2014 प्रोटोकल नम्बर 29 र अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धि 1947 नम्बर 81 अनुमोदनका लागि संसद समक्ष पेश गर्ने निर्णय गरेको छ।
2: सर्वोच्च अदालतले नेपाल र भारतबीच भएको लङ टर्म पावर ट्रेड एग्रीमेन्ट 2024 संघीय संसदका दुवै सदनमा जानकारीका लागि पठाउन सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ। सम्झौता विरूद्धको रिट खारेज भएको 1.5 वर्षपछि पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले सम्झौता संविधानको धारा 279 अनुसार संसदबाट अनुमोदन भने गर्न नपर्ने फैसला गरेको छ।
3: नेपालको एकमात्र ढोरपाटन शिकार आरक्षमा पदमार्ग बनाउने योजना अन्यलमा परेको छ। आरक्षले स्वीकृति नदिँदा ढोरपाटन बुकीपाटन फागुने हुँदै सुर्ती बाङ जोड्ने पदमार्ग निर्माण गर्ने योजना निर्माणको अझै अन्यल हट्न सकेको छैन।
2: अधिकतम खुद्रा मूल्य एमआरपी उल्लेख अनिवार्य गर्ने व्यवस्थाका कारण अवरूद्ध बनेको भैरहवा नाकाको आयात प्रक्रिया भन्सार विभागको सहजीकरणपछि पुनः सहज हुन थालेको छ। भन्सार बिन्दुमै एमआरपी ब्रान्ड तथा उपभोग्य मिति उल्लेख भएको लेबल अनिवार्य हुनुपर्ने नियम कार्यान्वयन गरिएपछि 10 दिनदेखि आयात प्रक्रिया प्रभावित भएको थियो।
3: अब शेयर बजार। शेयर कारोबार मापक नेप्से परिसूचक 27.49 अंकले वृद्धि भएको छ। 1.0% वृद्धि भएपछि समग्र नेप्से परिसूचक 2745.65 बिन्दुमा उक्लिएको छ। बिहिबार नेप्से 6.94 अंकले बढ़े पनि कारोबार 2.93 अर्ब रूपियाँमै सीमित भएको थियो।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #14#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: नेपाली खबरमा अब विदेशका खबर। पछिल्ला 15 वर्ष ममता ब्यानर्जी र उनको क्षेत्रीय दल तृणमूल कंग्रेस टीएमसी पश्चिम बंगालको राजनीतिमा एउटा अटल सत्य जस्तै देखिन्थ्यो। यस अवधिमा टीएमसीले कुनै पनि तरिकाले सधैँ निर्वाचनमा आफ्नै अस्तित्व जगाउँदै आउँथ्यो, तर गत सोमबार त्यस क्रममा क्रमभंगता आयो। आक्रामक जनवादी नेतृत्वको पहिचान बनाए पनि यस पटकको निर्वाचनमा हारका कारण लगातार चौथो पटक मुख्यमन्त्री बन्ने अवसरबाट उनी वञ्चित भएकी छिन्। यो घटनाले ज्योति बसु, नवीन पटनायक जस्ता लामो समय शासन गरेका क्षेत्रीय दिग्गजहरूकै पंक्तिमा ब्यानर्जीलाई उभ्याइएको छ।
4: अब खेल र खेलाड़ीका खबर। आईसीसी विश्वकप लीग टू अन्तर्गत त्रिदेशीय श्रृंखलाको अभ्यास स्वरूप खेलिएको खेलमा नेपाल एले अमेरिकालाई 3 विकेटले पराजित गरेको छ। माथिल्लो मूलपानी क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित 50 ओभरमा 8 विकेटको क्षतिमा 262 रन बनाएको थियो।
3: अब विचार विश्लेषण। भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद भुयालसँग नागरिक दैनिकले गरेको अन्तर्वार्ताका केही मुख्य बुदाहरू आजको नागरिक दैनिकमा छापिएका छन्। सरकारले मीडियामा आयोग खारेज भएको प्रचार त गर्यो, तर कानूनले अझै हामीलाई हटाएको छैन। सुकुम्बासी समस्या व्यक्तिको होइन, राज्य प्रणालीको असफलताको परिणाम हो। डोजर लगाएर समस्या हट्दैन, पीड़ा मात्रै गहिरिन्छ। सरकारको पछिल्लो कदम कानूनी क्रियाभन्दा एक्सन सिनेमा जस्तो देखिन्छ। सेना जनताको घर नाप्न होइन, देशको सीमा जोगाउन बनेको संस्था हो। अर्काको घरमा डोजर चल्दा मौन बस्ने समाज भोलि आफ्नै पीड़ामा एक्लिन्छ। भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालसँग नागरिक दैनिकले गरेको अन्तर्वार्ताका केही मुख्य मुद्दाहरू हुन्।
4: हस्त, अहिलेलाई नेपाली खबर यति नै। यसपछि पत्रकार खेमबमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोधक
4: श्री शक्ति सामुदायिक वन उपभोक्ता समिति मोर्मी कपिल वस्तु, अध्यक्ष नाथुराम चौधरी थारू, मोबाइल 9847083438 तथा समस्त वन उपभोक्ता समिति परिवार।
5: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
6: यति बेला बिहानको 6 बज्यो।

0: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्याल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल वैशाख 26 गते शनिबार, सन 2026 मे 9 तारीक, जेठ कृष्ण पक्षको सप्तमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: सुकुम्बासीलाई जबरजस्ती नहटाउन र उचित व्यवस्थापन गर्न सर्वोच्चको अन्तरिम आदेश। भूमिहीन तथा अव्यवस्थित बसोबासीको डिजिटल लगत संकलन हुने, विस्थापित नागरिकलाई पुनर्स्थापना गर्न पालिकाहरूको पनि चासो।
4: हामी घरबासको व्यवस्थापन गर्छौं, हामी उहाँहरूलाई खेती र पशुपालनका लागि सुरुमा आवश्यक बिउ पुँजी व्यवस्था गर्छौं। अन्य पालिकाको हकमा पनि यो कुरा चाहिँ गर्दाखेरि राम्रै हुन्छ भन्ने लाग्छ मलाई।
0: आइतबार पनि बिदा थपिएपछि सरकारी अस्पतालमा अपरेशनको पालो पाउनै मुस्किल, अस्पतालहरूसँग समन्वय र व्यवस्थापनमा सरकार उदासीन।
1: मालपोत्र नापी सेवा अब पालिकाबाटै दिने तयारी, पहिलो चरणमा 35 पालिका छनौट गरिने।
0: अमेरिका र इरान बीच हर्मुज जलमार्गमा फेरि तनाव, युद्ध विराम कायमै रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी।
1: र आईपीएल क्रिकेटमा कोलकाताले दिल्लीलाई 8 विकेटले हरायो।
5: शेयर बजारमा लगानी गर्नु सबैका लागि सजिलो हुँदैन। दिनभर बजार हेर्नुपर्ने र सही शेयर छनौट गर्नुपर्ने झन्झट धेरैलाई हुन्छ।
6: अब यो चिन्ताको समाधान छ म्युचुअल फन्ड मार्फत लगानी, जहाँ जोखिम तुलनात्मक रूपमा कम हुन्छ। लक्ष्मी सनराइज म्युचुअल फन्ड अन्तर्गतको क्लोज एन्डेड म्युचुअल फन्डले ल्याएको छ नयाँ योजना, एलएस होराइजन 12। अनुभवी फन्ड म्यानेजर र ब्यालेन्स्ड पोर्टफोलियो स्ट्राटेजी मार्फत तपाईँको लगानी सुरक्षित र व्यवस्थित बनाइन्छ। कम जोखिम सहित दीर्घकालीन प्रतिफलका लागि एलएस होराइजन 12 एक स्मार्ट विकल्प हो। योजना आकार ₹1,20,00,000, न्यूनतम ₹1,000 प्रति युनिट मूल्य ₹10। मेरो शेयर या आस्पाको माध्यमबाट सजिलै आवेदन दिन सकिने। आईपीओ खुल्ला हुने मिति 2083 वैशाख 30 गते रहेको छ। एलएस होराइजन 12, आजको स्मार्ट योजना, भोलिको सुरक्षित भविष्य। म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ। लगानी गर्नु अघि सम्बन्धित दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला।
7: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरुरी सूचना।
8: जीवनाशक विषादी बीज हो, औषधि होइन। यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनौ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिस गरिएको बालीमा सिफारिस मात्रामा सुरक्षित तवरले प्रयोग गरौं। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौं।
7: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
8: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेका ग्राहकहरूलाई 2083 साल वैशाख मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछन्।
6: काया कैरनमा अब खबरको सिलसिला। सर्वोच्च अदालतले थप सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई बस्तीबाट जबरजस्ती नहटाउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ। यसअघि विस्थापित सुकुम्बासी वा अव्यवस्थित बसोबासीका लागि आवास, शिक्षा, स्वास्थ्य, खाद्यान्न जस्ता आधारभूत आवश्यकताको व्यवस्थापन प्रभावकारी रूपमा गर्न पनि सर्वोच्चले आदेश गरेको छ। सुकुम्बासी बस्तीमा डोजर चलाउने सरकारको कदम विरूद्ध परेका रिटमा हिजो सुनवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो। काठमाडौँ उपत्यका सुकुम्बासी बस्तीमा सरकारले डोजर लगाइसकेपछि सर्वोच्चबाट अन्तरिम आदेश आएको छ। सम्पन्न भइसकेको कार्यका हकमा तत्काल अन्तरिम आदेश जारी गर्न नपर्ने सर्वोच्चले भनेको छ। सरकारले देशका अरू क्षेत्रका सुकुम्बासी र अव्यवस्थित बसोबासी हटाउने प्रक्रिया पनि अघि बढ़ाएका कारण त्यसका लागि अन्तरिम आदेश जारी भएको हो। यसैबीच प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको नेतृत्वमा काठमाडौँ उपत्यका विकास प्राधिकरणले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एकीकृत डिजिटल लगत संकलन गर्ने तयारी गरेको छ। सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूको पुनर्स्थापनामा पालिकाको भूमिका बारेको रिपोर्ट केही बेरपछि प्रसारण गर्नेछौं।
7: सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशलाई प्रधान न्यायाधीश बनाउने परम्परा तोड्दै संवैधानिक परिषदले चौथो वरियताका मनोज कुमार शर्मालाई सिफारिश गरेपछि चौतर्फी प्रश्न उठिरहेको छ। परिषदले अब्बल न्यायाधीश रोजेको हो कि कार्यपालिकाका लागि अनुकूल बनाउन खोजेको हो भन्ने सवाल सम्बन्धित क्षेत्रबाटै आइरहेको छ। परिषदले प्रधान न्यायाधीश सिफारिश गरेको भोलिपल्ट हिजो कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले फूलकोट अर्थात पूर्ण बैठक राख्नु भएको थियो। पूर्व न्यायाधीश समाजले यसै विषयमा विज्ञप्ति निकालेको छ। नेपाल बार एसोसिएशनले सल्लाहकार समितिको बैठक राख्यो। सिफारिश विरूद्ध रिट समेत लगिएकोमा भने सर्वोच्च अदालतले दर्ता अस्वीकार गरेको छ। पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीले पिक एण्ड चुज नीति लिनु गलत रहेको बताउनु भएको छ। तत्कालीन रूपमा केही विवाद मात्र भए पनि यो निर्णयले दीर्घकालीन असर पार्ने उहाँको बुझाइ छ। यस्तै नेपाल बारका पूर्व महासचिव अञ्जिता खनालले कार्यपालिकालाई लागेकै भरमा छान्ने अनुकूल

विदा थपिएपछि झन त्यो पर धकेलिएको छ। उपचारमा ढिला सुस्ती विगतदेखिकै समस्या हो। पछिल्लो पटक आइतबार समेत इमर्जेन्सी बाहेकका सेवा बन्द हुन थालेपछि गम्भीर साइड इफेक्ट देखिएको खबर आजको नयाँ पत्रिकाले लेखेको छ। दैनिक ओपीडीदेखि शल्यक्रिया लगायतका सेवाका लागि बिरामीको ठेलमठेल भीड़ हुने गरेको छ। सबैभन्दा लामो पालो त्रिभुवन विश्वविद्यालय स्टेशन अस्पतालमा छ। शिक्षणमा 2084 असारसम्म अर्थात 13 महिनासम्म 5,500 बिरामी पालोमा छन्। अब आउने नयाँ बिरामी त्यसपछि मात्रै पालो पाउँछन्। अहिले बिरामीको भीड़ धेरै छ। आइतबार विदा भएपछि त्यस दिनका बिरामीको चाप सोमबार थपिन्छ। शिक्षण अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसायराले भन्नुभयो, शल्यक्रिया गर्नुपर्ने बिरामीको पालो 2084 असारसम्म पुगिसकेको छ। देशकै जेठो सरकारी अस्पताल वीर र ललितपुरको पाटन अस्पतालमा बिरामीको अपरेशनको पालो 9 महिनासम्म पुगेको छ। दुई दिन विदाका कारण अस्पतालले सर्जरीदेखि ओपीडी सेवासम्म घटाएपछि त्यसको मार बिरामीलाई परेको छ। धेरै बिरामी सरकारी अस्पतालमा पालो नपाएका कारण निजीमा जान बाध्य भएका छन्। हाल सरकारी अस्पतालमा शल्यक्रियाका लागि पालो कुर्ने बिरामी अत्यन्तै भीड़ भएपछि स्वास्थ्य मन्त्रालयले त्यसलाई व्यवस्थापन गर्न अस्पतालहरूसँग समन्वय गर्न सकेको छैन। मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले अस्पतालमा पालो कुर्नेको संख्या 2084सम्म पुगेको बारे जानकारी नभएको बताउनु भएको छ। काया कैरनमा सुकुम्बासी बस्तीबाट विस्थापित भएकाहरूको पुनर्स्थापनामा पालिकाको भूमिका बारेको रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।

0: समृद्धि योजना, योजना साथमा प्रतिफल हातमा। यही 2083 वैशाख 29 गते देखि म्युचुअल फन्ड को आवेदन खुल्दैछ। रिलायबल समृद्धि योजना 2 को छिटोमा जेठ 1 गते सम्म यो आवेदन बन्द हुनेछ। त्यसैले मिति याद राखौं 2083 वैशाख महिनाको 29 गते रिलायबल म्युचुअल फन्ड को आईपीओ खुल्दैछ है। इकाइमा लगानी पूर्ण रूपमा जोखिम मुक्त नहुने हुँदा लगानी गर्नु पूर्व विवरण पुस्तिका राम्ररी अध्ययन गर्नुहोला।
1: जहाँ फेरिन्छ सुखको साथ, त्यही हो घर, जहाँ हुन्छ खुसीको बाग, जहाँ बालापन उमेरले छेक्दैन, मनको कलाकारिता कतैले रोक्दैन, जहाँ पहिलो आवास हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग भई, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास, जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर, जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
2: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
0: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको।

0: बेटर अप्लायंसेस बेटर को पानी लाग्छ
1: थोरै बचत धेरै कायदा बीमा का छन् फाइदै फाइदा बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्व को एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिन्त बनाऊ न्यून बीमा शुल्क में अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड साबिक को राष्ट्रीय बीमा संस्थान
2: विभिन्न कारणले माटो बिग्रिँदै गइरहेकोले माटो जोगाएर उत्पादन बढाउन
3: माटो जाँच गरी सिफारिसको आधारमा नाइट्रोजन फस्फोरस तथा पोटास मलहरू सन्तुलित मात्रामा प्रयोग गर्ने
2: प्राङ्गारिक पदार्थ माटोको जीवन हो तसर्थ रासायनिक मलको अलावा गोठे मल तथा कम्पोस्ट मल हरियो मल र जैविक मलको प्रयोग बढाउने
3: अम्लेपना भएको माटोमा कृषि चुन प्रयोग गर्ने
2: पशुमूत्रले युरिया मलले जस्तै बिरुवालाई नाइट्रोजन तत्व उपलब्ध गराउने भएकाले बिरुवाको वृद्धिको अवस्था हेरी एक भाग मूत्रमा 3-5 भाग पानी मिसाई बोट बिरुवामा छर्ने
3: सम्भव भएसम्म कम खनजोत गरी खेती गर्ने जमिन ढाक्ने गरी छापो बाली लगाउने तथा बोट बिरुवालाई छापो दिने अन्तर बालीको रूपमा कोसे बाली लगाउने
2: बाली कटानी गरिसकेपछि बोट बिरुवाको जरा काण्ड तथा ठुटा मुटा जमिनमा छाडिदिने वा माटोमा मिलाउने
3: स्वस्थ माटो जीवनको आधार हो यसलाई बचाउनु र बिग्रन नदिनु हामी सबैको दायित्व हो
2: कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरबार काठमाडौँबाट जनहितमा जारी सन्देश
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सुकुमवासीलाई जबरजस्ती नहटाउन र उचित व्यवस्थापन गर्न सर्वोच्चको अन्तरिम आदेश वरियता मिचेर प्रधान न्यायाधीश सिफारिश हुँदा अब्बल कि कार्यपालिकालाई अनुकूल भन्ने प्रश्न आइतबार पनि विधा थपिएपछि सरकारी अस्पतालमा अपरेशनको पालो पाउने मुस्किल लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर मालपोत्र नापी कार्यालयले दिँदै आएको भूमि प्रशासन सम्बन्धी सेवाहरू नगरपालिका तथा गाउँपालिकाबाटै दिने गरी तयारी थालिएको छ। सरकारले त्यसका लागि मालपोत ऐन 2034 संशोधन गरेको छ। केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश अन्तर्गत मालपोत ऐन समेत संशोधन गरिएको हो। भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयका प्रवक्ता सहसचिव गणेश प्रसाद भट्टले भूमि प्रशासन सम्बन्धी काम पालिकालाई हस्तान्तरण गर्न मिल्ने उद्देश्यले कानूनी प्रबन्ध गर्न ऐनमा संशोधन गरिएको र प्रावधान थपिएको बताउनुभयो। मालपत्र नापी कार्यालयबाट हुँदै आएका कार्यहरू पालिका तहमै पुर्याउने प्रयास थालिएको उहाँको भनाई छ। त्यसैका लागि कानूनमा संशोधनदेखि पहिलो चरणमा काम थाल्न पालिकाहरूको छनौट भइरहेको उहाँले जानकारी दिनुभयो। मन्त्रालयले पहिलो चरणका लागि 35 पालिका छनौटको तयारी गरेको छ। मालपत्र नापी सेवा अब पालिकाबाट शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
6: डाक्टर होस् वा नर्सको तयारी लिन्छ भाइब्रेन्टले पूरै जिम्मेवारी। भाइब्रेन्ट पुतली सड़क काठमाडौँ।
4: सर्वोच्चको अन्तरिम आदेश आउनु अघि काठमाडौँका दर्जनौ सुकुम्बासी बस्ती डोजरले भत्काइसकेको छ। विस्थापितहरूलाई उचित व्यवस्थापनमा अलमल भइरहेको बेला खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आफ्ना विस्थापित नागरिकलाई ससम्मान गाउँ फर्काउने र पालिकाभित्रै आवासको व्यवस्था गर्ने घोषणा गरेको छ। अरू पालिकाहरूले चाहिँ यसबारे के सोचिरहेका छन् त? थप जानकारी सहित महेश गेवालीको रिपोर्ट।
7: काठमाडौँको सुकुम्बासी बस्ती भत्काउँदा आफ्ना ठाउँका नागरिकले पनि दुःख पाएको खबर थाहा पाएपछि हलेसी तुवाचुङ नगरपालिकाले उनीहरूलाई गाउँ फर्काउने निर्णय गरेको छ। गाउँमा जग्गा भएर पनि घरवास नभएका कारण फर्किन नसकेकाहरूलाई नगरपालिकाले भूकम्प प्रतिरोधी मापदण्ड अनुसारको 2 कोठे घर बनाइदिने प्याकेज अघि सारेको छ। नगरपालिकाको यो योजना विशेष गरी जग्गा भएका तर घर नभएकाहरूका लागि हो। भूमि आयोग विघटन भएका कारण स्थानीय सरकारलाई तत्काल जग्गा वितरण गर्ने कानूनी अधिकार छैन। यद्यपि नगरपालिकाले यसलाई समस्याका रूपमा स्वीकार गर्दै थप गृह कार्य र विकल्पको खोजी गर्ने प्रतिबद्धता जनाएको छ। नागरिकलाई गाउँमा अडाई राख्न आवास मात्र पर्याप्त हुँदैन भन्ने बुझेको नगरपालिकाले सीड मनी अर्थात बिउ पुँजी उपलब्ध गराउने योजना पनि बनाएको छ। आफ्ना नागरिकलाई दुःखको बेला अभिभावकत्व प्रदान गर्नु स्थानीय सरकारको मुख्य धर्म रहेको हलेसी तुवाचुङ नगरपालिकाका उपमेयर रमेश कुमार राउत बताउनुहुन्छ।
8: हामी घरबासको व्यवस्थापन गर्छौँ, हामी उहाँहरूलाई खेती र पशुपालनका लागि सुरुमा आवश्यक बिउ पुँजी सिड मनीको व्यवस्था गर्छौँ। हामी सँगै काम गर्ने, उहाँहरू त्यो गर्न तयार हुनुहुन्छ भने हामी उहाँहरूलाई सहयोग गर्नको लागि तयार छौँ। अन्य पालिकाको हकमा पनि यो कुरा चाहिँ गर्दाखेरि राम्रै हुन्छ भन्ने लाग्छ मलाई। अब पुरानै अवस्थामा आफ्नो जीविकोपार्जन र उद्यमशीलताका लागि समेत राम्रो हुन सक्छ।
7: स्थानीय सरकारहरूको साझा संस्था नगरपालिका संघ र गाउँपालिका महासंघले यो कदमलाई सकारात्मक रूपमा लिएका छन्। स्थानीय सरकार सञ्चालन ऐनले सार्वजनिक जग्गा संरक्षणको अधिकार दिएको छ। नागरिकको आवास निर्माणमा 2-5 लाख रूपियाँसम्म लगानी गर्न सक्षम रहेको नगरपालिका संघका अध्यक्ष भीम ढुङ्गाना बताउनुहुन्छ।
9: जग्गा नै दिन सक्ने अवस्था चाहिँ हामीले रहँदैन, अधिकार छैन, तर निवास बनाइदिएर उद्यमशीलतामा लगाउनको लागि नगरपालिकाले चाहिँ समन्वय गरेर अलिकति लगानी गर्यो भने चाहिँ उहाँहरूको भविष्य पनि राम्रो हुन्छ, आफ्नो जन्मभूमि बस्न पनि पाउनुहुन्छ र उत्पादनमा अगाडि बढाउँदाखेरि व्यापार बिजनेसदेखि लिएर अरू कामलाई पनि सहायता हुन्छ, गाउँ पनि हराभरा हुँदै जान्छ जस्तो लाग्छ मलाई।
7: हलेसी टुवाचुङ नगरपालिकाको यो पहल केवल एउटा आवास आयोजना मात्र होइन, यो ग्रामीण पलायन रोक्ने र नागरिकले आफ्नै भूमिमा आत्मसम्मानका साथ बाँच्ने वातावरण मिलाउने दूरगामी सोच हो। यो अभियान सफल भएमा यसले अरू पालिकाहरूका लागि पनि नागरिकले आफ्नै थात थलोमा फर्काउने उत्कृष्ट मोडल प्रदान गर्नेछ। संघले अधिकार प्रत्यायोजनमा सहयोग गर्नुपर्ने गाउँपालिका महासंघका अध्यक्ष लक्ष्मी पाण्डे बताउनुहुन्छ।
10: स्थानीय सरकारले नै सहयोग गरेर बस्ती बसाउने वातावरण उहाँहरूलाई चाहिँ कर्मशील बनाउने कुरामा चाहिँ स्थानीय सरकारले त्यो गर्न सक्छ र आफ्ना नागरिक बाहिर गएर रोइरहेको हामी हेर्न पनि सक्दैनौ। त्यस्तो काम गर्न हामी सबै लागेर गरौं नागरिकको लागि भनेर गर्न आँट गर्ने हो भने गर्न सकिन्छ, तर जग्गा प्राप्ति गर्ने अधिकार हामीसित नरहेको हुनाले त्यसमा चाहिँ संघ सरकारले नै सहजीकरण गर्नुपर्छ।
7: उचित बसोबास र आय आर्जनको भरपर्दो विकल्प भएमा आफ्नै थात थलो फर्किने रहर सबैलाई छ। यसका लागि संघ र प्रदेश सरकारले पनि पालिकाको अग्रसरतालाई बजेट र कानूनी सहजीकरण मार्फत साथ दिनु जरूरी छ।
4: आया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल बानेश्वर जमल र ओम अस्पतालमा।
12: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
13: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
12: हाम्रा सेवाहरू
13: ओपीडी सेवा,
12: विशेषज्ञ ओपीडी सेवा,
13: निशुल्क औषधि वितरण,
12: सशुल्क फार्मेसी सेवा,
13: फिजियोथेरापी सेवा,
12: अकुपंचर सेवा,
13: योग परामर्श सेवा,
12: क्रियाकल्प सेवा,
13: पूर्वकर्म पञ्चकर्म सेवा,
12: छार सूत्र सेवा,
13: जलौका सेवा,
12: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
13: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
12: विस्तृत जानकारीका लागि
13: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर गैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
14: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। हान्टा भाइरसको पछिल्लो संक्रमणले विश्वव्यापी चिन्ता बढ़ाएको छ। अहिलेसम्म नेपालमा हान्टा भाइरस पुष्टि नभए पनि विशेषज्ञहरूका अनुसार यसको सम्भावित प्रकोपको जोखिमलाई नकार्न सकिँदैन। नेपालमा अन्तर्राष्ट्रिय तथा आन्तरिक आवागमन धेरै हुने भएकोले विश्वका कुनै पनि ठाउँमा हुने रोगको जोखिम यहाँ पनि रहन्छ। हान्टा भाइरस संक्रमित व्यक्तिमा टाउको दुख्ने, चक्कर लाग्ने, चिसो लाग्ने, ज्वरो आउने, मांसपेशी दुख्ने तथा वाकवाकी, बान्ता, झाडा पखाला र पेट दुखाई जस्ता पाचन सम्बन्धी समस्या देखिन्छन्। त्यसपछि अचानक श्वास प्रश्वासमा समस्या र रक्तचाप बढ़ने अवस्था देखिन्छ। यसको लक्षण भाइरसको संक्रमण सम्पर्कपछि दुईदेखि चार हप्ताभित्र देखिन सक्छ। कहिलेकाहीँ एक हप्ताभित्रै वा आठ हप्तासम्म ढिलो पनि हुन सक्छ। हान्टा भाइरसको कुनै विशेष औषधि, खोप वा एन्टीभाइरल उपचार छैन। डाक्टरहरूको सहायतामा उपचार डाक्टरहरूले केवल सहायक उपचार मात्रै दिन्छन्। त्यसैले समयमै पहिचान गर्नु अत्यन्तै महत्वपूर्ण हुन्छ। हान्टा भाइरसको जोखिम, नेपाल कति सुरक्षित शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
4: अब विदेशको खबर। अमेरिका र इरान बीच हर्मुज जलमार्गमा फेरि तनाव बढ़ेको छ। दुई देशका सेनाबीच पछिल्लो पटक हर्मुज क्षेत्रमा गोली हानान भएसँगै तनाव बढ़ेको हो। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम कायम रहेको दावी गर्नुभएको छ। इरानका उच्च सैन्य कमाण्डरले अमेरिकाले युद्धविराम गरेको बताएका छन्। आफूहरूले प्रतिरक्षाका लागि प्रतिआक्रमण गरेको उनको भनाई छ। अमेरिकी राष्ट्रपति ट्रम्पले यदि इरान सम्झौतामा आएन भने फेरि पनि आक्रमण गर्ने चेतावनी दिनुभएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। संयुक्त राष्ट्रसंघको समुद्री एजेन्सी आईएमओका महासचिव आरसी न्यू डेमनगेजले हर्मुज संकटका कारण खाड़ी क्षेत्रमा झण्डे 1500 जहाज फँसेको जानकारी दिनुभएको छ। बुधबार मात्र इरान अमेरिका बीच वार्ता हुने खबर बाहिरिएसँगै विश्व बजारमा अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रूड अर्थात कच्चा तेलको भाव 11% घटेको थियो। अर्को दिन बिहिबार राति दुई देशका सेनाबीच हर्मुज जलमार्गमा गोली हानाहान भएको हो।
5: अब खेल खबर। आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई 8 विकेटले हराएको छ। दिल्लीमा हिजो भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 142 रन बनाएको थियो। दिल्लीले दिएको 143 रनको लक्ष्य पछ्याएको कोलकाताले 14 ओभर 2 बलमा 2 विकेट गुमाएर भेटायो। कोलकाताका फिन एलेनले 47 बलमा शतक बनाए। आईपीएल अंक तालिकामा दिल्ली 11 खेलमा 8 अंकका साथ तालिकाको 8 स्थानमा छ भने कोलकाता 10 खेलमा 9 अंकका साथ तालिकाको 7 स्थानमा छ। आईपीएल क्रिकेटमा आज बेलुका पाउने 8 बजे राजस्थान रोयल्स र गुजरात टाइटन्सले खेल्दैछन्।
4: कायाकै रनमा अब केही खबर संक्षेपमा। उच्च स्तरीय कार्यदलले मध्यपूर्व संकटबाट नेपालमा परेको बहुआयामिक प्रभाव न्यूनीकरण तथा व्यवस्थापन गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सुझाव सरकारलाई दिएको छ।
5: पर्सि सोमबार राति र मंगलबार बिहान सुदूरपश्चिम मध्य क्षेत्र र पूर्वी भागमा हावाहुरीसहित पानी पर्ने सम्भावना छ। मौसमविद उज्जवल उपाध्यायका अनुसार सोमबार राति सुदूरपश्चिम र मंगलबार बिहान काठमाण्डु उपत्यका लगायत देशका मध्य तथा पूर्वी भागमा हावाहुरीसहितको वर्षाको सम्भावना रहेको हो। आज र भोलि भने देशका केही ठाउँमा छिटफुटदेखि मध्यमसम्म वर्षाको सम्भावना छ। यसैबीच यस वर्ष मनसूनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरिएको छ। जल तथा मौसम विज्ञान विभागले हिजो सार्वजनिक गरेको मनसून ऋतुको जलवायु आकलन अनुसार यस वर्ष मनसूनमा सरदरभन्दा कम पानी पर्ने सम्भावना छ। गर्मी धेरै हुने देखिन्छ। नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ।
4: मनसूनमा कम पानी पर्ने भएकाले नार्कले यस वर्ष धान खेती गर्दा कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने र खडेरी सहन सक्ने जात सुक्खा 1, सुक्खा 2, सुक्खा 3, सुक्खा 4, सुक्खा 5 र सुक्खा 6 लगायत छनौट गर्न किसानलाई सुझाव दिएको छ।
5: संघीय संसद अन्तर्गतको संसदीय सुनवाई समितिले प्रस्तावित प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्मा विरूद्ध उजुरी माग गरेको छ।
4: काठमाण्डु जिल्ला अदालतले गएको वर्ष फैसला गरेका अभद्र व्यवहारका 358 अभियुक्त मध्ये 95% दोषी ठहर भएका छन्। फैसला हुँदासम्म आधा जसो अभियुक्त पाएको सजाय भन्दा बढ़ी समय हिरासतमा रहनु परेको खबर कान्तिपुरले लेखेको छ।
5: सरकारले न्यायपालिकामाथि हस्तक्षेप बढ़ाउँदै गएको भन्दै नेपाल बार एसोसिएशनले चिन्ता व्यक्त गरेको छ। अध्यादेश, विभिन्न न्यायिक नियुक्तिमा राजीनामाको दवाब तथा प्रधान न्यायाधीश नियुक्तिमा सरकारले गलत मनसाय देखाएको बारले आरोप लगाएको छ। न्यायपालिकामाथि सरकारको अत्याधिक सक्रियता नेपाल बार शीर्षकको खबर अन्न अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
4: र संघीय राजधानी काठमाण्डुको बीचमा पर्ने पुरानो बस पार्कमा निर्माणाधीन काठमाण्डु भ्यू टावर समयमै सम्पन्न नहुँदा शहरको सौन्दर्य र व्यवस्थापनमा गम्भीर असर परेको खबर आजको गोर्खापत्रले लेखेको छ। काया कैरनमा अब पालो उखानको
5: लगनपछिको पोतेके काम
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: सुकुम्बासीलाई जबरजस्ती नहटाउन र उचित व्यवस्थापन गर्न सर्वोच्चको अन्तरिम आदेश। भूमिहीन तथा अव्यवस्थित बसोबासीको डिजिटल लगत संकलन हुने। विस्थापित नागरिकलाई पुनर्स्थापना गर्न पालिकाहरूको पनि चासो।
4: आइतबार पनि विदा थपिएपछि सरकारी अस्पतालमा अपरेशनको पालो पाउनै मुस्किल। अस्पतालहरूसँग समन्वय र व्यवस्थापनमा सरकार उदासीन।
5: मालपोत्र नापी सेवा अब पालिकाबाटै दिने तयारी। पहिलो चरणमा

0: 35 वटा पालिका छनौट गरिने,
1: अमेरिका र इरान बीच हर्मुज जलमार्गमा फेरि तनाव, युद्ध विराम कायमै रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दावी,
0: र आईपीएल क्रिकेटमा कोलकाताले दिल्लीलाई 8 विकेटले हरायो।
1: र अन्त्यमा आजको कार्टुन, आज हामीले नयाँ पत्रिकाबाट झ्याप्पै शीर्षकमा रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। आफूलाई मनपर्ने नेताले जे गरे पनि आहा भन्दै ताली बजाउने प्रवृत्तिसँग यो कार्टुन सम्बन्धित छ। यहाँ दुईजना मान्छे मोबाइलमा खबर हेरिरहेका छन् अनि एकजनाले भन्दैछ, आहा हाम्रो नेताले त मर्यादा क्रम परम्परा विधि प्रक्रिया नि कस्तो मिठोसँग मिच्ने क्या। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: हे भगवान्, यो टोयलेट भुरेर पानी पनि माथि आउन लागिसक्यो। कति झन्झट भएको, कला बोलाउने होला।
3: ए दाइ, ढुक्काउनुहोस्। यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो। पाँच मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
4: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्। हामी पाँच मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौँ।
5: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
3: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा एक, मन्द्रेली टोल, बठनपुर, कपिल वस्तु।
5: प्रोप्राइटर नोने थारू।
4: सम्पर्क नम्बर 98144750 र 98773193।
6: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
7: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
8: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
9: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
7: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
9: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
8: सुन्नुहोस् त,
7: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
10: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
9: अनुरोध
7: अध्यक्ष झलक मल्ल ठकुरी, शिव मन्दिर सामुदायिक वन उपभोक्ता समूह, बुङ्ची, कपिल वस्तु। सम्पर्क नम्बर 98570 50 714।
6: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
7: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
8: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
9: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
7: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
9: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
8: सुन्नुहोस् त,
7: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
10: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
9: अनुरोध
7: अध्यक्ष बिन्द्र बहादुर गुरुङ, सरेपानी सामुदायिक वन उपभोक्ता समूह, पडरिया, कपिल वस्तु। सम्पर्क नम्बर 98471 63812।

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको बिहान 6:35 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु शोभा भूषाल। तपाईँ यो खबर एफएम ब्यान्डको 99.2 छमेगासँगै इन्टरनेट अनलाइन www.buddhaawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभर एकैसाथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं प्रमुख खबरका शीर्षकहरूबाट। बजार क्षेत्रलाई व्यवस्थित र सुन्दर बनाउने उद्देश्यसहित शिवराजमा ठेलागाडा व्यवस्थापन अभियान शुरू। दैनिक जीविकोपार्जनसँग जोडिएको पेसालाई हटाउने भन्दा व्यवस्थित बनाउने नीति लिएको नगर प्रमुख थापाको भनाई। लोक कल्याणकारी विज्ञापन प्रभावकारी बनाउन कपिलवस्तुका संचार माध्यमहरूको अनुगमन। विज्ञापनले आम नागरिकमा सचेतना फैलाउन सहयोग पुगेको उल्लेख। अवैध रूपमा गोरु ओसार पसार गर्ने ट्रक सहित दुईजना प्रहरीको नियन्त्रणमा थप अनुसन्धान जारी। महाराजगंजमा ट्राक्टर पल्टिँदा चालकको मृत्यु। सभारी दुर्घटनामा श्रीमतीको ज्यान गयो, श्रीमान घाइते। टिप्पर र चालक प्रहरीको नियन्त्रणमा। र सुकुम्बासी बस्ती खाली नगराउन सर्वोच्चको अन्तरिम आदेश।
1: होइन ए दिदी, नानीलाई लिएर कता हिँड्नु भएको?
2: कहाँ जानु बाबु, नानीलाई स्कुल भर्ना गर्न।
1: कुन स्कुलमा?
2: पहिले त टाढाको स्कुलमा पठाउनु पर्थ्यो, अहिले त हाम्रै घर नजिकै वन कटवामा छ नि रोयल एलायन्स मेमोरियल एकेडेमी। राम्रो पढाइ, राम्रो वातावरण, त्यसैले त्यही भर्ना गराउन लागेको।
3: हजुर, बाढगंगा 11 वनकटवामा अवस्थित रोयल एलायन्स मेमोरियल एकाडेमीमा नयाँ व्यवस्थापनका साथ नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्ला गरिएको छ।
4: यहाँ प्लेग्रुपदेखि कक्षा 8 अध्ययनको व्यवस्था, अनुभवी तथा दक्ष शिक्षकहरूबाट गुणस्तरीय शिक्षा, कम्प्युटर शिक्षा, विज्ञान प्रयोगशाला, अतिरिक्त क्रियाकलाप, साथै शान्त सुरक्षित तथा बाल मैत्री वातावरण उपलब्ध छ।
5: हामी केवल पढाइमा मात्र होइन बाल बालिकाको सर्वाङ्गीण विकासमा विश्वास गर्छौ। सिट सीमित छ, त्यसैले आजै आफ्ना बाबु नानीलाई भर्ना गराउनुहोस्।
6: एजुकेसन फर नलेज क्रिएसन एन्ड ट्रान्सफर्मेसन, रोयल अलायन्स मेमोरियल इङ्ग्लिस अकाडेमी।
7: म त रोयल अलायन्समै पढ्न जान्छु, मेरो सबै साथीहरू पनि यही आउनु है।
8: अध्यक्ष नरेन्द्र चौधरी, व्यवस्थापक गोविन्द सापकोटा, रोयल एलायन्स मेमोरियल एकेडेमी, बाढगंगा 11 वनकटवा प्रगति नगर कपिल वस्तु। फोन 98472519 र 97622537342।
0: अब समाचार विस्तारमा। कपिलवस्तुको शिवराज नगरपालिकाले बजार क्षेत्रलाई व्यवस्थित र सुन्दर बनाउने उद्देश्यसहित ठेलागाडा व्यवस्थापन अभियान शुरू गरेको छ। बजार क्षेत्रमा अव्यवस्थित रूपमा सञ्चालन हुँदै आएका ठेलागाडालाई व्यवस्थापन गर्न नगरपालिकाले निशुल्क ठेला दर्ता प्रमाण पत्र वितरण थालेको हो। बिहिबार चन्द्रौटामा अधिकांश ठेला सञ्चालकहरू नगरपालिकामा पुगेर दर्ता प्रमाण पत्र बुझेका छन्। नगरपालिकाले ठेला सञ्चालनलाई कानूनी दायराभित्र ल्याउँदै व्यवसायीहरूको पहिचान र व्यवस्थापनलाई प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ। नगर प्रमुख अजय थापाले बजार क्षेत्रमा अव्यवस्थित रूपमा ठेला सञ्चालन हुँदा सौन्दर्य बिग्रिने र आवत जावतमा समस्या हुने भएकाले व्यवस्थापन अभियान अघि बढ़ाएको बताउनु भएको छ। उहाँले दैनिक जीविकोपार्जनसँग जोडिएको पेसालाई हटाउने भन्दा पनि व्यवस्थित बनाउने नीति लिएको स्पष्ट पार्नु भएको हो। नगरपालिकाले ठेला सञ्चालनका लागि केही मापदण्ड तथा शर्तहरू तय गरेको जनाएको छ। ती शर्तहरू पालना गर्दै व्यवसाय सञ्चालन गर्न व्यवसायीहरूलाई आग्रह गरिएको छ। सबै नागरिकलाई जीविकोपार्जनको अधिकार रहेको उल्लेख गर्दै व्यवस्थित ठेला व्यवस्थापन मार्फत सफा सुन्दर र व्यवस्थित बजार निर्माण गरिने नगरपालिकाको दावी रहेको छ। पहिलो दिन 21 जनालाई ठेला दर्ता प्रमाणपत्र वितरण गरिएको शाखा अधिकृत लक्ष्मी कडेलले जानकारी दिनुभएको छ। अन्य स्थानहरूमा पनि ठेला व्यवसायमाथि धरपकड भइरहेका बेला शिवराज नगरपालिकाले समन्वय र व्यवस्थापन मार्फत समाधान खोज्ने प्रयास थालेको छ। गरीब विपन्न दलित महिलाहरूको सशक्तिकरणका लागि कपिलवस्तुको यशोधरा गाउँपालिकामा संचालित जीवन सुधार परियोजनाको संयुक्त रूपमा अनुगमन गरिएको छ। अस्ट्रेलियन एड यूएमएनको सहयोगमा दलित सामाजिक विकास केन्द्रको अगुवाईमा सो पालिकाको पाँचवटा ओडामा परियोजना संचालित रहेका छन्। जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यको अगुवाईमा दुई समूह बनाए लाभ गराएसँग प्रत्यक्ष भेट गरी स्थलगत अनुगमन गरिएको हो। यशोधरा गाउँपालिका ओडा नम्बर 1, 2, 3, 4 र 8 संचालित कार्यक्रम र क्रियाकलापको अनुगमन गरिएको हो। पालिकाको ओडा नम्बर 2 स्थित पश्चिम बढ़हरमा रहेको पालिकाको ओडा नम्बर दुई स्थित पश्चिम बढ़हरमा रहेको परियोजनाको सहयोगमा संचालित लक्ष्मी डेरी उद्योग, अञ्जली कुहरको टंकी पसल, पट्टी यादवले संचालन गरेको भ्रमिक र गडेउला मल उत्पादन स्थल, सरजु यादवले संचालन गरेको मसला पिसानी उद्योगको अनुगमन गरिएको हो। सो अवसरमा संस्थाको कार्यकारी निर्देशक राम शरण रैदासले गरीब विपन्न दलित तथा अल्पसंख्यक महिलाहरूको आय आर्जन मार्फत सशक्तिकरणका लागि जीवन सुधार परियोजनाले ठूलो परिवर्तन ल्याउने बताउनु भएको छ। सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम आचार्यले जीवन सुधार परियोजनाले आय आर्जन सचेतनामा परिवर्तन ल्याएको बताउनु भएको हो। उहाँले पालिकाले समेत यस्ता कार्यक्रमहरूको ध्यान दिनुपर्ने बताउनु भएको छ। जिल्ला समन्वयका उपप्रमुख रमेश कुर्मी, गैर सरकारी संस्था महासंघका अध्यक्ष जयप्रकाश पाण्डे, पालिका प्रशासन शाखा प्रमुख रमेश शर्मा, यशोधरा गाउँपालिका ओडा नम्बर 3 अध्यक्ष सरिता त्रिपाठी लगायतको टोली अनुगमनमा सहभागी हुनुभएको थियो। लोक कल्याणकारी विज्ञापनलाई प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्यसहित कपिलवस्तुका विद्युतीय संचार माध्यमहरूको अनुगमन गरिएको छ। लोक कल्याणकारी विज्ञापन प्रसारण सम्बन्धी कार्यविधि 2082 बमोजिम गठित जिल्ला स्तरीय सिफारिश तथा अनुगमन समितिले जिल्लाका रेडियो तथा टेलिभिजनहरूको स्थलगत अनुगमन गर्दै विज्ञापन प्रसारणको अवस्था, सामग्री र कार्यान्वयनको प्रभावकारिताबारे जानकारी लिएको हो। अनुगमनका क्रममा संचार माध्यमहरूले लोक कल्याणकारी विज्ञापनलाई प्राथमिकताका साथ प्रसारण गरेको पाइएको समितिले जनाएको छ। समितिका पदाधिकारीहरूले संचार माध्यमलाई सरकारी नीति, जनचेतनामूलक सन्देश तथा सार्वजनिक हितका सूचनालाई प्रभावकारी रूपमा जनतामाझ पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन्। समितिका अध्यक्ष तथा जिल्ला हुलाक कार्यालय कपिलवस्तुका निमित्त प्रमुख शिवलाल बन्जाडेले लोक कल्याणकारी विज्ञापन जनचेतना अभिवृद्धिको महत्वपूर्ण माध्यम भएकाले यसको प्रभावकारी कार्यान्वयन आवश्यक भएको बताउनु भएको छ। उहाँले संचार माध्यमहरूले जिम्मेवार ढंगले विज्ञापन प्रसारण गरिरहेको पाइएको उल्लेख गर्दै आगामी दिनमा अझ गुणस्तरीय र जनमुखी सामग्रीलाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ। कोष तथा लेखा नियन्त्रण कार्यालयका अधिकृत इन्द्रमणि पौडेलले सरकारी विज्ञापनको प्रभावकारिता मापन गर्न अनुगमन आवश्यक रहेको बताउनु भएको हो। उहाँले कार्यविधि अनुसार विज्ञापन प्रसारण भए नभएको, समय व्यवस्थापन र सामग्रीको उपयोगितालाई समितिले विशेष रूपमा हेरेको जानकारी दिनुभएको हो। नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भूषालले स्थानीय संचार माध्यमहरूले सीमित स्रोत साधनका बावजुद जनहितका सामग्रीलाई प्राथमिकताका साथ प्रसारण गरेको बताउनु भएको छ। उहाँले लोक कल्याणकारी विज्ञापनले आम नागरिकमा सचेतना फैलाउन सहयोग पुगेको उल्लेख गर्दै राज्यले स्थानीय संचार माध्यमलाई थप प्रोत्साहन गर्नुपर्ने बताउनु भएको हो। अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुकी सीता बन्जाडे, जिल्ला हुला कार्यालयका शिव खनाल, गुड्डु कोरी, चन्द्रपाल कुर्मी लगायतको सहभागिता रहेको थियो। समितिले जिल्लाका विभिन्न रेडियो तथा टेलिभिजनमा पुगेर विज्ञापन प्रसारणको अवस्थाबारे अवलोकन गरेको जनाएको छ। महाराजगंज खैरेन्द्रपुर सड़क अन्तर्गत कपिलवस्तुको महाराजगंज नगरपालिका ओडान नम्बर एक बगैया नजिकै हिजो दिउँसो 3 बजेतिर ट्र्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। महाराजगंजबाट खैरेन्द्रपुरतर्फ जाँदै गरेको LU-41-3636 नम्बरको ट्र्याक्टर आफै अनियन्त्रित भए पल्टदा च्यापिएर बुद्धभूमि नगरपालिका वडा नम्बर 8 मधुनगरका 22 वर्षीय पिन्टु बारीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका बारीलाई उपचारका लागि कपिलवस्तु अस्पताल लगिएको थियो। कपिलवस्तुमा अवैध रूपमा गोरू ओसार पसार भइरहेको अवस्थामा प्रहरीले ट्रक सहित 2 जनालाई नियन्त्रणमा लिएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत सेवराज नगरपालिका क्षेत्रमा चेक जाँचका क्रममा NA-5-23-67 नम्बरको ट्रकलाई लुकाई छिपाई ल्याइएका 20 वटा गोरू बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले ट्रक चालक मुरांगका विजय कुमार महतो र झापाका खड़क बहादुर दाहाललाई नियन्त्रणमा लिई पशुपन्छी सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढ़ाएको छ। नवलपुरको गैराकोट नगरपालिका 9 थुम्सी स्थित पूर्व पश्चिम राजमार्गमा हिजो दिउँसो भएको सवारी दुर्घटनामा परि श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन्। नारायणगढ़बाट भेडाबारीतर्फ आउँदै गरेको NA-7-86-21 नम्बरको टिप्परले सोही दिशातर्फ आइरहेको LU-41-92-37 नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको थियो। जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचनाधिकारी अनिल पण्डितले दिनुभएको जानकारी अनुसार मोटरसाइकलको पछाडि सवार देवचुली नगरपालिका 10 निवासी 35 वर्षीय जमुना गिरी थापाको मृत्यु भएको हो। दाङमा 14 वर्षीय बालिकालाई जबरजस्ती कडी गरेको आरोपमा 1 जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सल्यानको कपुरकोट गाउँ पालिका 4 बस्ने 20 वर्षीय उदिम प्रसाद बुढा मगर भएको प्रहरीले जनाएको छ। उनलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उदिमले ती बालिकालाई जबरजस्ती करडी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय तुल्सीपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो। यता रोल्पामा एकल महिलामाथि सामूहिक बलात्कार भएको छ। सुनिल स्मृति गाउँपालिका 2 बस्ने 40 वर्षीय महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा सल्यान कालीमाटी गाउँपालिका 5 हात्तीदमार बस्ने 44 वर्षीय धीरज भन्ने धनबहादुर कामी कैलाली लम्की चुहार नगरपालिका 2 बलचोर बस्ने 23 वर्षीय अनिल बादी नेपाली र सही ठाउँका 20 वर्षीय सुनिल बादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। घटनापछि पीड़ित महिलाको उजुरीका आधारमा प्रहरीले तीनै जनालाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अघि बढ़ाएको छ। तपाई अहिले सामुदायिक रेडियो बुद्ध आवाजको बुद्ध खबर सुनिरहनु भएको छ। बुद्ध खबरमा अन्य खबर पनि बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
9: सूचना निशुल्क जलन सर्जरी शिविर सम्बन्धी सूचना।
10: नवीन निशुल्क जलन सर्जरी तथा परामर्श शिविर सम्बन्धी सूचना।
9: लुम्बिनी प्रदेशको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नबिल बैंक र सुषमा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा नबिल निशुल्क जलन सर्जरी शिविर सञ्चालन हुन गइरहेको छ।
10: मिति 2083 वैशाख 25 गतिदेखि 28 गतिसम्म।
9: स्थान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दान।
10: उपचार हुने मुख्य समस्याहरू:
9: आगोले पोलेर शरीरको भाग खुम्चिएको वा चलाउन नमिल्ने,
10: पोलेका कारण हात खुट्टाका औलाहरू टाँसिएको,
9: पोलेर टाउको कपाल घुमेको,
10: एसिड आक्रमण वा विस्फोटनमा परि जलन भएका,
9: जन्मजात हात खुट्टामा 5 भन्दा बढी औला भएका वा पैतला भित्र फर्किएका।
10: विशेषता:
9: वरिष्ठ प्लास्टिक सर्जन द्वारा पूर्ण रूपमा निशुल्क शल्यक्रिया तथा परामर्श सेवा प्रदान गरिनेछ।
10: थप जानकारी वा नाम दर्ताका लागि अस्पतालको प्रशासन शाखामा सम्पर्क गर्नुहोला।
9: विस्तृत जानकारीका लागि 9853500076 अथवा 9841553555।
0: विश्रामपछि बुद्ध खबरमा तपाईलाई पुनः स्वागत छ। अब बाँकी खबर। अर्घाखाँचीमा अनिवार्य तथा निशुल्क शिक्षा कार्यान्वयन तथा दरबन्दी मिलानको अवस्था सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम जिल्ला समन्वयका प्रमुख जीवनारायण कोइरालाले शिक्षाको विकास नभई अन्य क्षेत्रको विकास नहुने बताउँदै जिल्लामा शिक्षाको गुणस्तर वृद्धि विकास गर्न सबै लाग्नुपर्ने बताउनु भएको छ। को शिक्षा विकासले मात्र समग्र विकास हुने बताउँदै अर्घाखाँची जिल्लामा देखिएको नतिजा सन्तोषजनक नभएकाले शिक्षाको गुणस्तर सँगसँगै अन्य क्षेत्रको विकास हुने बताउनु भएको हो। कार्यक्रममा स्थानीय तहका प्रमुख, सहायक प्रमुख, जिल्लाधिकारी छविलाल भट्टराई लगायतले मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा पालिका शिक्षा शाखा प्रमुख, विद्यालयका प्रध्यापक, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा पत्रकारहरूको सहभागिता रहेको थियो। रूपन्देहीको सही नमैनाबाट बिहिबार प्रहरीले ठूलो परिमाणमा लागू औषध सहित एक युवालाई पक्राउ गरेको छ। सही नमैना नगरपालिका वडा नम्बर 11 बनकटी स्थित इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले पूर्व पश्चिम राजमार्गमा चेक जाँच गर्ने क्रममा लागू औषध सहित खोराई उपमहानगरपालिका वडा नम्बर 14 बस्ने 28 वर्षीय रबिन बुढा पक्राउ परेका हुन्। बुटवलदेखि दाङतर्फ जाँदै गरेको लु 1J 49436 नम्बरको ईभी गाड़ीमा सवार व्यक्तिलाई शंका लागि खन्तलास गर्दा उनले पछाडि फिरेको कालो झोलाभित्र लुकाई छिपाई राखेको लागू औषध फेला परेको हो। नवलपरासी जिल्ला अदालतले स्वस्थ गाउँपालिका पाँचका वडाध्यक्ष प्रभुनाथ अहिर सहित तीनजनालाई पूर्व पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। झुट्टा विवरण पेश गरी व्यक्तिगत घटना दर्ता गराएको सम्बन्धी कसुर मुद्दामा तीनजनालाई पूर्व पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको हो। मुलुकी फौजदारी कार्यविधि संहिता 2074 दफा 67 बमोजिम थुनामा राखेर मुद्दाको पूर्व पक्ष गर्न आदेश दिए पनि तीनजना कारागार चलान भएका छन्। उडाध्यक्ष अहिर सहित सुस्ता गाउँपालिका पाँच रामनगरका 32 वर्षीय तारिफ मिया अन्सारी र सुस्ता गाउँपालिका तीनका 32 वर्षीय उडा सचिव संजय कुमार चौधरी कारागार चलान भएका हुन्। गत वैशाख 15 गते उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। बाँकेको कोहलपुर नगरपालिकाले सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरेर बसोबास गर्दै आएका भूमिहीन सुकुम्बासी तथा सुकुम्बासीलाई होल्डिङ सेन्टरमा व्यवस्थापन गरेको छ। प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीद्वारा जारी गरिएको सूचनामा कोहलपुर नगरपालिका वडा नम्बर 11 स्थित नगर विकास समितिको मातहतमा रहेको क्रिकेट मैदान आसपास अतिक्रमे जमिनको अतिक्रमित क्षेत्र वैशाख 26 गते आज बिहानदेखि खाली गरिने हुँदा त्यहाँका नागरिकलाई बसाई व्यवस्थापनका लागि होल्डिङ सेन्टरको व्यवस्था गरिएको जनाइएको छ। बाँकेको कोहलपुर नगरपालिकाको कृषि विकास शाखाले किसानहरूका माटोको निशुल्क परीक्षण गरेको छ। निशुल्क माटो परीक्षणबाट 100 बढ़ी किसान लाभान्वित भएका छन्। दुई दिनसम्म कोहलपुर नगरपालिका परिसरमा सञ्चालन गरिएको निशुल्क माटो परीक्षण शिविरबाट 125 किसान लाभान्वित बनेका हुन्। राप्ती नदीमा पुल नहुँदा बाँकेका तीनवटा गाउँपालिकाका स्थानीय बासिन्दा ज्यान जोखिममा हालेर डुंगामा वारपार गर्न बाध्य भएका छन्। वर्षौंदेखि यहाँका बासिन्दाले राप्ती नदीमा पुल निर्माणको माग गर्दै आए पनि अहिलेसम्म पुल निर्माण हुन सकेको छैन। राप्ती सुनारी डडुवा र नरेनापुर गाउँपालिकाका धेरै किसानको डडुवातर्फ खेती भएकाले खेतीपातीका लागि पनि नदी पार गर्नुपर्ने बाध्यता रहेको छ। सीमा पारी भारतीय बजार र सदरमुकाम नेपालगंज पुग्न छिटो र छोटो दूरी हुने भएकाले यहाँका तीनवटा पालिकाका स्थानीयले डुंगाको प्रयोग गर्दै आएका छन्। सर्वोच्च अदालतले सुकुम्बासी बस्ती खाली नगराउन सरकारका नाममा अन्तरिम आदेश दिएको छ। सुकुम्बासी बस्ती हटाउने सरकारको निर्णय विरूद्ध पेश भएको रिटमा अन्तरिम आदेश जारी गर्दै सर्वोच्चले सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई उनीहरूको बसोबास गरेको ठाउँबाट विस्थापित नगरी अन्यत्र व्यवस्थापन गर्ने सम्बन्धमा कानूनको उचित प्रक्रिया अवलम्बन गर्न भनेको छ। न्यायाधीश द्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजालसले हिजो सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो। जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसूनमा देशका धेरै जसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरेको छ। विभागले हिजो सार्वजनिक गरेको मनसून ऋतुको जलवायु परिवर्तन आकलन 2083 अनुसार यस वर्ष अनुगमन सरदरभन्दा कम पानी पर्ने आकलन गरिएको उल्लेख गरिएको छ। त्यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढ़ी रहने सम्भावना रहेको छ। अर्थात गर्मी बढ़ी हुने देखिएको छ। जेठ 18 असोज 14 गतिसम्मको चार महिनाको अवधिमा देशका धेरै जसो ठाउँमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण गरिएको छ। कर्णालीको दक्षिण भाग, लुम्बिनीको धेरै जसो भाग, मध्य प्रदेशको पूर्वी भाग, कोशी प्रदेशको दक्षिण भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना 55-65% रहेको छ। सुदूरपश्चिमको धेरै जसो भाग, मधेसको पश्चिम भाग र कोशीको मध्य भागमा सरदरभन्दा कम वर्षाको सम्भावना 45-55% रहेको छ। त्यस्तै कर्णाली प्रदेशका उत्तरी भाग तथा कोशीको उत्तरी भागमा सरदर वर्षा हुने सम्भावना 35-45% रहेको छ। देशका बाँकी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना 35-45% रहेको छ। कम्बोडियामा रहेका 211 जना नेपाली थाइल्याण्ड स्थित बैंककमा रहेको नेपाली दूतावासको सम्पर्कमा आएका छन्। दूतावासले जारी गरेको सूचनामा कम्बोडियामा अवैध रूपमा रहेका 211 जनाले स्वदेश फर्काइदिन आग्रह गर्दै सम्पर्कमा आएको उल्लेख गरिएको छ। दूतावासका अनुसार सम्पर्कमा आएका 211 जना नेपालीहरू सन् 2022 मे महिनादेखि 2026 मे महिनासम्म कम्बोडिया पुगेका रहेका छन्। दूतावासले 27 नेपालीहरू विभिन्न अभियोगमा पूर्व पक्षका लागि कम्बोडियाका विभिन्न कारागारमा थुनामा रहेको उल्लेख गरेको छ। यिनै खबर सँगै हामी बिहान 6:35 बुद्ध खबरको अन्त्यमा छौ। खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। बजार क्षेत्रलाई व्यवस्थित र सुन्दर बनाउने उद्देश्यसहित शिवराजमा ठेलागाड़ा व्यवस्थापन अभियान शुरू। दैनिक जीविकोपार्जनसँग जोडिएको पेसालाई हटाउने भन्दा व्यवस्थित बनाउने नीति लिएको नगर प्रमुख थापाको भनाई। लोक कल्याणकारी विज्ञापन प्रभावकारी बनाउन कपिलवस्तुका संचार माध्यमहरूको अनुगमन। विज्ञापनले आम नागरिकमा सचेतना फैलाउन सहयोग पुगेको उल्लेख। अवैध रूपमा गोरु असार पसार गर्ने ट्रक सहित दुईजना प्रहरीको नियन्त्रणमा थप अनुसन्धान जारी। महाराजगंजमा ट्रयाक्टर पल्टिँदा चालकको मृत्यु। सवारी दुर्घटनामा श्रीमतीको ज्यान गयो। श्रीमान खाइपे। टिप्पर र चालक प्रहरीको नियन्त्रणमा। र सुकुम्बासी बस्ती खाली नगराउन सर्वोच्चको अन्तरिम आदेश। हवस्त एफएम ब्यान्डको 99.6 मेगाहर्जसँगै वेबसाइट www.budavas.com हाम्रो पात्र र बुद्धावास मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरकी साथ प्रसारण भइरहेको बिहान 6:35 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुद्धावास सुन्दै राख्नुहोला। प्रविधिमा साथ दिने जगतलाई धन्यवाद दिँदै शुभ पनि विदा हुन्छु। नमस्कार।
11: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25 30।

वन जोगाउनु भनेको जीवन जोगाउनु हो। हाम्रा पुर्खाले देखाएको बाटो प्रकृतिमा आधारित समाधान। जडीबुटी रोपौं, आय आर्जनलाई संरक्षणसँग जोडौं, वन र खेतमा बायो इन्जिनियरिङ अपनाऊ, पानीका स्रोतहरू सधैँ भरि भराउ राखौं, वनभित्रै डढेलो रोक्ने उपायहरू खोजौं, स्थानीय ज्ञान पुनर्जीवित गरौं। यसरी जोगिन्छ वन, समृद्ध हुन्छ समाज र सुरक्षित बन्छ हाम्रो भविष्य। आजैबाट शुरू गरौं डढेलो रोक्ने, हरियाली बनाउने अभियान। लुथरन वर्ल्ड रिलिफ, नेचर मीडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।

0: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटुरोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट

0: मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
2: डिभिजन वन कार्यालय कपिल वस्तु गौतम बुद्ध चन्द्रौटाको जनहितमा जारी सन्देश।
3: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्ने नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: अनुरोधक डिभिजन वन कार्यालय कपिलवस्तु गौतम बुद्ध चन्द्रौटा कपिलवस्तु। डिभिजन वन कार्यालय कपिलवस्तु गौतम बुद्ध चन्द्रौटाको जनहितमा जारी सन्देश।
2: गर्मियामा आयो हजुर सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश। वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: अनुरोधक डिभिजन वन कार्यालय कपिलवस्तु गौतम बुद्ध चन्द्रौटा कपिलवस्तु।
2: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डढेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
3: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
4: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
5: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
3: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
5: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
4: सुन्नुहोस् त,
3: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
6: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
5: अनुरोधक
3: अध्यक्ष लेमबहादुर गुरुङ, बागेश्वरी सामुदायिक वन उपभोक्ता समूह बाढगंगा 6 बैदौली। सम्पर्क नम्बर 98472-76-649।
7: सिद्धार्थनगर सिटी हस्पिटलद्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएसजी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू: न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थनगर सिटी हस्पिटल, मायादेवी 8 भैरहवा रूपन्देही। मोबाइल 97464-0-2490। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।

0: मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
5: अनुरोधक
6: कालिका सामुदायिक वन उपभोक्ता समूह बारगंगा 10 धरमपुर कपिलवस्तु, अध्यक्ष तुल बहादुर सोमई, सम्पर्क नम्बर 98409066620।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
6: अनुरोधक फुलबारी सामुदायिक वन उपभोक्ता समूह बारगंगा 7 मोतीपुर कपिलवस्तु, अध्यक्ष शेषकान्त बेलवासे, सम्पर्क नम्बर 98436091090।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
6: अनुरोधक भिरी खोला सामुदायिक वन उपभोक्ता समिति सिद्धगंगा नगरपालिका अर्घाखाँची, अध्यक्ष नारायण पौडेल।

0: मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोध
1: अध्यक्ष बिन्द्र बहादुर गुरुङ, सरेपानी सामुदायिक वन उपभोक्ता समूह, पडरिया, कपिल वस्तु। सम्पर्क नम्बर 98471-63812।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोध
4: समयथान सामुदायिक वन उपभोक्ता समिति, बुद्धभूमि नगरपालिका 3, कपिल वस्तु। अध्यक्ष धर्मराज गहिरे, सम्पर्क नम्बर 98472-88185।
5: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
6: यति बेला बिहानको 8 बज्यो।
7: बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुद्वारा बाली बीमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
8: बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिल वस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बीमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि, पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका 2079 अनुसार कृषि, पशुपन्छी तथा जडीबुटी बीमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बीमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बिहोर्नु पर्ने गरेकोमा उक्त 20% बीमा शुल्क रकमले 50% हुन आउने बीमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बीमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न, दलहन, तेलहन, तरकारी, फलफूल, च्याउ, मौरी आदि बीमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बीमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बाणगंगा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
9: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू: बीमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि, बीमा लेखको प्रतिलिपि, बीमा गर्दा बीमा शुल्क बुझाइएको सकल रसिद, बीमा गरेको बाली वस्तुको फोटो, सम्बन्धित वडा कार्यालयको सिफारिस, खाता रहेको बैंकको नाम र खाता नम्बर।
7: थप जानकारीका लागि बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 98413-52747, 98470-52954, 98472-84700 र 98470-83400। अनुरोधक बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बाणगंगा कपिलवस्तु।
10: क्यान्सर को सम्पूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिट्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ त्यसकारण सतर्क रहनुहोस्
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं
11: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ
11: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौं
2: सुन्नुहोस् त
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है
3: वन डडेलो रोकौं जंगल र जैविक विविधताको संरक्षण गरौं
11: अनुरोधक
1: अध्यक्ष दीपक थापा खोजीपुर सामुदायिक वन उपभोक्ता समूह बारगंगा 9 जिनुवा कपिल वस्तु सम्पर्क नम्बर 9845792531
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ त्यसकारण सतर्क रहनुहोस्
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं
11: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ
11: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ
2: सुन्नुहोस् त
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है
3: वन डडेलो रोकौं वन जंगल र जैविक विविधताको संरक्षण गरौ
11: अनुरोधक
7: कालिका सामुदायिक वन उपभोक्ता समूह बारगंगा 10 धरमपुर कपिल वस्तु अध्यक्ष तुलबहादुर सोमई सम्पर्क नम्बर 9849006626

जाने छ यो समय रहने छैन सधैँभरि बिहानीले नयाँ सन्देश ल्याउँछ हामी माझ उसै गरी हाते मालो गर्दै गरौं सुनौलो वंश परिवेश कहिले कहीं हार न मान्ने नेपाल मेरो देश कृत्रिम भन या प्राकृतिक विपत्तिमा डगमगाउन्नौ कहिले पनि पर्दाखेरि एक भएर अघि बढ्छौं जहिले पनि त्यसैले त विपत्तिले हार मान्छ यहाँ मेरो देश नेपाल छ जहाँ मेरो देश नेपाल छ जहाँ

0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डरेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
3: अनुरोधक
5: फुलबारी सामुदायिक वन उपभोक्ता समूह बालगंगा साथ मोतीपुर कपिलवस्तु, अध्यक्ष शेषकान्त बेलवासे, सम्पर्क नम्बर 98436-91090।
6: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
7: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
6: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
7: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
6: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डरेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोधक
8: श्री शक्ति सामुदायिक वन उपभोक्ता समिति मोर्मी कपिलवस्तु, अध्यक्ष नाथुराम चौधरी थारू, मोबाइल 98-470-83-438 तथा समस्त वन उपभोक्ता समिति परिवार।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डरेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोधक
9: अध्यक्ष गणेश बहादुर सिंह ठकुरी, श्रृङ्गी घाट सामुदायिक वन उपभोक्ता समूह मुन्ची कपिलवस्तु, सम्पर्क नम्बर 98-570-52-001।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डरेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
3: अनुरोध
1: अध्यक्ष झलक मल्ल ठकुरी, शिव मन्दिर सामुदायिक वन उपभोक्ता समूह बुङ्सी कपिल वस्तु। सम्पर्क नम्बर 98570 50 714।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
3: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
3: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
4: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
3: अनुरोध
1: अध्यक्ष बिन्द्र बहादुर गुरुङ, सरेपानी सामुदायिक वन उपभोक्ता समूह पडरिया कपिल वस्तु। सम्पर्क नम्बर 98471 63812।
10: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन टोयलेट गई सक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
11: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिबीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
10: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
12: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, डेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
11: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु। फोन 076550317, मोबाइल 98571713। सञ्चालक गिरिराज कणे।
13: होइन ए दिदी, नानीलाई लिएर कता हिँड्नु भएको?
14: कहाँ जानु बाबु, नानीलाई स्कुल भर्ना गर्न।
13: कुन स्कुलमा?
14: पहिले त टाढाको स्कुलमा पठाउनु पर्थ्यो, अहिले त हाम्रै घर नजिकै वन कटवामा छ नि रोयल एलायन्स मेमोरियल एकेडेमी। राम्रो पढाइ, राम्रो वातावरण, त्यसैले त्यही भर्ना गराउन लागेको।
15: हजुर, बारगंगा 11 वनकटवामा अवस्थित रोयल एलायन्स मेमोरियल एकाडेमीमा नयाँ व्यवस्थापनका साथ नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्ला गरिएको छ।
16: यहाँ प्लेग्रुपदेखि कक्षा 8 अध्ययनको व्यवस्था, अनुभवी तथा दक्ष शिक्षकहरूबाट गुणस्तरीय शिक्षा, कम्प्युटर शिक्षा, विज्ञान प्रयोगशाला, अतिरिक्त क्रियाकलाप, साथै शान्त सुरक्षित तथा बाल मैत्री वातावरण उपलब्ध छ।
17: हामी केवल पढाइमा मात्र होइन बाल बालिकाको विकासमा विश्वास गर्छौ। सिट सीमित छ, त्यसैले आजै आफ्ना बाबु नानीलाई भर्ना गराउनुहोस्।
16: एजुकेशन फर नलेज क्रिएसन एन्ड ट्रान्सफर्मेसन, रोयल अलायन्स मेमोरियल इङ्ग्लिस अकाडेमी।
18: म त रोयल एलायन्समै पढ्न जान्छु, मेरो सबै साथीहरू पनि यही आउनु है।
19: अध्यक्ष नरेन्द्र चौधरी, व्यवस्थापक गोविन्द सापकोटा, रोयल एलायन्स मेमोरियल एकेडेमी, बारगंगा 11 वनकटवा, प्रगति नगर, कपिल वस्तु। फोन 98470 52199 र 97622 57342।
20: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रो र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
21: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
22: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाठेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
21: 24 घण्टा सेवा उपलब्ध छ।
22: नभुल्नु होला
23: विस्तृत जानकारी का लागि युनाइटेड अस्पताल बारगंगा 4 ठाकुरापुर कपिलवस्तु फोन 076550200 मोबाइल 9857551138।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो पिन बटर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 572 0004

0: सूचना सूचना सूचना निशुल्क जलन सर्जरी शिविर सम्बन्धी सूचना
1: नवीन निशुल्क जलन सर्जरी तथा परामर्श शिविर सम्बन्धी सूचना
0: लुम्बिनी प्रदेशको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नबिल बैंक र सुषमा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा नबिल निशुल्क जलन सर्जरी शिविर सञ्चालन हुन गइरहेको छ।
1: मिति 2083 वैशाख 25 गतेदेखि 28 गतेसम्म।
0: स्थान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ।
1: उपचार हुने मुख्य समस्याहरू
0: आगोले पोलेर शरीरको भाग खुम्चिएको वा चलाउन नमिल्ने
1: पोलेका कारण हात खुट्टाका औलाहरू टाँसिएको
0: पोलेर टाउको कपाल गुमेको
1: एसिड आक्रमण वा विस्फोटनमा परि जलन भएका
0: जन्मजात हात खुट्टामा 5 भन्दा बढी औला भएका वा पैताला भित्र फर्किएका
1: विशेषता
0: वरिष्ठ प्लास्टिक सर्जनद्वारा पूर्ण रूपमा निशुल्क शल्यक्रिया तथा परामर्श सेवा प्रदान गरिनेछ।
1: थप जानकारी वा नाम दर्ताका लागि अस्पतालको प्रशासन शाखामा सम्पर्क गर्नुहोला।
0: विस्तृत जानकारीका लागि 9853500076 अथवा 9841553555।
2: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
3: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
4: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका टुटाहरू जथाभावी नफालौं।
2: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
3: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
2: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
4: सुन्नुहोस् त,
3: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
5: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
2: अनुरोध
6: मुना सामुदायिक वन उपभोक्ता समूह बारगंगा 2 गब्देया अध्यक्ष कुशल बहादुर थापा, सम्पर्क नम्बर 9825414296।
2: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
3: बन्डडेलोका कारणहरू
4: चुरोट बिडी तथा सलाईका काँटीहरू ननिभाइ फाल्नु,
3: खेतबारी सफा गर्न लगाएको आगो राम्रोसँग ननिभाउनु,
4: वनभोज स्थलमा आगो ननिभाइ छोड्नु,
3: जंगली जनावर भगाउन आगो लगाउनु,
4: चट्याङ जस्ता प्राकृतिक कारणबाट आगो लाग्नु।
3: बन्डडेलोका असरहरू
4: रुख बिरुवा तथा वन्य जन्तुमा क्षति, पानीको मुहान सुक्दै जाने, कृषि उत्पादनमा कमी हुने,
3: वातावरणीय प्रदूषण,
4: जैविक विविधतामा ह्रास,
3: मानव वन्य जन्तु बीचमा द्वन्द,
4: बस्तीसम्म फैलन गई मानवीय तथा भौतिक संरचनामा क्षति,
2: हरित गृह ग्यास उत्सर्जन भई जलवायुमा परिवर्तन आउनु।
3: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
4: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
2: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
3: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
2: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौं।
4: सुन्नुहोस् त,
3: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
5: वन डडेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
2: अनुरोध अध्यक्ष दिनेश प्रसाद जयसवाल एवं
3: माया देवी साझेदारी वन उपभोक्ता समूह पटना कपिल वस्तु।
2: सम्पर्क नम्बर 9843002213 र 9824662296। यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
3: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई
7: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
8: यति बेला बिहानको 9 बज्यो।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। पर्सी राति र मंगलबार बिहान सुदूरपश्चिम मध्य क्षेत्र र पूर्वी भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना। मनसून पूर्वानुमान अनुसार कृषिमा पर्न सक्ने असर घटाउन अहिलेदेखि नै आवश्यक तयारी थाल्न नार्कको सल्लाह। मध्य पूर्वको तनावले नेपालमा पर्न सक्ने असर न्यूनीकरण गर्न सरकारलाई सुझाव। नीतिगत योजना सहित कार्यान्वयन गर्नुपर्नेमा जोड़। सभामुख खरेलद्वारा निर्माणाधीन संसद भवनको निरीक्षण, समयमै काम सम्पन्न गर्न निर्देशन। अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा रूस र युक्रेनबीच 3 दिने युद्ध विरामको घोषणा। दुई देशबीच कैदी आदान प्रदान गरिने। र नेपालको ए टोलीले अभ्यास खेलमा आज स्कटल्याण्डसँग खेल्दै। नेपाल खबरमा अब पूरा खबर। पर्सी सोमबार राति र मंगलबार बिहान सुदूरपश्चिम मध्य क्षेत्र र पूर्वी भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना छ। मौसमविद उज्जवल उपाध्यायका अनुसार सोमबार राति सुदूरपश्चिम र मंगलबार बिहान काठमाण्ड उपत्यका लगायत देशका मध्य तथा पूर्वी भागमा हावाहुरी सहितको वर्षाको सम्भावना रहेको छ। आज र भोलि भने देशका केही ठाउँमा छिटफुटदेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। आज हिमाली र पहाड़ी भागमा साधारणतया बादल लाग्नेछ र तराई भागमा आंशिक बादल लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भागका केही ठाउँ तथा बाँकी प्रदेशको पहाड़ी र हिमाली भागका थोरै ठाउँमा मेघ गर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हुने अनुमान छ। तराईका एक दुई ठाउँमा पनि मेघ गर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको छ। यसैबीच जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसूनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरेको छ। त्यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढ़ी रहने सम्भावना छ। नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ। यो अवधिमा वर्षभरको झण्डै 80% पानी पर्छ। मनसूनमा कम वर्षा र गर्मी उच्च हुँदा यसको प्रभाव विशेष गरी कृषि क्षेत्रमा पर्ने देखिन्छ। कृषिमा हुन सक्ने क्षति घटाउन अहिलेदेखि नै आवश्यक तयारी थाल्न कृषि विज्ञको सुझाव छ। नार्कले यस वर्ष धान खेती गर्दा कम पानीमा पनि राम्रो उत्पादन दिन सक्ने र खडेरी सहन सक्ने जातहरू जस्तै सुक्खा 1, 2, 3, 4, 5 र 6 जात छनौट गर्न सुझाव दिएको छ। सुक्खा जात अनि हिले छरूवा धान खेती प्रविधि अपनाउन नार्कले कृषि मौसम सल्लाह बुलेटिन मार्फत किसानलाई सल्लाह दिएको हो। मध्य पूर्वमा अहिले देखिएको तनावका कारण नेपालको बहुआयामिक क्षेत्रमा पर्न सक्ने प्रभाव न्यूनीकरण गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा कार्ययोजना ल्याउनुपर्ने सुझाव सहितको प्रतिवेदन परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ। मध्य पूर्वको संकट र नेपालमा त्यसको प्रभाव सम्बन्धमा अध्ययन गर्न गठित अन्तर मन्त्रालय उच्च स्तरीय कार्यदलले सरकारलाई सुझावसहित प्रतिवेदन बुझाएको हो। परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीका अनुसार पछिल्लो द्वन्दबाट नेपालको आर्थिक, सामाजिक क्षेत्र, कृषि, उद्योग, पर्यटन, व्यापार, लगानी, वैदेशिक रोजगारी, रेमिट्यान्स, वैदेशिक मुद्रा संचिति, भुक्तानी सन्तुलन तथा ऊर्जा, इन्धन, खाद्यान्न, औषधि आपूर्ति लगायत अर्थतन्त्रका विविध क्षेत्रमा पर्ने प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव पर्ने अवस्था समेत प्रतिवेदनमा उल्लेख गरिएको छ। त्यस्ता प्रभाव न्यूनीकरण गर्न सरकारले नीतिगत योजनाहरू कार्यान्वयन गर्न आवश्यक रहेको सुझावसहित प्रतिवेदनमा पेश गरिएको मन्त्रालयका प्रवक्ता छेत्रीले जानकारी दिनुभयो। परराष्ट्र मन्त्रालयका अनुसार खाड़ीका देशमा झण्डै 18 लाख नेपाली रोजगारमा छन्। अर्थतन्त्रमा रेमिट्यान्सको योगदान उच्च छ। कृषिदेखि उद्योगसम्म अहिले महँगीले समेत असर पारेको छ। संघीय संसदका दुवै सदनको अधिवेशन पर्सी वैशाख 28 गते सोमबारदेखि शुरू हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको सिफारिशमा प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको अधिवेशन सोमबार दिउँसो सिंहदरबारमा बस्ने गरी आह्वान गरिसक्नु भएको छ। संघीय संसदको नयाँ भवन निर्माण सम्पन्न नभएकोले यसपटक पनि प्रतिनिधि सभाको बैठक निर्माणाधीन संसद भवनको बहुउद्देश्यीय कक्षमा हुनेछ। राष्ट्रिय सभाको पनि यसअघिकै संसद सचिवालय स्थित राष्ट्रिय सभा कक्षमा अधिवेशन सञ्चालन हुनेछ। सभामुख डोल प्रसाद अर्यालले सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको हिजो निरीक्षण समेत गर्नुभएको छ। नयाँ संसद भवन निर्माणमा संलग्न ठेकेदार कम्पनीले आउँदो जेठ 15 गते संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने बेलासम्म प्रतिनिधि सभा कक्ष तयार गरी उपलब्ध गराउने मौखिक सूचना दिएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभयो। निर्माणाधीन प्रतिनिधि सभा कक्षमा अहिले रंगरोगन, आन्तरिक सजावट तथा उपकरण जडान लगायत प्राविधिक काम भइरहेका छन्। संसदको यस अधिवेशनमा सरकारको नीति तथा कार्यक्रम तथा राजस्वको आय व्ययको विवरण बजेट प्रस्तुत हुनेछ। प्री बजेट छलफल, नीति तथा कार्यक्रम, विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्रको ऋण उठाउने विधेयकमाथि छलफल हुनेछ। सभामुख कार्यालयले राष्ट्रिय गौरवको यो आयोजनालाई तोकिएको समयसीमाभित्रै सम्पन्न गर्न निर्माण कार्यमा संलग्न निकाय तथा ठेकेदार कम्पनीलाई निर्देशन समेत दिनुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्जाङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत, धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, साबिकको राष्ट्रिय बीमा संस्थान। श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।
0: सिधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। बेलायतको लन्डन रोयल ग्रीनविच बरोको प्लम स्ट्रीट इन ग्लिन्डरमा नेपाली मूलका पूर्व मेयर जीत रानाभाट काउन्सिलर निर्वाचित हुनुभएको छ। त्यस्तै उहाँकी श्रीमती गौमाया गुरूङ पनि बरोको एबिउड वार्डमा काउन्सिलर निर्वाचित हुनुभएको छ। यसअघि मेयर तथा उपमेयरको जिम्मेवारी पूरा गरेका रानाभाट 1610 मत प्राप्त गरी काउन्सिलर पदमा निर्वाचित हुनुभएको हो। प्लम स्ट्रीट इन ग्लिन्डरमा तीनवटै सीट लेबर पार्टीले जितेको छ। लेबरका टमी अहेदो, अडेल खैरा पनि काउन्सिलर निर्वाचित हुनुभएको छ। रानाभाट पत्नी गौमाया पहिलो पटक काउन्सिलर निर्वाचित हुनुभएको हो। उहाँले 1292 मत प्राप्त गर्नुभयो। एबीउडमा पनि तीनवटै सीट लेबरले जितेको छ। त्यस्तै अल्डरसटका रसमोर बरो अन्तर्गत म्यानोर पार्क वार्डमा जीवनारायण बेलवासी निर्वाचित हुनुभएको छ। कन्जर्भेटिभ पार्टीका उम्मेद्वार बेलवासी 891 मत प्राप्त गर्दै दोस्रो पटक काउन्सिलर निर्वाचित हुनुभएको हो। त्यही बरोको वेलिङटन वार्डमा पूर्व गोर्खा उत्तर बहादुर गुरूङ 551 मत सहित काउन्सिलर निर्वाचित हुनुभएको छ। त्यसै गरी रेडिङ बरोको ब्याटल वार्डमा लेबर पार्टीका 1180 मतसहित निर्वाचित प्रतीक्षा गुरूङ रेडिङ बरोमै नेपाली मूलबाट निर्वाचित हुने पहिलो काउन्सिलर बन्नुभएको छ। कन्जर्भेटिभ पार्टीका उम्मेद्वार लक्ष्य गुरूङ लन्डन बरो अफ बार्नेटको एडवाजेड वरी वार्डबाट तेस्रो पटक काउन्सिलर पदमा निर्वाचित हुनुभएको छ। उहाँले 1951 मत प्राप्त गर्नुभएको छ। बेलायतमा अस्ति बिहिबार सम्पन्न चुनावमा 1.5 दर्जन नेपाली मूलका उम्मेद्वारले प्रतिस्पर्धा गरेका थिए। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूस र युक्रेनबीच 3 दिनका लागि युद्धविरामको घोषणा गर्नुभएको छ। यो युद्धविराम आजदेखि पर्सीसम्म रहने र यसमा दुई देश सहमत भएका ट्रम्पले बताउनु भएको छ। युद्धविरामको अवधिमा दुई देशबीच 1000 कैदीबन्दी आदान प्रदान गरिने पनि उहाँले जानकारी दिनुभएको छ। ट्रम्पले ट्रुथ सोशलमा रूस युक्रेनबीच अस्थायी युद्धविराम यो घोषणा गर्न पाउँदा खुशी लागेको उल्लेख गर्नुभएको छ। आफ्नो अनुरोध स्वीकार गरेकोमा ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीप्रति आभार व्यक्त गर्नुभएको छ। यसबीचमा अमेरिका र इरानबीच भने हर्मुज जलमार्ग क्षेत्रमा तनाव बढ़ेको छ, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धविराम कायमै रहेको दावी गर्नुभएको छ। अब खेल खबर. नेपालको ए टोलीले अभ्यास खेलमा आज स्कटल्याण्डसँग खेल्दैछ. माथिल्लो मूलपानी क्रिकेट मैदानमा अहिले केही बेरपछि खेल शुरू हुनेछ. आईसीसी विश्वकप क्रिकेट लीग टू खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल एले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो. नेपाल एले स्कटल्याण्ड र अमेरिकासँग दुई दुई अभ्यास खेल खेल्ने तालिका अनुसार आज तेस्रो खेल खेल्दैछ. यसअघि अस्ति भएको पहिलो खेलमा नेपाल एले स्कटल्याण्डलाई 45 रनले र हिजो भएको खेलमा अमेरिकालाई 3 विकेटले हराएको थियो. नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको तालिका अनुसार श्रृंखलाको अन्तिम खेलमा नेपालले पर्सी अमेरिकासँग खेल्नेछ. यो अभ्यास खेलपछि यही वैशाख 29 गतेदेखि जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच पृथ्वी क्रिकेट रंगशालामा आईसीसी विश्वकप क्रिकेट लीग टू श्रृंखला शुरू हुनेछ. चारभञ्जिङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक. पर्सी राति र मंगलबार बिहान सुदूरपश्चिम मध्य क्षेत्र र पूर्वी भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना. मनसून पूर्वानुमान अनुसार कृषिमा पर्न सक्ने असर घटाउन अहिलेदेखि नै आवश्यक तयारी थाल्न नार्कको सल्लाह. मध्य पूर्वको तनावले नेपालमा पर्न सक्ने असर न्यूनीकरण गर्न सरकारलाई सुझाव. नीतिगत योजनासहित कार्यान्वयन गर्नुपर्नेमा जोड़. सभामुख खरेलद्वारा निर्माणाधीन संसद भवनको निरीक्षण. चारभञ्जिङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक. पर्सी राति र मंगलबार बिहान सुदूरपश्चिम मध्य क्षेत्र र पूर्वी भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना. मनसून पूर्वानुमान अनुसार कृषिमा पर्न सक्ने असर घटाउन अहिलेदेखि नै आवश्यक

0: द्वारा रूस र युक्रेन बीच तीन दिने युद्ध विराम को घोषणा, दुई देश बीच कैदी आदान प्रदान हुने र नेपालको एटोलीले अभ्यास खेलमा आज स्कटल्याण्डसँग खेल्दै
1: नेपाल बैंक लिमिटेड का शांति र विकास को आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
2: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025330।
3: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
4: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
5: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
6: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
4: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
6: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
5: सुन्नुहोस् त,
4: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
7: वन डडेलो वन जंगल जैविक विविधताको संरक्षण गरौ।
6: अनुरोधक
8: गालिका सामुदायिक वन उपभोक्ता समूह बारगंगा 10 धरमपुर कपिलवस्तु, अध्यक्ष तुलबहादुर सोमई, सम्पर्क नम्बर 98409066620।
9: विदेशबाट आएको पसिना अब लिन झन्झट छैन नि, जुनसुकै देशबाट आएको पैसा

0: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डढेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघर सम्म नै पुग्न सक्छ। त्यसैले चुरोट विधिका ठुटा जथाभावी नफालौं। याद राख्नुहोस्, डढेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
1: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
2: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरियन्स साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
1: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
2: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
1: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
2: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
1: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
2: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
1: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
2: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
1: फिजियोथेरापी विशेषज्ञ सेवा,
2: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
1: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 0175316041 र 535641।

0: राजा जी के दिलवा टूट जाई, तोहर राजा जी के दिलवा टूट जाई। बल्ल घर को पर्खाल लिपपोत गरेर सकिन लाग्यो।
1: मुस्कान छोरी, ए मुस्कान छोरी, घर को पर्खाल लिपपोत गरेर सकिएन भने खेतमा काम गर्ने खेतलाहरूलाई खाजा लगिदिन पर्ने थियो।
0: सकिनै लाग्यो आमा लिपपोत गरेर।
1: ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
0: हुन्छ आमा। ओहो हेर, यहाँ पर्खालमा त दुलो पो रहेछ, माटो चाहिँ पुरिदिनु पर्यो कि क्या हो?
2: हो,
0: पुरिदिनु पर्यो।
3: ओया, आमा लौ न, मलाई सर्पले पो टोक्यो।
1: लौ न, खै खै कहाँ टोक्यो छोरी?
3: दाहिने हातमा टोक्यो आमा।
1: लौ न, को हुनुहुन्छ? मेरो छोरी मुस्कानलाई सर्पले टोक्यो। लौ न लौ।
4: के भयो काकी?
1: हेर न राकेश, मुस्कानलाई सर्पले टोक्यो भने
4: नातिनु काकी। अनि मुस्कान नातिकन शान्त भएर बस है बरु काकी, मुस्कानलाई सिधा सुताउनु त नहल्लाइकन।
1: हुन्छ बाबु, मुस्कान सिधा भएर सुत त।
4: अनि काकी, मुस्कानले लगाएको लुगा गर्दाना खुलो पारिदिनु त नकसिने गरी, अनि हातको चुरा पनि खोलिदिनु त उसको टोकेको हात धेरै नचलाइकन।
1: हुन्छ बाबु। अनि सर्पले टोकेको भागमा परपर काटेर सुईले तानेर वा मुखले चुसेर भिष पनि निकाल्ने हो कि?
4: हुनुहुन्न काकी, सर्पले टोकेको घाउ वरपर काट्ने पोल्ने चुस्ने काम गर्नुहुन्न, अनि केही खुवाउनु पनि हुँदैन, पानी पनि, बुझ्नुभयो?
1: त्यसो भए झारमाउरा लिएर आएर झारमाउरालाई निचारेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिउँ त बाबु?
4: त्यो पनि हुन्न काकी, घरेलु उपचार जस्तै कि झारमौरो, जंगली झारपात र जडीबुटी पनि प्रयोग गर्नुहुन्न, बुझ्नुभयो?
1: बुझे बाबु।
4: बरु काकी, रामेशलाई मोटरसाइकल लिएर आउनु भन्नु त, छिटो भन्दा छिटो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिटो निको पार्न सकिन्छ। गइहाल्नुहोस् त तपाईँ, बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर snakebitenepal.org को वेबसाइटमा खोज्दै गर्छु।
1: हुन्छ हुन्छ बाबु।
4: डाटा अन गरेर हेर्नु पर्यो। ल, snakebitenepal.org ल वेबसाइट पनि खुल्यो। हाम्रो गाउँबाट चाहिँ मिर्चैयाको स्वास्थ्य संस्थामा पो सर्पतन्त्रको उपचार गरिदो रहेछ। हो, त्यही जाउनु पर्यो मुस्कान।
1: राकेश बाबु, राकेश बाबु, मोटरसाइकल लिएर रमेश आइसक्यो।
4: ल ल ल काकी, मुस्कानलाई नहल्लाइकन मोटरसाइकलको सिटको बिचमा राख्नु त, चाँडो भन्दा चाँडो सर्पदंश उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ।
1: ए हस् हस् बाबु।
5: याद राख्नुहोस्, सर्पले डस्ता मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ, वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव लियौ।
6: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनु पर्दछ। मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन। कहिलेकाहीँ मरेको भनी ठानिएको सर्पले पनि टोक्न सक्छ। सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उनले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ।
5: यदि समयमै उपचार गर्न सकेमा सर्पले डसेको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले डसेको व्यक्तिलाई छिटो भन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मद्दत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेब पेज www.snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिटटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
2: युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
7: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
2: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी ढाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर फाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू। वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म, डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
7: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
2: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
8: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
9: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
10: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
11: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
9: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
11: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौं।
10: सुन्नुहोस् त,
9: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
12: वन डडेलो रोकौं, जैविक विविधताको संरक्षण गरौं।
11: अनुरोधक
9: अध्यक्ष राजेन्द्र प्रसाद चौधरी, लुम्बिनी साझेदारी वन उपभोक्ता समूह भैसै रूपन्देही, सम्पर्क नम्बर 98-472-81-750।
13: किन आँखा मिचेको मिचे गरेको
14: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
13: धेरै समय मोबाइल चलाएपछि क्या हो?
14: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
13: ओहो, यो त सेल फोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
14: ए, त्यसो भए जोगिन के गर्ने त?
13: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
14: बुझे।
13: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने। घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
15: मोबाइल हेर्दा ध्यान दिउँ, आँखालाई बचाऊ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला बिहानको 10 बज्यो।
2: नरेश भैया, आपके फोन आवे के बाद हम दौड़ के चली आए। भौजी कहाँ हिन?
3: वही खटिया पर सूती हिन बहिनी, वहारे चला जाए ना।
2: भौजी आपका कहाँ डसिली? घर के आसपास साफ सुघर रखा गया है, तब वो आपका सपोर्ट डसिली।
4: हाँ बहनी, यही एरिया से ऊपरा दसिस है। आपका ही भैया एम्बुलेंस का खबर तो कहीन है, पता नहीं कब आई।
2: ना घबरा जाए भौजी, हमरे साथ में हन, आपका कुछ नहीं हुई, बल्कि गोर न चलावा जाए। और नरेश भैया एम्बुलेंस आवे के समय लाग सकत है, नक्सरवे की केहू के मोटरसाइकिल है तो वही पर लेके भौजी का सर्पदंश उपचार केंद्र ले जाए के तैयारी करा जाए।
3: यही समय पर खाए वाला चीज नहीं देख चाहिए स्वयं सेवी का बहनी।
2: जी हाँ, चिकित्सक जब तक न कहे तब तक बीमारिया का कुछ खाए के नहीं दे के चाहिए।
5: सांप डस लिए के बाद सहज वातावरण बनावे और सांप डस लिए अंग का स्थिर बनावे के प्रयास करे के चाहिए। फट्टी बांध के सांप डस लिए जगह का ढेर हिले से रोक सका जात है। कसा कपड़ा, गहना जेवर, घड़ी, पेटी, अंगूठी आदि खोल दिए या ढील कर दिया जाए। बीमरिया अकताए गए पर और समस्या हुए के नाते बीमरिया का शांत रहे के सहयोग करे के चाहिए। कितना पे लोग सांप डस लिए जगह से ऊपर रसरी से कस के बांधे के काम करत हैं। ऐसन करत के रक्त संचार में समस्या हो सकत है, जौने से सांप डस लिया शरीर के भाग काट के फेंके के अवस्था समेत आ सकत है।
6: सर्पदंश संबंधी विश्वसनीय और सही जानकारी प्राप्त करे के और नजदीक के सर्पदंश उपचार केंद्र कहाँ है पता लगावे के आधिकारिक वेब पेज www.snakebitenepal.org में देख सका जात है।
7: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मंत्रालय, इपिडियोमोलोजी तथा रोग नियंत्रण महाशाखा र राष्ट्रीय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपाल का साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
8: यो मौसम अत्याधिक हावाहुरीको भएकाले वन डढेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
9: वन डढेलोका कारणहरू:
10: चुरोट, बिडी तथा सलाईका काँटीहरू ननिभाइ फाल्नु,
9: खेतबारी सफा गर्न लगाएको आगो राम्रोसँग ननिभाउनु,
10: वनभोज स्थलमा आगो ननिभाइ छोड्नु,
9: जंगली जनावर भगाउन आगो लगाउनु,
10: चट्याङ जस्ता प्राकृतिक कारणबाट आगो लाग्नु।
9: वन डढेलोका असरहरू:
10: रुख बिरुवा तथा वन्य जन्तुमा क्षति, पानीको मुहान सुक्दै जाने, कृषि उत्पादनमा कमी हुने,
9: वातावरणीय प्रदूषण,
10: जैविक विविधतामा ह्रास,
9: मानव वन्य जन्तु बीचमा द्वन्द्व,
10: बस्तीसम्म फैलन गई मानवीय तथा भौतिक संरचनामा क्षति,
8: हरित गृह ग्यास उत्सर्जन भई जलवायुमा परिवर्तन आउनु।
9: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
10: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
8: डढेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
9: जानी जानी डढेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
8: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
10: सुन्नुहोस् त,
9: वन जंगलमा आगजनी गर्ने र डढेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
11: वन डढेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
8: अनुरोधक अध्यक्ष दिनेश प्रसाद जयसवाल एवं
9: माया देवी साझेदारी वन उपभोक्ता समूह पटना कपिल वस्तु।
8: सम्पर्क नम्बर 98473022213 र 98264 62296।
12: बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिलवस्तु द्वारा बाली बीमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
13: बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिलवस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बीमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बीमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बीमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बेहोर्नु पर्ने गरेकोमा उक्त 20% बीमा शुल्क रकमले 50% हुन आउने बीमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बीमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न, दलहन, तेलहन, तरकारी, फलफूल, च्याउ, मौरी आदि बीमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बीमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बाणगंगा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
14: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू: बीमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि, बीमा लेखको प्रतिलिपि, बीमा गर्दा बीमा शुल्क बुझाइएको सकल रसिद, बीमा गरेको बाली वस्तुको फोटो, सम्बन्धित वडा कार्यालयको सिफारिस, खाता रहेको बैंकको नाम र खाता नम्बर।
12: थप जानकारीका लागि बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 98-413-52-747, 98-470-52-954, 98-472-84-700 र 98-470-83-400। अनुरोधक बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बाणगंगा कपिल वस्तु।
15: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
16: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
15: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
17: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
16: सम्पर्क ग्रिसमा सप्लाइज, बाणगंगा बैरिया कपिल वस्तु। फोन 076-550-317, मोबाइल 98-571-713। सञ्चालक गिरिराज घले।
18: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
19: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
18: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
19: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ, बुटवल, साझा हस्पिटलको अगाडि।
18: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।
17: कता हो काका लखर लखर गर्दै
20: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
17: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
20: ल होइन सँगैजाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
17: हजुर हाम्रा सेवाहरू
20: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 572 4

0: पर्दैन।
1: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
0: 24 घण्टा सेवा उपलब्ध छ।
1: नभुल्नुहोला 100 रुपियाँ
2: विस्तृत जानकारी का लागि युनाइटेड अस्पताल बाढगंगा चार ठाकुरापुर कपिलवस्तु, फोन 076550200, मोबाइल 98575158।
3: सिद्धार्थ नगर सिटी हस्पिटल द्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आइसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज, सस्तो सुलभ कार्यक्रमका विशेषताहरू, न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थ नगर सिटी हस्पिटल, माया देवी 8 भैरहवा रूपन्देही, मोबाइल 97464-0249। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।
4: सूचना निशुल्क जलन सर्जरी शिविर सम्बन्धी सूचना।
5: नवीन निशुल्क जलन सर्जरी तथा परामर्श शिविर सम्बन्धी सूचना।
4: लुम्बिनी प्रदेशको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नबिल बैंक र सुषमा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा नवील निशुल्क जलन सर्जरी शिविर सञ्चालन हुन गइरहेको छ।
5: मिति 2083 वैशाख 25 गतेदेखि 28 गतेसम्म।
4: स्थान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ।
5: उपचार हुने मुख्य समस्याहरू:
4: आगोले पोलेर शरीरको भाग खुम्चिएको वा चलाउन नमिल्ने,
5: पोलेका कारण हात खुट्टाका औलाहरू टाँसिएको,
4: पोलेर टाउको कपाल घुमेको,
5: एसिड आक्रमण वा विस्फोटनमा परि जलन भएका,
4: जन्मजात हात खुट्टामा 5 भन्दा बढी औला भएका वा पैतला भित्र फर्किएका।
5: विशेषता:
4: वरिष्ठ प्लास्टिक सर्जनद्वारा पूर्ण रूपमा निशुल्क शल्यक्रिया तथा परामर्श सेवा प्रदान गरिनेछ।
5: थप जानकारी वा नाम दर्ताका लागि अस्पतालको प्रशासन शाखामा सम्पर्क गर्नुहोला।
4: विस्तृत जानकारीका लागि 98513500076 अथवा 98415555।

0: हेलो भन्नुहोस् त.
1: हेलो हजुर.
0: हजुर,
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु.
0: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो.

0: हार्डवेयर सामान का लागि ग्रीष्मा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सीटीडीसी पाइप फिटिङ का सामानहरु धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरु मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
1: हजुरलाई समय पनि कम लाग्ने हरेक सामानहरु फिट गर्न सजिलो हुने पाइपहरुमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, बेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
0: सम्पर्क ग्रीष्मा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। संचालक गिरिराज कणे।
3: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डलेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
4: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
5: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
6: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
4: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
6: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
5: सुन्नुहोस् त,
4: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
6: अनुरोधक
7: श्री शक्ति सामुदायिक वन उपभोक्ता समिति मोर्मी कपिल वस्तु, अध्यक्ष नाथुराम चौधरी थारू, मोबाइल 98470383438 तथा समस्त वन उपभोक्ता समिति परिवार।
8: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
9: हेर न भतिजु, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
7: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न, दुई दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहरा।

0: बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
1: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
2: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
0: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
2: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
1: सुन्नुहोस् त,
0: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
2: अनुरोध
4: अध्यक्ष गणेश बहादुर सिंह ठकुरी, श्रृंगी घाट सामुदायिक वन उपभोक्ता समूह, गुम्ची, कपिलवस्तु। सम्पर्क नम्बर 98570052001।

0: कता हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडिएको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अनि विस्तृत

0: एकेडेमी राम्रो पढाई राम्रो वातावरण त्यसैले त्यही भर्ना गराउन लागेको।
1: हजुर, बारगंगा 11 बनकटवामा अवस्थित रोयल एलायन्स मेमोरियल एकेडेमीमा नयाँ व्यवस्थापनका साथ नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्ला गरिएको छ।
2: यहाँ प्ले ग्रुप देखि कक्षा 8 सम्म अध्ययनको व्यवस्था, अनुभवी तथा दक्ष शिक्षकहरूबाट गुणस्तरीय शिक्षा, कम्प्युटर शिक्षा, विज्ञान प्रयोगशाला, अतिरिक्त क्रियाकलाप, साथै शान्त सुरक्षित तथा बाल मैत्री वातावरण उपलब्ध छ।
3: हामी केवल पढाइमा मात्र होइन बाल बालिकाको सर्वाङ्गीण विकासमा विश्वास गर्छौ। सिट सीमित छ, त्यसैले आजै आफ्ना बाबु नानीलाई भर्ना गराउनुहोस्।
4: एजुकेशन फर नलेज क्रिएसन एन्ड ट्रान्सफर्मेसन।

केन्द्रसँगको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथ साथै विश्वभरका रोटरी फ्रेण्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

मासिक 10,000 देखि 20,000 रूपियाँसम्म आमदानी। पश्चिम बंगालमा नयाँ मुख्यमन्त्री शुभेन्दुले आज शपथ लिँदै तमिलनाडुमा विजय बहुमत पुर्याउने प्रयासमा। र आईपीएल क्रिकेटमा आज राजस्थान र गुजरात खेल्दै।

सक्नुपर्ने बताउनु भएको छ। मनमोहन स्मृति प्रतिष्ठानले आज ललितपुरमा आयोजना गरेको ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले ज्येष्ठ नागरिकले गरेका काम अनि असल अभ्यासलाई पाठ्यक्रम अथवा अन्तर्क्रिया मार्फत नयाँ पुस्ताले ग्रहण गर्न सक्ने बताउनुभयो। राष्ट्रपति पौडेलले नेपालको जनसंख्या विस्तारै बुढ़ौलीतिर उन्मुख रहेको उल्लेख गर्नुभयो। यस्तो अवस्थामा ज्येष्ठ नागरिकको

काठमाडौँमा विशेष समारोहको आयोजना गरिएको छ। शुभेन्दुको शपथ समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह लगायत राष्ट्रिय लोकतान्त्रिक गठबन्धन एनडीएका शीर्ष नेता सहभागी हुने भारतीय संचार माध्यमले जनाएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी कोलकाता पुगिसक्नु भएको छ। कोलकातामा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। यसैबीच तमिलनाडुमा टीवीकेका प्रमुख एवं अभिनेता विजय बहुमत जुटाउने प्रयासमा हुनुहुन्छ। उहाँले हिजो राज्यपाल राजेन्द्र विश्वनाथ आरके करलाई भेटेर लगातार तेस्रो पटक सरकार बनाउने दावी पेश गरे पनि आवश्यक बहुमत जुटाउन नसक्दा आजका लागि तय गरिएको शपथ ग्रहण समारोह रोकिएको छ। विजयले राज्यपाल समक्ष 116 जना विधायकको समर्थन पत्र बुझाउनु भएको थियो। त्यहाँ सरकार बनाउनका लागि कम्तीमा 117 विधायकको समर्थन आवश्यक पर्छ। हालै सम्पन्न विधानसभा चुनावमा 234 सीट मध्ये विजयको पार्टी टी

0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
1: सुन्नुहोस् त,
2: वन जंगलमा आगजनी गर्ने र डढेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डढेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोधक भिरी खोला सामुदायिक वन उपभोक्ता समिति, सिद्ध गंगा नगरपालिका अर्घाखाँची, अध्यक्ष नारायण पौडेल। यो मौसम अत्याधिक हावाहुरीको भयो।

0: घटना सम्पर्क गरौ।
1: सुन्नुहोस् त,
2: वन जंगलमा आगजनी गर्ने र डढेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डढेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोध
2: अध्यक्ष दीपक थापा, खोजीपुर सामुदायिक वन उपभोक्ता समूह, बारजंगा 9, जिनुवा, कपिलवस्तु। सम्पर्क नम्बर 9845।

0: लिएर सरसफाई गरौंला अनि वरिपरिका फोहोर व्यवस्थापन पनि गरौंला हुन्न।
1: हुन्छ बुढा, यस्तो बेलामा त अग्ला घाँस फोहोर मैला भएका ठाउँहरूमा सर्पहरू लुकेर बसेका हुन सक्छन् नि, होइन?
0: त्यही भएर त भनेको, छोरी समीरा, छोरा विवेक, तिमी र म मिलेर घर वरिपरि भएका

0: आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ बीएनबी हस्पिटलका हाडजोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
1: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक, अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको

0: रेडियो सुन्दै गर्नुस्। अब बाँकी कथा अर्को भागमा। श्री एसए 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन।
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको? यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल चार नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियोगा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
3: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र अस्पताल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाठेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
2: 24 घण्टा सेवा उपलब्ध छ।
3: नभुल्नुहोला
4: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल बारगंगा चार ठाकुरापुर कपिल वस्तु, फोन 076-550-200, मोबाइल 98-570-55-138।
5: हे भगवान, यो टोयलेट भरेर पानी पनि माथि आउनलाई छ, कति झन्झट भएको, कला बोलाउने होला।
6: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
7: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौ।
8: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
6: सम्पर्क अनुप किसान सेनेटरी, बारगंगा 1 मन्द्रेली टोल, बठनपुर, कपिल वस्तु,
8: प्रोप्राइटर नोने थारू।
7: सम्पर्क नम्बर 98144-49-450 र 98-76-31-393।
9: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस्। सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।

0: अगाडि बढाऊ।
1: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौँ।
2: सुन्नुहोस् त,
0: वन जंगलमा आगजनी गर्ने र डढेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको

0: डिभिजन वन कार्यालय कपिल वस्तु गौतम बुद्ध चन्द्रौटाको जनहितमा जारी सन्देश।
1: गर्मियामा आयो हजुर सुकिसक्यो घाँस

0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौं।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डडेलो रोकौं, जंगल र जैविक विविधताको संरक्षण गरौं।
0: अनुरोधक
4: कालिका सामुदायिक वन उपभोक्ता समूह, बारगंगा 10, धरमपुर, कपिलवस्तु। अध्यक्ष तुलबहादुर सोमई। सम्पर्क नम्बर 98409060626।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौं।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डडेलो रोकौं, वन जंगल र जैविक विविधताको संरक्षण गरौं।
0: अनुरोधक
5: श्री शक्ति सामुदायिक वन।

0: लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर। हाम्रै सुन्दर नगरी चार नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
1: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला। बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
0: तौलिहवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा।
1: हजुर, ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षिण कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका गर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्प स्याङ्जा कारीकोटी सुनचाँदी पसल तौली हवा रोड पश्चिम पट्टि।

सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज, सस्तो सुलभ कार्यक्रमका विशेषताहरू, न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क

0: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। उफ, साह्रै तनावको काम रहेछ।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सीपीडीसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
0: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, डेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
1: सम्पर्क ग्रिसमा सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 98571713। संचालक गिरिराज कडे।
3: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
4: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
3: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
4: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
4: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
3: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
4: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
3: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
4: हिस्टो साइटो बायोप्सी, हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
3: फिजियोथेरापी विशेषज्ञ सेवा,
4: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो यस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
3: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-5

0: 93.6 MHz।
1: यति बेला दिउँसोको 3 बज्यो।

हजारौं किलोमिटर यात्रा गर्ने चराहरू संकटमा स्थानीय समुदायदेखि अन्तर्देशीय साझेदारी आवश्यक रहेको विज्ञको भनाई। रासोपाका सांसदहरूको लागि दुई दिने प्रशिक्षण शुरू। सांसदहरूको सहभागिता न्यून भएपछि संसदीय दलका उपनेता पराजुलीको असन्तुष्टि।

शाखाले वसन्तकालीन सीजनमा 1,07,40,00,000 रूपियाँ संकलन गरेको छ। यो रकम पनि अहिलेसम्मकै धेरै हो। यसअघि सगरमाथामा वसन्तकालीन आरोहणका लागि विदेशी नागरिकले $11,000 रोयल्टी तिर्नुपर्ने व्यवस्था रहेकोमा सरकारले यस वर्षदेखि बढ़ाएर $15,000 पुर्याएको छ। यसैबीच यो सीजनको आरोहणका लागि सगरमाथाको चौथो शिविरसम्म बाटो बनाउने काम सम्पन्न भएको छ। डोरी

देखिएको सबैभन्दा तातो समुद्री तापक्रमको रेकर्ड भन्दा थोरै मात्र कम छ। युरोपेली मध्यम दूरी मौसम पूर्वानुमान केन्द्रकी जलवायु प्रमुख सामन्था बर्गेसले मे महिनामा समुद्री तापक्रमले नयाँ ऐतिहासिक रेकर्ड तोड्ने सम्भावना उच्च रहेको बताउनु भएको समाचार संस्था एएफपीले जनाएको छ। विशेष गरी प्रशान्त महासागरदेखि उत्तर अमेरिकासम्म फैलिएको क्षेत्रमा समुद्री तातो लहर अत्यधिक रूपमा बढ़ेको छ। यसले धेरै क्षेत्रमा जलवायु असन्तुलन सृजना गरेको छ। विश्व मौसम संगठनले पनि आउँदो मेदेखि जुलाई महिनाभित्र एल निनो अवस्था विकसित हुन सक्ने चेतावनी दिएको छ। एल निनो प्रशान्त महासागरको तापक्रम र वायु प्रवाहमा हुने प्राकृतिक परिवर्तन हो, जसले विश्वभर खडेरी, अत्यधिक वर्षा, आँधी बेरी र अन्य चरम मौसमका घटनाहरू बढ़ाउने गर्छ। अर्थ अनुसन्धान संस्थाका वैज्ञानिक जेक हाउस फादरका अनुसार आउँदो एल निनोका कारण सन् 2027 अहिलेसम्मकै सबैभन्दा तातो वर्ष बन्ने सम्भावना अझ बढ़नेछ। वैज्ञानिकहरूका अनुसार अहिले देखिएको अत्यधिक तापक्रम प्राकृतिक एल निनोका कारण मात्र नभई जीवाश्म इन्धनको अत्यधिक प्रयोगका कारण भइरहेको दीर्घकालीन जलवायु परिवर्तनले पनि प्रमुख भूमिका खेलेको छ। अब खेल खबर। अभ्यास खेलमा अहिले नेपालको ए टोली र स्कटल्याण्ड खेलिरहेका छन्। माथिल्लो बुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले नेपाललाई 303 रनको लक्ष्य दिएको छ। स्कटल्याण्डले 8 विकेट गुमाएर 303 रन बनाएको हो। अहिले नेपाल ब्याटिङ गरिरहेको छ। आईसीसी विश्वकप क्रिकेट लीग 2 खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल

क्यान्सर को सम्पूर्ण उपचार विराटनगर में सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 9761005530

0: सिटिजन्स बैंक विश्वास को नाम, सिटिजन्स बैंक हजुर को प्रगति को सहयात्री।
1: पाल्पा भैरव मेडिकल हल बुटवल को अत्यंत जरूरी सूचना।
2: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
1: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
2: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटल को अगाडि।
1: सम्पर्क नम्बर 071534905, 071553905 र मोबाइल 98570178010।
3: भावना म्युजिक सोल्युसन प्रस्तुत गर्दछ।

0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
1: डिभिजन 1।

0: नाते बीमरिया का शांत रहे के सहयोग करे के चाही। कितना पे लोग सांप दस लिए जगह से ऊपर रसरी से कच के बांधे के काम करत हैं। ऐसन करत के रक्त संचार में समस्या हो सकत है, जौने से सांप दस लिहा शरीर के भाग काट के फेंके के अवस्था समेत आ सकत है।
1: सर्पदंश संबंधी विश्वसनीय और सही जानकारी प्राप्त करे के और नजदीक के सर्पदंश उपचार केंद्र कहाँ है पता लगावे के आधिकारिक वेब पेज www.snakebitenepal.org में देख सका जाता है।
2: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मंत्रालय इपिडियोमोलॉजी तथा रोग नियंत्रण महाशाखा र राष्ट्रीय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपाल का साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौं मिडटाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।
3: तपाईँको फोन आउने बित्तिकै म दौडेर आएँ कि खै भाउजू कता हुनुहुन्छ?
4: त्यहाँ फलैचामा सुतेकी छिन् बहिनी, हिँड्नुहोस् न उतै।
3: भाउजू कहाँनिर टोक्यो तपाईँलाई? घर वरिपरि त सफासँग राख्नु भएको रहेछ तर पनि टोक्नु भएछ है तपाईँलाई?
5: यहाँ कुर्कुचानिर टोकेको हो नानी, उहाँले एम्बुलेन्सलाई खबर त गर्नुभएको छ, कति बेरमा पो आइपुग्ने हो?
3: नातिनुहोस् है भाउजू, हामी छौँ, तपाईँलाई केही हुँदैन, बरु खुट्टालाई नहल्लाउनुहोस् र नरेस्तै एम्बुलेन्स आउन समय लाग्ने हुन सक्छ, नजिकै कसैको मोटरसाइकल भए त्यसैमा राखेर भाउजूलाई सर्पदंश उपचार केन्द्र लाने तयारी गर्नुपर्छ।
4: यति बेला त खालि कुरा पनि दिनु हुँदैन होइन त स्वयंसेविका बहिनी?
3: हो हो, तपाईँले ठिक भन्नुभयो, चिकित्सकले नभनेसम्म बिरामीलाई केही पनि खुवाउनु हुँदैन।
1: सर्पले टोक्ने बित्तिकै सहज वातावरण बनाउने र सर्पले टोकेको अङ्गलाई स्थिर बनाउने प्रयास गर्नुपर्छ। टम्म कसिएको कपडा, गरगहना, खडी, पेटी, औठी आदि भए फुकाली दिएर खुकुलो गराउनुहोस्। बिरामी आत्तिए झन समस्या हुने भएकोले बिरामीलाई शान्त रहन सहयोग गर्नुपर्छ। कतिपयले सर्पले टोकेको ठाउँ भन्दा माथि डोरीले कसिलो गरी बाँध्ने पनि गर्छन्। यसो गर्दा रक्त संचारमा समस्या हुन सक्छ, जसले गर्दा सर्पले डसेको शरीरको भाग काटेर फाल्नुपर्ने

0: युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर सरेछ र? बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
1: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
2: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका 4 ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचेघर फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
1: 24 घण्टा सेवा उपलब्ध छ।
2: नभुल्नुहोला,
3: विस्तृत जानकारीका लागि युनाइटेड अस्पताल बारगंगा 4 ठाकुरापुर कपिलवस्तु, फोन 076-550-200, मोबाइल 98-570-55-138।
4: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
5: हेर न भतिज, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिशा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठेघरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
6: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न। 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहरा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालाई छँदैछ नि। तपाईँ कहुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
7: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिशा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला, मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भिख निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
6: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, बाजुपन तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानुकोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पत्थरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा, पुरानो भन्दा पुरानो बाथ, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झन्झमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार,
7: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्मद्वारा सफल उपचार तथा परामर्श,
6: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा, प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा, सम्पर्क उत्तम फार्मेसी कुकुब आयुर्वेद औषधालय, बारगुङ्गा 4 बुद्ध चोक कपिल वस्तु, मोबाइल 98-473-64-6666 र 98-214-15-291।
7: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन, छार सूत्र विधिद्वारा पाइल्स, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।

0: डिभिजन वन कार्यालय कपिल वस्तु गौतम बुद्ध चन्द्रौटाको जनहितमा जारी सन्देश।
1: गर्मियामा आयो हजुर सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीर मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौ। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदिऊ। लागिहालेमा होसियारी पूर्वक आगो निभाइहालौ।
1: अनुरोधकै डिभिजन वन कार्यालय कपिलवस्तु गौतम चन्द्रौटा कपिलवस्तु।
2: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97161000।

0: बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसिल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू। वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
1: युनाइटेड अस्पताल कारगंगा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
0: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
2: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
3: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
2: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
3: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
3: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
2: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
3: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
2: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
3: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
2: फिजियोथेरापी विशेषज्ञ सेवा,
3: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
4: सिद्धार्थ नगर सिटी हस्पिटल द्वारा गरिब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज। सस्तो सुलभ कार्यक्रमका विशेषताहरू, न्यून शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थ नगर सिटी हस्पिटल मायादेवी 8 भैरहवा रूपन्देही, मोबाइल 97-464-0-2490। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।

0: है म आइपुगे सबले दसैँको बिरामीलाई बिस्तारै आँगनमा ल्याउन पाए हुन्थ्यो
1: एकैछिन है हामी सहयोग गरेर ल्याउँदैछौ बरु मोटरसाइकल फर्काएर राख्दै गर्नुहोस् न
0: हुन्छ हुन्छ ल बिरामीलाई बिस्तारै मेरो पछाडि बसाउनुहोस् अनि एकजनाले बिरामीलाई समातेर बस्नुहोस् उपचार केन्द्रसम्म पुर्याउँदा बिरामी बिहोस हुन सक्ने भएकोले पछाडिबाट समातेर बस्नुपर्ने हो
2: बिरामीलाई सुरक्षित हुने गरी म समातेर बस्छु सुनिलजी तपाईँ जस्ता मोटरसाइकल स्वयंसेवकका कारण सर्पदंशका बिरामीलाई उपचार केन्द्र लैजान सजिलो भएको छ
0: एम्बुलेन्स र अरू चार पाङ्ग्रे सवारीको तुलनामा मोटरसाइकल सबै ठाउँमा सजिलै उपलब्ध हुन्छ कति ठाउँमा त म जस्ता मोटरसाइकल स्वयंसेवकहरू पनि छन् सजिलोसँग र छिट्टै उपलब्ध हुन सकेको खण्डमा बिरामीलाई चार पाङ्ग्रे सवारी साधनमा सजिलो हुने गरी सुताएर नजिकैको एन्टिभेनम भएको उपचार केन्द्रमा लैजानुपर्छ
1: तपाईँहरू जाँदै गर्नुहोस् है म ढोका लाएर आइहाल्छु
0: ल उहाँलाई टोकेको सर्पको फोटो खिच्न भ्याउनु भएको छ भने त्यो पनि ल्याउनु होला है सर्पको पहिचान हुन्छ र उपचार गर्न सजिलो हुन्छ
2: फोटो मेरो मोबाइलमा छ अहिले हामी गइहालौँ नत्र ढिलो हुन्छ
3: सर्पले डसिहालेमा उपचारको लागि मोटरसाइकल चालक वा मोटरसाइकल स्वयंसेवकसँग सहयोग लिनुहोस् बिरामीलाई आफू र मोटरसाइकल चालकको बीचमा सुरक्षित हुने गरी राख्नुहोस् र नजिकैको एन्टिभेनम उपलब्ध हुने सर्पदंश उपचार केन्द्रमा लगिहाल्नुहोस् सर्पले टोक्दा मोटरसाइकल चालक बोलाऊ नजिकैको सर्पदंश उपचार केन्द्र पुर्याउँ जीवन रक्षा गरौ
4: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ
5: नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र विश्व स्वास्थ्य संगठन नेपाल WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिड टाउनका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश

0: मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोध
4: अध्यक्ष गणेश बहादुर सिंह ठकुरी, सिङ्गीघाट सामुदायिक वन उपभोक्ता समूह, गुम्ची, कपिलवस्तु। सम्पर्क नम्बर 9857052001।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोध
1: अध्यक्ष झलक मल्ल ठकुरी, शिव मन्दिर सामुदायिक वन उपभोक्ता समूह, बुङ्ची, कपिल वस्तु। सम्पर्क नम्बर 9857050714।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोध
1: अध्यक्ष बिन्द्र बहादुर गुरुङ, सरेपानी सामुदायिक वन उपभोक्ता समूह, पडरिया, कपिल वस्तु। सम्पर्क नम्बर 9847163812।
0: यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौ।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौ।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी

0: परेको दिशा बस्दा अत्याधिक दुखाइको महसुस हुने
1: महिलामा हुने समस्या महिनावारी गडबडी सेतो पानी बग्ने तल्लो पेट दुख्ने आङ खस्ने यौनाङ्ग चिलाउने बाझोपन तथा यौन चाहना नहुने पुरुषमा हुने समस्या शीघ्र पतन उत्तेजनामा कमी यौन दुर्बलता यौन चाहना नहुने पेट सम्बन्धी समस्या ग्यास्ट्राइटिस ग्यास्ट्रिक अल्सर गानोगोला अपच कब्जियत आइबीएस जन्डिस मृगौलाको पथरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा पुरानो भन्दा पुरानो बात युरिक एसिड तथा

नियन्त्रण गर्न सक्नुहुन्न, बरु यसले तपाईलाई नियन्त्रण गर्दछ। तेस्रो, लत यस्तो कुरा हो जसले तपाईँको मन, शरीर, सम्बन्धहरू र आत्मिक जीवनलाई हानि पुर्याउँछ। विशेषज्ञहरू भन्छन् कि आजकल लतहरू बढ्दै गएका छन्। यसका कारणहरू तनाव, सम्बन्धहरूको अस्थिरता र हाम्रा इन्द्रियहरूलाई प्रभाव पार्ने दृश्यात्मक उत्तेजना हुन्, जसले असली जीवनभन्दा टाढा लग्ने अनुभव दिन्छ। शुरूमा लतमा फसेका मानिसहरू, चाहे त्यो अश्लील सामग्री, लागू पदार्थ वा रक्सीको लत नै किन नहोस्, उनीहरू आफैलाई नकार्छन्। म यसलाई नियन्त्रण गर्न सक्छु, उनीहरू भन्छन्। तर वास्तविकता के हो भने उनीहरूले यसो गर्न सक्दैनन् र यसलाई स्वीकार गर्न चाहँदैनन्। उनीहरू अस्थायी रूपमा पीड़ाबाट छुटकारा पाउन एडिक्सनतर्फ आकर्षित हुन्छन्। लतबाट पूर्ण रूपमा मुक्त हुने उपायहरू म तपाईसँग बाँड्न चाहन्छु। यी दिशानिर्देशहरूले तपाईलाई एडिक्सनको बन्धनबाट मुक्त हुन मदत गर्न सक्छन्। पहिलो, वास्तविकतालाई स्वीकार्नुहोस्। जति पीड़ादायी भए पनि तपाईले स्वीकार गर्नुपर्छ कि तपाई लतको चपेटामा पर्नु भएको छ। नकारात्मकता खतरनाक छ। यससँगै तपाईले आफ्नो बानी तपाई र तपाईलाई माया गर्नेहरूप्रति हानिकारक छ भन्ने कुरा बुझ्नुपर्छ। बाइबलमा याकुब 4:17 लेखिएको छ, जसले भलाई गर्न जानेर पनि गर्दैन त्यसले पाप गर्छ। समाजले यसलाई नैतिक त्रुटि, गल्ती वा असफलता भन्न सक्छ, तर परमेश्वर यसलाई पाप भन्नुहुन्छ। तर खुशीको कुरा के छ भने जसले आफ्नो पाप स्वीकार्छ, पश्चाताप गर्छ र त्याग्दछ, तिनीहरूका लागि सहायता र आशा छ। दोस्रो, सहायता प्राप्त गर्न तयार हुनुहोस्। यदि तपाई आफैले आफ्नो बानी रोक्न सक्षम हुनुहुन्थ्यो भने तपाई लतमा फस्नु नै हुने थिएन। आफ्नो परिवार, पास्टर, विश्वासिलो साथी वा परामर्शदातासँग कुरा गर्नु सकारात्मक कदम हो। तपाईले लुकाउने रहस्यहरूको कारण मात्रै तपाई कमजोर हुनुहुन्छ। तेस्रो, जिम्मेवार हुनुहोस्। बाइबल याकुब 5:16 भन्छ, यसकारण तिमीहरू एकले अर्कासँग आफ्ना पाप स्वीकार गर, तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ। यसको अर्थ यो होइन कि तपाईले आफ्नो असफलता सबैलाई भन्नुपर्छ, तर आफ्नो समस्याबारे इमानदार भएर सामना गर्न तयार हुनुहोस्। कसैले तपाईलाई कठिन प्रश्न सोध्न सक्छ जसको उत्तर दिन तपाई चाहनुहुन्न। यदि तपाईँको श्रीमान, श्रीमती वा नजिकको साथीले आफ्नो कमजोरीका बारेमा कुरा गर्न चाहन्छन् भने उनीहरूलाई माया गरेर उनीहरूलाई आवश्यक सहयोग दिनुहोस्। तपाई उनीहरूको जीवनमा सकारात्मक प्रभाव पार्न सक्नुहुन्छ। चौथो, आफ्नो कमजोरीको लागि परमेश्वरमा विश्वास गर्नुहोस्। तपाईको कमजोरीका लागि दिव्य शक्ति, असफलताका लागि क्षमा र आवश्यकता पूरा गर्न परमेश्वरको सहयोग उपलब्ध छ। परमेश्वर तपाईलाई प्रेम गर्नुहुन्छ र तपाईको बन्धनबाट छुटकारा दिलाउन चाहनुहुन्छ। उहाँ तपाईलाई त्यस्तो व्यक्ति बन्न प्रेरित गर्न चाहनुहुन्छ जसका लागि उहाँले तपाईलाई सृष्टि गर्नुभएको थियो।

0: ಅಲ್ಕೆಲ್ಲಾಗ್
1: सुन्नु न
2: भनन भन
1: चाडबाडहरु पनि नजिकैदै छ बिहा पार्टीमा जादा पनि राम्रा गरगना छैनन् बनाउन पर्ने
2: बनाउला नि त फेरि सुन चाँदी जस्ता कुरा विश्वासिलो पसल पनि हेर्नु पर्यो नि
1: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर हाम्रै सुन्दर नगरी चार नम्बरमा शीला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि
2: त्यसो भए त जाम न त हामीसँग भएको पुरानो सुन पनि छ त्यो सुन पनि लगेर जाउँ है त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका घर गहनाहरू बनाएर ल्याउला बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी
1: तौलिहवा रोड पश्चिम पट्टि एनसेल टावर भएको ठाउँमा
2: हजुर ग्राहकहरूको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड घर गहनाहरू पनि तयार गरिनुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ दक्ष कालीगढबाट तपाईँले खोजे जस्ता आकर्षक डिजाइनका घर गहनाहरूको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस् शीला शिल्प स्याङ्जा कारीकोटे सुनचाँदी पसल तौलिहवा रोड पश्चिमपट्टि एनसेल टावर भएकै घरमा प्रोप्राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर विक नायरी मोबाइल 98215 90095

0: सूचना निशुल्क जलन सर्जरी शिविर सम्बन्धी सूचना।
1: नवीन निशुल्क जलन सर्जरी तथा परामर्श शिविर सम्बन्धी सूचना।
0: लुम्बिनी प्रदेशको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नबिल बैंक र सुषमा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा नबिल निशुल्क जलन सर्जरी शिविर सञ्चालन हुन गइरहेको छ।
1: मिति 2083 वैशाख 25 गतेदेखि 28 गतेसम्म।
0: स्थान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दा।
1: उपचार हुने मुख्य समस्याहरू:
0: आगोले पोलेर शरीरको भाग खुम्चिएको वा चलाउन नमिल्ने,
1: पोलेका कारण हात खुट्टाका औंलाहरू टाँसिएको,
0: पोलेर टाउको कपाल घुमेको,
1: एसिड आक्रमण वा विस्फोटनमा परि जलन भएका,
0: जन्मजात हात खुट्टामा 5 भन्दा बढी औंला भएका वा पैताला भित्र फर्किएका।
1: विशेषता:
0: वरिष्ठ प्लास्टिक सर्जनद्वारा पूर्ण रूपमा निशुल्क शल्यक्रिया तथा परामर्श सेवा प्रदान गरिनेछ।
1: थप जानकारी वा नाम दर्ताका

0: ले बन्डलेलको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: बन्डडेलोका कारणहरू:
2: चुरोट बिडी तथा सलाईका काँटीहरू ननिभाई फाल्नु,
1: खेतबारी सफा गर्न लगाएको आगो राम्रोसँग ननिभाउनु,
2: वनभोज स्थलमा आगो ननिभाई छोड्नु,
1: जंगली जनावर भगाउन आगो लगाउनु,
2: चट्याङ जस्ता प्राकृतिक कारणबाट आगो लाग्नु।
1: बन्डडेलोका असरहरू:
2: रुख बिरुवा तथा वन्य जन्तुमा क्षति, पानीको मुहान सुक्दै जाने, कृषि उत्पादनमा कमी हुने,
1: वातावरणीय प्रदूषण,
2: जैविक विविधतामा ह्रास,
1: मानव वन्य जन्तु बीचमा द्वन्द,
2: बस्तीसम्म फैलन गई मानवीय तथा भौतिक संरचनामा क्षति,
0: हरित गृह ग्यास उत्सर्जन भई जलवायुमा परिवर्तन आउनु।
1: तसर्थ वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोधक अध्यक्ष दिनेश प्रसाद जयसवाल एवं
1: माया देवी साझेदारी वन उपभोक्ता समूह पटना कपिल वस्तु।
0: सम्पर्क नम्बर 98473022213 र 98264062296। यो मौसम अत्याधिक हावाहुरीको भएकाले बन्डडेलोको जोखिम निस्कन सक्छ, त्यसकारण सतर्क रहनुहोस्।
1: वन क्षेत्रमा मानिसहरू हिँड्ने बाटोको दायाँ बायाँ रहेका पात पतिङ्गरहरू जस्ता सजिलै बोल्न सक्ने पदार्थहरूलाई हटाई सफा राखौं।
2: वन क्षेत्रमा हिँड्दा चुरोट बिडीका ठुटाहरू जथाभावी नफालौं।
0: डडेलो लाग्न सक्ने क्षेत्रहरूको पहिचान गरी निगरानी बढाऊ।
1: जानी जानी डडेलो लगाउने व्यक्तिहरूलाई पहिचान गरी कानूनी कारवाही अगाडि बढाऊ।
0: वन क्षेत्रमा आगो लागेको देखे तुरुन्तै नजिकैको वन कार्यालय वा प्रहरी कार्यालयमा सम्पर्क गरौ।
2: सुन्नुहोस् त,
1: वन जंगलमा आगजनी गर्ने र डडेलो लगाउनेलाई दण्ड, जरिमाना र कैदको व्यवस्था पनि रहेको छ है।
3: वन डडेलो रोकौ, वन जंगल र जैविक विविधताको संरक्षण गरौ।
0: अनुरोधक
1: अध्यक्ष मुक्त बहादुर कार्की, मनकामना सामुदायिक वन उपभोक्ता समूह, बाणगंगा 2 नन्दनगर कपिल वस्तु। सम्पर्क नम्बर 98473083104।

0: कुशल चलाउँदै गर्नुपर्ने चाहिँ जरुरी देखिन्छ।
1: भारतको पश्चिम बंगालमा पहिलो पटक भाजपा सरकार बन्यो, मुख्यमन्त्री शुभेन्दु अधिकारी सहित मन्त्रीहरूको शपथ।
2: र एक दिवसीय अभ्यास श्रृंखलामा नेपाल ए ले स्कटल्याण्डलाई 9 रनले हरायो। आईपीएल क्रिकेटमा आज राजस्थान र गुजरात खेल्दै।
3: विषादीको सुरक्षित प्रयोग सम्बन्धमा कृषक व्यवसायीहरूलाई जरूरी सूचना।
4: जीवनाशक विषादी विष हो, औषधि होइन, यसर्थ जीवनाशक विषादीको सुरक्षित प्रयोगका लागि सबै सचेत बनाऊ। जीवनाशक विषादीको प्रयोगकर्ताले सूचक पत्र तथा पर्चामा लेखिएको विवरणको अध्ययन गरी सिफारिश गरिएको बालीमा सिफारिश मात्रामा सुरक्षित तवरले प्रयोग गरौ। विषादी प्रयोगपछि पर्खनु पर्ने अवधिको पालना गरौ।
3: अत्यधिक विषादीको अवशेष राखी उत्पादन तथा बिक्री गरेमा जीवनाशक विषादी व्यवस्थापन ऐन 2076 बमोजिम दण्ड सजाय हुने बेहोरा सबैमा सूचित गर्दछौ।
4: प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भय र निर्दोषका लागि आशा भरोसा एवं सहारा बन्नुपर्ने बताउनु भएको छ। कानून दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले विधिको शासन र स्वतन्त्र न्यायपालिकाको महत्वमाथि जोड़ दिनुभएको हो। राष्ट्रपति पौडेलले तत्कालीन समयमा राज्य शक्तिको स्रोत कार्यकारिणीमा मात्र केन्द्रित रहेको अवस्थामा ऐनको कार्यान्वयनले शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिकाको अवधारणालाई व्यावहारिक रूपमा अगाडि बढ़ाएको उल्लेख गर्नुभयो। नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र नागरिक स्वतन्त्रता मौलिक अधिकार मानव अधिकार र सक्षम न्यायपालिका जस्ता लोकतान्त्रिक मूल्य मान्यतालाई सुनिश्चित गरेको उल्लेख गर्दै उहाँले कानून दिवसको मर्मलाई आत्मसात गर्न सके मात्र आत्मनिर्भर र समृद्ध नेपालको कल्पना गर्न सकिने बताउनुभयो।
2: यसैबीच कार्यक्रममा सर्वोच्च अदालतकी कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले न्यायपालिका कुनै पनि प्रकारको डर त्रास वा राजनीतिक प्रभावबाट मुक्त हुनुपर्नेमा जोड़ दिनुभयो। उहाँले निर्भीक भएर न्याय सम्पादन गर्न न्यायाधीशहरूलाई आह्वान समेत गर्नुभएको छ। न्यायपालिकालाई आज्ञाकारी बनाउने वा राजनीतिक स्वार्थपूर्तिको माध्यम बनाउने दुष्प्रयास स्वीकार्य नहुने भन्दै उहाँले शक्ति पृथकीकरणको सिद्धान्त र विधिको शासनलाई कमजोर बनाउने प्रवृत्तिप्रति सचेत गराउनुभयो। विधिको शासन विरूद्ध हुने षड्यन्त्र विरूद्ध उभिने आँट र प्रतिबद्धता सबै सरकारवालाले देखाउनु पर्ने बताउनुभयो। एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न नसकिने भन्दै उहाँले विधिको हत्या गरिने कामले अन्तत निरंकुशता निम्त्याउने बताउनुभयो।
1: नेकपा एमाले संसदीय दलको बैठकले दलको सांगठनिक संरचनालाई पूर्णता दिँदै 21 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। सिंहदरबारमा रहेको संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले संसदीय दललाई व्यवस्थित बनाउन र आउँदो बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय बोर्ड गठन गरेको हो। एमालेका प्रमुख सचेतक ऐन महरका अनुसार नवनिर्मित संसदीय बोर्डमा दलका नेता उपनेता राष्ट्रिय सभाका दलका नेता प्रमुख सचेतक सचेतक र राष्ट्रिय सभाका सचेतक गरी 6 जना पदाधिकारी कारी र बाँकी दुवै सदनका संसदीय समितिमा पार्टीको तर्फबाट नेतृत्व गर्ने सांसदहरू रहनेछन्। बैठकले सरकारको पछिल्लो कार्यशैलीप्रति आपत्ति प्रकट गरेको छ। प्रमुख सचेतक महरले सरकारले संसदलाई उपेक्षा गरेको आरोप लगाउनुभयो।

0: को मन्त्रालयले जनाएको छ। अहिलेसम्म 66 केबी भन्दा माथिका झण्डै 7,360 सर्किट किलोमिटर प्रसारणलाई निर्माण सम्पन्न भएको छ। यसै गरी 14,323 एमभीए क्षमताको सबस्टेशन निर्माण सम्पन्न भएको मन्त्रालयले उल्लेख गरेको छ भने 33 केबी क्षमताका झण्डै 8,225 सर्किट किलोमिटर प्रसारण लाइन तथा 3,308 एमभीए क्षमताको सबस्टेशन निर्माण भएका छन्। देशभरको विद्युत चुहावट 12.5% सीमित भएको प्राधिकरणले जनाएको छ। यसै गरी प्रति व्यक्ति विद्युत खपत 450 किलोवाट घण्टा र विद्युतमा पहुँच प्राप्त जनसंख्या 99% बराबर पुगेको सरकारको दावी छ।
1: सगरमाथा आरोहणका लागि अहिलेसम्मकै धेरै व्यक्तिले आरोहण अनुमति लिएका छन्। पर्यटन विभागका अनुसार यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथा आरोहणका लागि 492 जनाले अनुमति लिएका पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो। सगरमाथा आरोहण अनुमति बापत सरकारले वसन्तकालीन सिजनमा

0: वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैबीच पर्सी सोमबार राति र मंगलबार बिहान सुदूरपश्चिम मध्य क्षेत्र र पूर्वी भागमा हावाहुरी सहित पानी पर्ने सम्भावना रहेको छ। मौसमविद उज्जवल उपाध्यायका अनुसार सोमबार राति सुदूरपश्चिम र मंगलबार बिहान काठमाण्डु उपत्यका लगायत देशका मध्य तथा पूर्वी भागमा हावाहुरी सहितको वर्षाको सम्भावना छ। भोलि पनि देशका केही ठाउँमा छिटपुटदेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। प्री मनसूनमा लगातार जसो पानी परे पनि यसपालि मनसूनमा भने कम वर्षाको अनुमान छ। जल तथा मौसम विज्ञान विभागले यस वर्ष मनसूनमा देशको धेरै जसो ठाउँमा सरदरभन्दा कम पानी पर्ने प्रक्षेपण गरेको हो। यस्तै अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढ़ी रहने सम्भावना छ। नेपालमा जेठ मध्यदेखि असोज मध्यसम्मको अवधिलाई मनसून अवधि मानिन्छ।
1: दाङको घोराही राजपुर गाउँपालिकामा दाउरा लिने विषयमा विवाद भएपछि एकजनाको ज्यान गएको छ। आज दिउँसो मोतीपुरको सामुदायिक वनको दाउरा कसले लिने भन्ने विषयमा भएको विवादले उग्र रूप लिँदा एकजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो। सन्त पुरुवाका इच्छा कुमार रैदासको आक्रमणबाट स्थानीय बासिन्दा भोला यादवको ज्यान गएको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेका रैदासको खोजी भइरहेको पनि उहाँले बताउनुभयो।
0: राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम अन्तर्गत अनुसन्धानका लागि बारामा पालेका पंक्षीमा बर्ड फ्लू देखिएपछि झण्डै 50 लाख रूपियाँ बराबरको क्षति भएको छ। गएको चैत अन्तिम हप्ता देखा परेको बर्ड फ्लूको कारणले बाराको परवानीपुरमा रहेको राष्ट्रिय पंक्षी अनुसन्धान कार्यक्रम अन्तर्गत पालिएका पंक्षी र तिनीहरूको आहार समेत नष्ट गर्नु परेको सूचना अधिकारी खम बहादुर प्रजाले जानकारी दिनुभयो। उहाँका अनुसार शुरूमा टर्कीमा बर्ड फ्लू देखिएका त्यसपछि अरू पंक्षीमा पनि देखिएको हो। बर्ड फ्लूको कारणले झण्डै 2000 कुखुराको चल्ला, झण्डै 1200 गिरिराज लगायत कुखुराको प्रजाति, तित्रा 33

0: जीपीएस जडान अनिवार्य गरिएको छ। जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले एम्बुलेन्स सेवामा देखिएका विकृति नियन्त्रण गर्न अनिवार्य रूपमा जीपीएस जडान गर्नुपर्ने निर्णय गरेको हो। प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बसेको बैठकले जिल्लाभर सञ्चालनमा रहेका सबै एम्बुलेन्सलाई 7 दिनभित्र जनस्वास्थ्य कार्यालयमा एकीकृत तथ्याङ्क विवरण अनिवार्य रूपमा दर्ता गर्न निर्देशन दिएको छ। दर्ता भएका एम्बुलेन्सले 15 दिनभित्र जीपीएस प्रणाली जडान नगर्ने एम्बुलेन्सलाई सञ्चालनमा रोक लगाउने समितिले जनाएको छ।
1: जेनेवामा रहेको नेपालको स्थायी नियोगले बुद्ध जेनेवा महासन्धि र विश्व शान्ति विषयमा उच्चस्तरीय छलफल आयोजना गरेको छ। संयुक्त राष्ट्र संघ तथा अन्य अन्तर्राष्ट्रिय संगठनहरूका लागि शुक्रबार छलफल गरेको नियोगले निकालेको विज्ञप्तिमा उल्लेख छ। कार्यक्रममा वक्ताहरूले बुद्धका अहिंसा, करूणा, सचेतना तथा शान्तिपूर्ण सह अस्तित्व सम्बन्धी शिक्षाले युद्ध सीमित गर्ने र मानव सुरक्षामा केन्द्रित जेनेवा महासन्धिको मानवीय मूल्य मान्यतासँग पूरक सम्बन्ध राख्ने विचार व्यक्त गरेका छन्। कार्यक्रममा स्विजरल्याण्ड सरकार, विभिन्न अन्तर्राष्ट्रिय संगठन, शैक्षिक क्षेत्र, नागरिक समाज तथा सरोकार भएका अन्य निकायका प्रतिनिधि सहित 100 जना भन्दा बढ़ीको उपस्थिति थियो।
0: नेपाल दर्पणमा रंगदर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट दृष्टि आई डट ओआरजी, फोन नम्बर 01-5224-352-5224-353। के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
4: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
3: हाम्रा सेवाहरू
4: ओपीडी सेवा,
3: विशेषज्ञ ओपीडी सेवा,
4: निशुल्क औषधि वितरण,
3: सशुल्क फार्मेसी सेवा,
4: फिजियोथेरापी सेवा,
3: अकुपंचर सेवा,
4: योग परामर्श सेवा,
3: क्रियाकल्प सेवा,
4: पूर्व कर्म पञ्चकर्म सेवा,
3: छार सूत्र सेवा,
4: जलौका सेवा,
3: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
4: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
3: विस्तृत जानकारीका लागि
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर, कैरीगाउँ, काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
5: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। भारतको पश्चिम बंगालमा शुभेन्दु अधिकारीले मुख्यमन्त्रीको शपथ लिनुभएको छ। कोलकाताको ब्रिगेड परेड ग्राउण्डमा आयोजित समारोहमा पश्चिम बंगालका राज्यपाल आरएन रविले उहाँलाई शपथ गराउनु भएको हो। अरू 5 जना मन्त्रीहरूले पनि शपथ लिएका छन्। पश्चिम बंगालमा भाजपाले स्थापनाको 46 वर्षपछि पहिलो पटक सरकार बनाएको हो। यसअघि पश्चिम बंगालमा तृणमूल कंग्रेसले वामपन्थी दलको सत्ता ढालेर 15 वर्ष सरकार चलाएको थियो। कुल 294 सीट रहेको पश्चिम बंगाल विधानसभामा यसपालि भाजपाले 207 सीट जित्दै दुई तिहाई शक्तिका साथ सरकार बनाएको हो। ममता बनर्जीको तृणमूल कंग्रेस टीएमसीले 80 सीट मात्रै जितेको छ। बनर्जीले चुनावमा धाँधली भएको आरोप लगाउँदै राजीनामा दिन नमानेपछि राज्यपालले विधानसभा भंग गरेर नयाँ सरकार गठनको बाटो खुलाउनु भएको हो। यसअघि ममता बनर्जीका निकट सहयोगी रहेका शुभेन्दु अधिकारी सन् 2021 अघि मात्रै भाजपा प्रवेश गर्नुभएको हो। यसपटक ममता बनर्जीलाई नै पराजित गरेपछि उहाँको राजनीतिक हैसियत थप मजबूत भएको छ। ऐतिहासिक जितपछि मुख्यमन्त्री नियुक्त हुनुभएका अधिकारीको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी

0: उपस्थित हुनुभयो। हिजो मात्र गृहमन्त्री अमित शाहको उपस्थितिमा बसेको भाजपा विधायक दलको बैठकले अधिकारीलाई दल नेता चयन गरेको थियो।
1: नेपाल दर्पणमा अब खेल खबर। एक दिवसीय अभ्यास श्रृंखलाको चौथो खेलमा नेपालको ए टोलीले स्कटल्याण्डलाई डीएलएस नियमका आधारमा 9 रनले हराएको छ। स्कटल्याण्डले दिएको 303 रनको लक्ष्य पछ्याएको नेपालले 34 ओभर 5 बलमा 4 विकेट गुमाएर 204 रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो। त्यसपछि डीएलएस नियमका आधारमा नेपालको ए टोली विजयी भएको हो। नेपालका सन्दीप जोराले अभिजित त्रियासी र ईशान पाण्डेले 50 रन बनाए। त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्याण्डले 8 विकेट गुमाएर 303 रन बनाएको थियो। आईसीसी विश्वकप क्रिकेट लीग टू खेल्न नेपाल आएका अमेरिका र स्कटल्याण्डको टोलीसँग नेपाल ए ले एक दिवसीय अभ्यास श्रृंखला खेलिरहेको हो। नेपाल ए ले स्कटल्याण्ड र अमेरिकासँग दुई दुई अभ्यास खेल खेल्ने कार्यतालिका अनुसार आजको खेल चौथो हो। यसअघि अस्ति भएको पहिलो खेलमा नेपाल एले स्कटल्याण्डलाई 45 रनले र हिजो भएको खेलमा अमेरिकालाई 3 विकेटले हराएको थियो। नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको तालिका अनुसार श्रृंखलाको अन्तिम खेलमा नेपालले पर्सि अमेरिकासँग खेल्नेछ। यो अभ्यास खेलपछि आउँदो यही वैशाख 29 गते जेठ 8 गतेसम्म नेपाल अमेरिका र स्कटल्याण्ड बीच त्रिवी क्रिकेट रंगशालामा आईसीसी विश्वकप क्रिकेट लीग टू प्रतियोगिता शुरू हुनेछ।
0: र इण्डियन प्रिमियर लीग आईपीएल क्रिकेटमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्स खेल्दैछन्। यो खेल जयपुरमा नेपाली समय अनुसार बेलुका 7:45 बजे शुरू हुनेछ। राजस्थान 10 खेलमा 12 अंकसहित तालिकाको चौथो र गुजरात समान 10 खेलमा समान 12 अंकसहित तालिकाको पाँचौं स्थानमा छ। आईपीएल क्रिकेटमा अहिलेसम्म राजस्थान र गुजरात बीच 18 पटक खेल भएका छन्, जसमा राजस्थानले 9 पटक र गुजरातले 9 पटक जितेको छ।
1: खबरको सिलसिला यति नै। आज शनिबार, अब रंगदर्पणको पालो। रंगदर्पणका साथमा हुनुहुन्छ साथी महेश गेवाली।
2: आजको रंगदर्पण सेन्सर पास पछि पनि चलचित्र प्रदर्शन रोक्ने प्रवृत्तिमा केन्द्रित छ।
3: मधु, म तिमीलाई यहाँबाट छिट्टै नै बगाएर लिएर जानेछु, अनि तिम्रो सिउँदोमा मेरो नामको सिन्दूर लगाएर सधैँका लागि तिमीलाई आफ्नो बनाउनेछु।
2: नेपाली चलचित्र जगतमा एउटा पुरानो भनाइ छ, चलचित्र बनाउन जति गाह्रो छ हलसम्म पुर्याउन त्यो भन्दा सकस हुन्छ। यो भनाई अहिले चलचित्र लाली बजारको सन्दर्भमा चरितार्थ भएको छ। प्रदर्शनको संघारमा पुगेको चलचित्रले वादी समुदायको आत्मसम्मानमा चोट पुर्याएको र उनीहरूलाई नकारात्मक एवं अनैतिक रूपमा चित्रण गरेको आरोपमा पाटन उच्च अदालतबाट रिट दर्ता भयो, जसले गर्दा चलचित्र प्रदर्शनमा रोक लाग्यो। बुधबार पाटन उच्च अदालतले पहिलेको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेपछि चलचित्र प्रदर्शनका लागि बाटो खुल्यो र हिजोदेखि देशभर प्रदर्शन भयो।

0: नेपालमा चलचित्र प्रदर्शनको अन्तिम अनुमति दिने वैधानिक निकाय केन्द्रीय चलचित्र जाँच समिति अर्थात सेन्सर बोर्ड हो। तर पछिल्लो समय सेन्सर बोर्डले अनुमति दिएका वा रोकेका चलचित्रहरू सर्वोच्च अदालतको ढोकासम्म पुग्ने क्रम बढ़ेको छ। जब चलचित्रको प्रचार प्रसारमा लाखौं खर्च भइसकेको हुन्छ र हल बुक भइसकेका हुन्छन्, त्यस्तो अवस्थामा आउने प्रदर्शन रोकको आदेशले निर्मातालाई आर्थिक रूपमा टाट पल्ट्याउने मात्र होइन, मानसिक रूपमा समेत विक्षिप्त बनाउँछ। चलचित्र समीक्षक ऋषिराज आचार्य:
1: सेन्सरले एउटा नियमन गरेर चाहिँ सर्टिफिकेट दिइसकेपछि त्यो भन्दा कि त केही त्यस्ता इस्युहरू छन् भने चाहिँ सेन्सर हुनु पूर्व नै ती चिजहरू चाहिँ आउनु पर्यो, रिलिज मिति आए पनि रिलिज मिति भन्दा अलिकति अगाडि आउनु पर्यो। तर एक हप्ता अगाडि गर्ने भने त यो त भोलि चाहिँ कस्तो हुन्छ भने यही प्रवृत्ति हाबी हुँदै गयो भने कसै कसैको सिनेमा लाग्दैछ त्यसमा केही न केही विषय त हुन्छ, सिनेमा भनेको समाजको विषय नै हो होइन, यो विषय भएको यस्तो छ है भनेर जसले जसको सिनेमा पनि रोकिदिन सक्ने भयो क्या। अदालतमा रोकिसकेर सिनेमा भने त ठिक छ, भोलिपल्ट पर्सिपल्टै अदालतले फेरि ल चलाउन पाउँछ भनेर अदालतले भन्देला, तर जब तोकिएको मितिमा रिलिज नहुने बित्तिकै निर्माताको त लाखौं करोडौं रुपियाँ डुब्छ नि त।
0: चलचित्र समाजको ऐना हो र यसले सामाजिक विषयवस्तु उठाउँदा कतिपय पक्षको असहमति हुन सक्छ, तर धेरै जसो अवस्थामा यस्ता अवरोधहरू व्यक्तिगत स्वार्थ, व्यावसायिक प्रतिस्पर्धा वा रिसिभीका कारण प्रेरित देखिएका छन्। एउटा चलचित्र कर्मीले अर्काको खुट्टा तान्ने वा अन्तिम समयमा आएर स्टे अर्डर ल्याएर व्यावसायिक क्षति पुर्याउने खेल कला मैत्री हुन सक्दैन, तर लाली बजार जस्ता चलचित्रहरूमा देखिने वैचारिक दृढतालाई कहिले नैतिकता त कहिले राजनीतिक रंग दिएर अंकुश लगाउने प्रयास हुनुले नेपालको सेन्सर प्रावधानहरू समयानुकूल परिमार्जन गर्नुपर्ने टटका र आवश्यकता देखिएको छ।
2: होइन तिमीहरूलाई पढाइ किन चाहियो कि तिमीहरू कहाँ आउनेले डिग्री मान्न थाले?
3: यति गर्दैन सचिव, छोरीले साह्रै पढ्ने डर गरेछ क्या।
0: नेपालको संविधानले हरेक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता दिएको छ। चलचित्र पनि अभिव्यक्तिको एउटा सशक्त माध्यम हो, तर सिनेमाले समाजमा पार्ने प्रभावलाई मध्यनजर गर्दै राज्यले यसलाई नियमन गर्न खोज्नु स्वाभाविक मानिए पनि नियमन र नियन्त्रण बीचको सीमारेखा स्पष्ट हुन सकेको छैन। यदि कसैलाई चलचित्रको विषयमा आपत्ति छ भने प्रदर्शनको कम्तीमा एक महिना अगाडि नै आफ्ना विषयहरू दर्ता गर्नुपर्छ। सेन्सर हुनु अघि नै चलचित्र विकास बोर्ड वा सेन्सर बोर्डमा ध्यानाकर्षण गराउँदा सच्याउने मौका पनि रहन्छ र अन्तिम समयको आर्थिक क्षति पनि जोगिन्छ।

0: स्वच्छता सम्बन्धित कुराहरू केही आएको छन् भने अन्तिम आर नहुँदै सुरुमै छलफल चलाउँदै गर्न पर्ने चाहिँ जरूरी देखिन्छ।
1: रंगदर्पण सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: कानून दोषीका लागि डर र निर्दोषका लागि आशा हुनुपर्ने राष्ट्रपति पौडेलको भनाई। महाअभियोगको त्रासबाट मुक्त भएर काम गर्न न्यायाधीशहरूलाई कायमोकायम प्रधान न्यायाधीश मल्लको आह्वान।
1: नेपालमा विद्युत जडित क्षमता 4296 मेगावाट पुग्यो, 99% जनसंख्या विद्युतको पहुँच पुगेको सरकारको दावी।
2: सेन्सर पास पछि पनि चलचित्र प्रदर्शन रोक्ने प्रवृत्ति बढ्दो, समस्याको दिगो समाधानका लागि समन्वय संवाद र कानूनी स्पष्टता आवश्यक।
1: भारतको पश्चिम बंगालमा पहिलो पटक भाजपा सरकार बन्यो, मुख्यमन्त्री शुभेन्दु अधिकारी सहित मन्त्रीहरूको शपथ।
2: र एक दिवसीय अभ्यास श्रृंखलामा नेपाल एले स्कटल्याण्डलाई 9 रनले हरायो। आईपीएल क्रिकेटमा आज राजस्थान र गुजरात खेल्दै।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी सम्झना महजन र भजेन्द्र बस्नेत पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो पुग्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97161000253।

0: जीवन रक्षा गरौं।
1: भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भन्ने पत्ता लगाउनको लागि आधिकारिक वेब पेज snakebitenepal.org अर्थात् snakebitenepal.org मा गई आवश्यक जानकारी लिन सकिन्छ।
2: नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका साथ साथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: बुद्ध आवाज 89.6 MHz मा सुन्न नभुल्नु होला।
1: यति बेला साँझको 7 बज्यो।

0: नमस्कार, सामुदायिक रेडियो बुद्ध आवाजको साँझ 7 बजेको बुद्ध खबरमा यहाँलाई हार्दिक स्वागत छ। खबरसँगै उपस्थित भएकी छु शोभा भुषाल। तपाई यो खबर एफएम ब्याण्डको 99.2 MHz इन्टरनेट अनलाइन www.buddhawaz.com हाम्रो पात्र र बुद्ध आवाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरेकी साथ प्रत्यक्ष सुन्न सकिन्छ। बुद्ध खबरमा अब खबरको सिलसिला शुरू गरौं। प्रमुख खबरका शीर्षकहरूबाट पौडेल वंशको एकता, संस्कार र सामाजिक उत्तरदायित्वलाई अझ मजबूत बनाउन कवानापाका नगर प्रमुख पौडेलको आग्रह। शिक्षा र युवा पुस्ताको सहभागितामा महासंघले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड़। साझा उद्देश्यका साथ संगठन विस्तार गर्नुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य भूषालको कथन। सदस्यता अध्यावधिकलाई व्यवस्थित रूपमा अघि बढ़ाउन निर्देशन। बाढ़गंगाका भूमिहीन सुकुम्बासीद्वारा विरोध प्रदर्शन। नागरिकको गाँसबास र कपासको ग्यारेन्टी गर्नुपर्ने भूमिहीनहरूको माग। कपिलवस्तुमा सुनका गरगहना चोरी, 2 दिनमा 5 जना फरार प्रतिवादी पक्राउ, थप अनुसन्धान जारी। पेट्रोलियम पदार्थको मूल्य वृद्धिले व्यवसायीहरू मर्कामा, सरकारले आवश्यक पहल गरी मूल्य नियन्त्रण गर्नुपर्ने माग। र सुठौरी भन्सारमा 9.5 महिनामै वार्षिक लक्ष्य भन्दा बढ़ी राजस्व उठ्यो। 1 अर्ब 40 करोड़ भन्दा बढ़ी संकलन राजस्व संकलन हुने अनुमान।
1: होइन ए दिदी, नानीलाई लिएर कता हिँड्नु भएको?
2: कहाँ जानु बाबु, नानीलाई स्कुल भर्ना गर्न।
1: कुन स्कुलमा?
2: पहिले त टाढाको स्कुलमा पठाउनु पर्थ्यो, अहिले त हाम्रै घर नजिकै वन कटवामा छ नि रोयल एलायन्स मेमोरियल एकेडेमी। राम्रो पढाइ, राम्रो वातावरण, त्यसैले त्यही भर्ना गराउन लागेको।
3: हजुर, बाढगंगा 11 वनकटवामा अवस्थित रोयल एलायन्स मेमोरियल एकाडेमीमा नयाँ व्यवस्थापनका साथ नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्ला गरिएको छ।
4: यहाँ प्ले ग्रुपदेखि कक्षा 8 सम्म अध्ययनको व्यवस्था, अनुभवी तथा दक्ष शिक्षकहरूबाट गुणस्तरीय शिक्षा, कम्प्युटर शिक्षा, विज्ञान प्रयोगशाला, अतिरिक्त क्रियाकलाप, साथै शान्त सुरक्षित तथा बाल मैत्री वातावरण उपलब्ध छ।
5: हामी केवल पढाइमा मात्र होइन बाल बालिकाको सर्वाङ्गीण विकासमा विश्वास गर्छौ। सिट सीमित छ, त्यसैले आजै आफ्ना बाबु नानीलाई भर्ना गराउनुहोस्।
6: Education for knowledge, creation and transformation. Royal Alliance Memorial English Academy.
7: म त रोयल एलायन्समै पढ्न जान्छु, मेरो सबै साथीहरू पनि यही आउनु है।
8: अध्यक्ष नरेन्द्र चौधरी, व्यवस्थापक गोविन्द सापकोटा, रोयल एलायन्स मेमोरियल एकेडेमी, बाढगंगा 11 वनकटवा प्रगति नगर कपिलवस्तु। फोन 98470-52199 र 97622-57342।
0: अब समाचार विस्तारमा। कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले पौडेल वंशको एकता, संस्कार र सामाजिक उत्तरदायित्वलाई अझ मजबूत बनाउन सबैलाई आग्रह गर्नुभएको छ। आज पौडेल वंश महासंघ नेपालको 14 केन्द्रीय समिति बैठकमा बोल्दै उहाँले समाजको विकास, शिक्षा र युवा पुस्ताको सहभागितामा महासंघले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड़ दिनुभयो। एक रिपोर्ट।
9: पौडेल वंशको एकता, संस्कार र सामाजिक कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले पौडेल वंशको एकता, संस्कार र सामाजिक उत्तरदायित्वलाई अझ मजबूत बनाउन सबैलाई आग्रह गर्नुभयो। शनिबार पौडेल वंश महासंघ नेपालको 14 केन्द्रीय समिति बैठकमा बोल्दै उहाँले समाजको विकास, शिक्षा र युवा पुस्ताको सहभागितामा महासंघले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड़ दिनुभयो। सो अवसरमा सिद्धगंगा नगरपालिकाका नगर प्रमुख छविलाल पौडेलले यस्ता संगठनले आफ्ना पुर्खा खोज्नुका साथै पहिचान समेत भेटिने बताउनुभयो।
10: हाम्रा पौडेलका वंशले आजसम्म एउटा चाहिँ राज्य सञ्चालनदेखि लिएर सामाजिक दृष्टिकोणका ठूल्ठूला कामहरू गरेपछि आज पौडेल वंश भएका छन् र आज ती पौडेलका वंशले गरेका विषयवस्तुहरू आज चाहिँ हामी तमाम किसिमले अवस्थित कहि एउटा चाहिँ राजनीतिक दृष्टिकोणबाट सामाजिक क्षेत्रमा गएका छौं।
9: महासंघका केन्द्रीय अध्यक्ष तथा बैठक अध्यक्ष हरिराम पौडेलले पौडेल वंश महासंघ नेपाललाई देशभरका पौडेल समुदायबीच एकता पहिचान र सहकार्यको साझा मंचका रूपमा अघि बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नयाँ पुस्तालाई संस्कार शिक्षा र सामाजिक सेवासँग जोड्दै महासंघलाई अझ सक्रिय र प्रभावकारी बनाउने आवश्यकता औलाउनुभयो।
11: तीनवटै भगवानले अंशावतारको रूपमा दत्तात्रेय भन्ने तीनवटा टाउका भएका तपाईँले त्यहाँ तस्विरमा पनि देख्नुभयो, तीनवटा टाउका भएका दत्तलाई दिएको, दत्त भनेको दिएको, आत्रेय भनेको आत्रेयलाई तीनवटा भनेको भएर दत्तात्रेय स्वयं भगवानको रूपमा भगवान विष्णुको चौबिसौं अवतारको रूपमा चौबिस अवतारमध्ये एउटा अवतार हुनुहुन्छ।
9: महासंघका केन्द्रीय महासचिव उद्धव पौडेलले पौडेल वंश महासंघ नेपाललाई व्यवस्थित सक्रिय र उद्देश्यपूर्ण रूपमा अघि बढ़ाउन सबै सदस्यहरूको सहकार्य आवश्यकता रहेको बताउनुभयो। उहाँले संगठनको प्रभावकारिता बढ़ाउन पारदर्शिता, नियमित कार्यक्रम र युवा सहभागितालाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो।
10: यसरी हामीले अहिलेसम्म हाम्रो संस्थामा आबद्ध भएका पौडेल वंश महासंघ नेपालसम्ममा आबद्ध भएका पौडेल बन्धुहरूको कुल पूजा समिति र गोठ पूजा समिति, त्यस्तै देवाली गर्ने समितिहरू र आबद्ध संस्थाहरू समेत अहिले 250 भन्दा बढी संस्थाहरू चाहिँ हामीसँग आबद्ध हुनुहुन्छ र यसै गरी अहिले देशभित्रमा अरू 100 जति आबद्ध नभएका संस्थाहरू हाम्रो सम्पर्कमा हुनुहुन्छ।
9: यस्तै पौडेल वंश महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष टेकराज पौडेलले बैठकमा स्वागत मन्तव्य राख्नु भएको थियो। उहाँले युवा पुस्तालाई संगठनसँग जोड्दै शिक्षा, संस्कार र समाजसेवामा सक्रिय सहभागिता बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो।
12: उनकाहरूका राम्रा कृतिहरूको राम्रा सुकृतिहरूको खोजी गर्ने र पौडेललाई हरेक हिसाबले सुसंस्कृत, सुसभ्य र सबैले अनुकरणीय हुने किसिमका कामहरू गर्ने भन्ने र त्यसको उत्पन्न जमाउनको निमित्त यो पौडेल वंश महासंघ नेपाल स्थापना भएको हो।
9: मुख्य न्यायाधिवक्ता गण्डकी प्रदेशका चिरञ्जीवी पौडेल, कृष्ण प्रसाद पौडेल, युवराज पौडेल, राजेन्द्र पौडेल, देवराज पौडेल, बनमा अली पौडेल, ब्रह्मलाल पौडेल लगायतले बैठकमा मन्तव्य राख्नु भएको थियो। बैठकमा वरिष्ठ उपाध्यक्ष शालिकराम पौडेल, उपाध्यक्षहरू विजय पौडेल, कमल पौडेल, दीपक पौडेल, शारदा पौडेल, शालिकराम पौडेल, नरहरि पौडेल र बिर्जलाल पौडेलको आतिथ्यता रहेको थियो। उक्त बैठकको सहजीकरण केन्द्रीय महासचिव उद्धव पौडेलले गर्नुभएको थियो। नेपालमा धेरै जनसंख्या भएको थरहरूमा पौडेलहरूको रहेको छ। आत्रेय गोत्री पौडेलहरूलाई एकीकृत गर्ने धर्म, संस्कृति र असल परम्परालाई अघि बढ़ाउने पुर्खाहरूका असल कृतिलाई सार्वजनिक गर्ने र पुस्तावली निर्माण गर्ने आदि उद्देश्यका साथ 2056 सालदेखि देशभरका पौडेलहरू संगठित हुन थालेका थिए। देशभर पौडेल थर भएका दाजुभाइहरूको जिल्ला जिल्ला संगठन भए तापनि केन्द्रीय स्तरमा यसको संगठन नभएकाले 2076 सालमा एकीकृत गर्दै बनेको पौडेल वंश महासंघ नेपाल केन्द्रीय समितिको बैठक यही वैशाख 25 र 26 बुद्धभूमि नगरपालिका वडा नम्बर 2 गोरीसिंगेमा भएको हो। बैठकले आर्थिक निर्देशिका पारित, वार्षिक कार्ययोजना निर्माण, वंशावली तयारी बारे, आगामी दिनमा कार्यशाला गोष्ठी बारे निर्णय गरेको छ।
0: रिपोर्टपछि अब बाँकी खबर। नेपाली काँग्रेस शिवराजनगर समितिको आयोजनामा जराभियान तथा क्रियाशील सदस्यता अध्यावधिक सम्बन्धी विस्तृत छलफल कार्यक्रम सम्पन्न भएको छ। पार्टी संगठनलाई उडा तहदेखि अझ सशक्त र व्यवस्थित बनाउने उद्देश्य सहित आयोजित कार्यक्रममा नेता तथा कार्यकर्ताको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य कमल भूषालले पार्टीलाई बलियो बनाउन सबै नेता तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले पार्टीभित्र रहेका गुट उपगुट अन्त्य गर्दै साझा उद्देश्यका साथ संगठन विस्तारमा लाग्नुपर्ने बताउनु भएको छ। कार्यक्रममा प्रदेश महामन्त्री सुरेन्द्र राज आचार्यले जरा अभियान पार्टी सुदृढ़ीकरणको महत्वपूर्ण अभियान भएको बताउँदै सक्रिय सदस्यता अध्यावधिकलाई व्यवस्थित रूपमा अघि बढ़ाउन निर्देशन दिनुभएको हो। उहाँले पार्टीका हरेक कार्यकर्ता संगठनको मेरुदण्ड भएकाले नागर उनीहरूको सक्रियता र भूमिकालाई उच्च महत्व दिनुपर्ने धारणा राख्नु भएको थियो। त्यसै गरी नेपाली कांग्रेसका संसदीय दलका उपनेता अभिषेक प्रताप शाहले पार्टीको नीति विचार र संगठनलाई जनस्तरसम्म पुर्याउन जरा अभियान प्रभावकारी हुने बताउनु भएको छ। जिल्ला सभापति अब्दुल कलामले क्रियाशील सदस्यता अध्यावधिकले पार्टीलाई अझ व्यवस्थित बनाउने उल्लेख गर्दै सबैलाई जिम्मेवार ढंगले अभियानमा जुट्न आग्रह गर्नुभएको हो। कार्यक्रममा हरि पोखरेल, अमर पौडेल लगायतका नेताहरूले जरा अभियानको आवश्यकता, संगठन विस्तार, सदस्यता व्यवस्थापन तथा आगामी रणनीतिका विषयमा आफ्नो धारणा राख्नु भएको थियो। नगर सभापति माधव पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव विष्णु पोखरेलले गर्नुभएको थियो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयको सहयोगमा कपिलवस्तुको यशोधरा गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्धन सम्बन्धी स्थानीय तह स्तरीय अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवल कार्यालयकी उपसचिव कमला घिमिरेले ट्रान्सफरेन्सी इन्टरनेशनलको सीपीआई 2025 प्रतिवेदन अनुसार नेपाल 34 अंक सहित 109 स्थानमा रहेको जानकारी दिनुभएको छ। उपसचिव घिमिरेका अनुसार लुम्बिनी प्रदेशका 8 जिल्ला मध्ये सबैभन्दा बढ़ी उजुरी रूपन्देहीमा 416 परेका छन् भने दोस्रो स्थानमा कपिलवस्तुमा 319 उजुरी दर्ता भएका छन्। कपिलवस्तु जिल्लाका 10 स्थानीय तहमध्ये सबैभन्दा बढ़ी उजुरी कृष्णनगर नगरपालिकामा 90 परेका छन्। त्यसपछि सुदधन गाउँपालिकामा 66, कपिलवस्तु नगरपालिकामा 58 तथा यशोधरा गाउँपालिकामा 43 उजुरी परेका छन्। सबैभन्दा कम महाराजगंज नगरपालिकामा 6 उजुरी परेको घिमिरेले बताउनु भएको छ। कार्यक्रममा स्थानीय तहमा हुने भ्रष्टाचारका स्वरूपबारे चर्चा समेत गरिएको थियो। नक्कली उपस्थिति गराए बिल र भरपाई मार्फत भुक्तानी लिनु, खरिद गरिएका उपकरण प्रयोग नगरी थन्काएर राख्नु, कृषि अनुदान वितरणमा नक्कली कागजात तयार गर्नु तथा कानूनको पालना नगर्नु जस्ता गतिविधिबारे अख्तियारले विशेष निगरानी गरेको जानकारी दिएको छ। कार्यक्रमका अध्यक्ष तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी सहसचिव विनिता भट्टराईले आयोजनाको छनौट प्रक्रिया, खरिद कार्य, अनुगमनको कमजोरी तथा नगरेको कामको समेत भुक्तानी लिने प्रविधिका कारण उजुरी बढ़ेको बताउनु भएको हो। उहाँले स्थानीय तहले पारदर्शिता र प्रभावकारी अनुगमनलाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ। यशोधरा गाउँपालिकाका अध्यक्ष शिवदयाल तिवारीले गाउँपालिकामा कर्मचारी अभावका कारण सेवा प्रवाह प्रभावित भएको बताउनु भएको छ। अस्पतालमा दरबन्दी अनुसार कर्मचारी नहुँदा एउटा कर्मचारीले 2 उडासम्म हेर्नुपर्ने अवस्था रहेको उहाँको भनाइ थियो। त्यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत निराजन राज लम्सालले काम गर्ने क्रममा त्रुटि हुनु स्वाभाविक भएको उल्लेख गर्दै सत्य तथ्यका आधारमा काम गर्न कर्मचारी डराउन नपर्ने बताउनु भएको छ। उहाँले गाउँपालिकाको आन्तरिक स्रोत कमजोर रहेको र अधिकांश बजेट संघीय सरकार मार्फत आउने गरेको जानकारी दिनुभयो। कपिलवस्तुको बाढ़गंगामा भूमिहीन सुकुमवासीहरूले आफ्ना माग सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै विरोध प्रदर्शन गरेका छन्। संयुक्त सुकुमवासी अव्यवस्थित भूमि संरक्षण संघर्ष समितिको आयोजनामा राजनीतिक दल तथा स्थानीय तहका जनप्रतिनिधिसँग अन्तर्क्रिया कार्यक्रम समेत गरिएको हो। कार्यक्रममा सहभागी भूमिहीन सुकुम्बासीहरूले सरकार पटक पटक परिवर्तन भए पनि आफ्ना समस्या समाधान हुन नसकेको गुनासो गरेका छन्। उनीहरूले सरकारले नागरिकको गाँस बाँस र कपासको ग्यारेन्टी गर्नुपर्ने माग राख्दै अव्यवस्थित बसोबास र भूमिहीनको समस्या तत्काल समाधान गर्न आग्रह गरेका छन्।
13: अव्यवस्थित बसोबासीलाई बसोबास दिलाउने भन्ने जुन चाहिँ बालन सरकारको चाहिँ यो जुन खोक्रो नारा छ यो एकदमै गलत हो र यहाँ जति पनि छन् सुकुम्बासी छन् नेपाली हुन् नेपाली नेपालमा बस्न पाउनुपर्छ। गाँस बाँस कपास यो राज्यले सुनिश्चित गरिदिनुपर्छ। गाँस बाँस कपास सुनिश्चित गर्ला भन्दा उतिवास गरिरहेको छ।
14: जति पनि हामीले दलहरूलाई जिताइयो एमालेलाई जिताइयो माओवादीलाई जिताइयो काङ्ग्रेसलाई जिताइयो जस्तै त्यसै गरी अहिले आएर हामीले राष्ट्रपतिलाई पनि जिताइयो। जिताए अनुसार अहिले हामीले जसरी उहाँहरूले भोट माग्दै आउनुभयो त्यसरी नै हामीले दिइयो। दिए अनुसार आज हामी बसेको हाम्रो एउटा घर मात्रै छ सर। त्यो कारणले हामीलाई अब हाम्रो अरू केही पनि छैन। बसेको हामी तिन पुस्ता भइसक्यो र पनि अहिले निकाल्ने भन्ने हाम्रो सरकारबाट आइरहेको छ। यो कुरा जस्तै सुन्दामा आएको छ त्यसरी नै हामीलाई बस्ने बास मात्रै छ। जसरी आज हामीले दुःख कष्ट गरेर बसेका छौँ यो घर बनाउनलाई हामीले कति मेहनत

0: बिहीबार साँझ करिब 5 बजेको समयमा सिमलखोट क्षेत्रमा एक महिलाको सुनका गरगहना चोरी भएको घटना सार्वजनिक भएको छ। स्थानीय डिलमाया पौडेलको करिब 5 तोला बराबरको सुनको सिक्री तथा हातमा लगाएको बाला चोरी भएको ऋषिराम गोहिरीले जानकारी दिनुभएको छ। गोहिरीका अनुसार 5 जनाको समूहमा आएका अपरिचित व्यक्तिहरूले शुरूमा भाँडाकुँडा सफा गरिदिने भन्दै घरमा प्रवेश गरेका थिए। त्यसपछि उनीहरूले सुनका गरगहना समेत सफा गरिदिने बाना बनाएर गरगहना लिएर फरार भएका हुन्। घटनापछि पीड़ित परिवारले प्रहरी चौकी कोपवामा उजुरी दिएको जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढ़ाएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय तौलिहावा कपिलवस्तुले विभिन्न मुद्दामा फरार रहेका 5 जना प्रतिवादीलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार चालो मुद्दाका फरार प्रतिवादीलाई विशेष सूचनाका आधारमा निरन्तर खोजतलास गर्ने क्रममा हिजो र आज जिल्लाका विभिन्न स्थानबाट लुकी छिपी बसेको अवस्थामा पक्राउ गरेको हो। सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार सवारी दुर्घटना मुद्दामा मायादेवी गाउँपालिका 7 का गौतम चौधरी र मायादेवी गाउँपालिका 6 का विशिष्ट पाण्डे पक्राउ परेका छन्। यस्तै ज्यान मार्ने उद्योगमा कपिलवस्तु नगरपालिका 5 का 1 जना नाम परिवर्तन गरिएका व्यक्ति पक्राउ परेका छन् भने जबरजस्ती करडी अभियोगमा सुदोदन गाउँपालिका 2 का फुल्ली भन्ने कृष्ण प्रसाद बिन्द पक्राउ परेका छन्। त्यसै गरी बैंकसुर मुद्दामा मायादेवी गाउँपालिका 2 का सुमेन्द्र भोजलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका सबैलाई रितपूर्वक पक्राउ गरी थप अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य लगातार बढ़दै जाँदा यसको प्रत्यक्ष असर नेपालका आम नागरिकदेखि व्यवसायीहरूसम्म परेको छ। दैनिक कामकाज रोजगारी तथा निर्माण व्यवसायका लागि सवारी प्रयोग गर्नुपर्ने नागरिक महँगीको मारमा परेका छन् भने इन्धन को मूल्य वृद्धिका कारण पेट्रोल पम्प र सवारी चालक समेत प्रभावित बन्न थालेका छन्। एक रिपोर्ट। विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढ़दै जाँदा यसको प्रत्यक्ष असर नेपालका आम नागरिकदेखि व्यवसायीहरूसम्म परेको छ। विशेष गरी दैनिक आवत जावत निर्माण व्यवसाय तथा रोजगारीका सिलसिलामा टाढा थाउनुपर्ने व्यक्तिहरू अहिले महँगीको दोहोरो मारमा परेका छन्। बढ़दो पेट्रोल तथा डिजेलको मूल्यका कारण पेट्रोल पम्पमा ग्राहकहरूको चहल पहल समेत घट्न थालेको व्यवसायीहरू बताउँछन्। बाढ़गंगामा अवस्थित न्यू सिद्धार्थ डिजल्समा विगत 6 वर्षदेखि कार्यरत सौरभ चौधरीका अनुसार मूल्य वृद्धिपछि पेट्रोल पम्पमा आउने ग्राहकहरूको संख्या पहिलेको तुलनामा निकै घटेको छ। उहाँको भनाई अनुसार धेरै मानिसले अहिले खर्च बचाउन विद्युतीय सवारी साधनको प्रयोग गर्न थालेका छन्।
1: मान्छेको आवाज जावत एकदमै कम छ। पहिले जति बिक्री हुन्थ्यो त्योभन्दा एकदमै थोरै मात्रामा बिक्री भइरहेको छ डिजल पेट्रोल। मूल्य वृद्धिले गर्दा मान्छेहरूले अब ब्याट्रीवाला गाडी पनि चढेको हुनसक्छ।
0: यस्तै दैनिक कामकाजका लागि सवारी प्रयोग गर्नुपर्ने नागरिकहरू पनि मूल्य वृद्धिबाट प्रत्यक्ष प्रभावित भएका छन्। लक्ष्मी पोखरेलले पेट्रोल तथा डिजेलको महँगीले आफ्नो दैनिकी नै प्रभावित भएको बताउँदै सरकारले आवश्यक पहल गरी मूल्य नियन्त्रण गर्नुपर्ने माग गर्नुभयो। यसै गरी रमेश महतले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको असर नेपालमा मात्र नभई विश्व बजारमै देखिएको बताउनुभयो। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिको प्रभाव नेपाल जस्ता आयातमुखी मुलुकमा झनै बढ़ी परेको उहाँको भनाइ छ।
1: पेट्रोलदेखि ग्यासदेखि लिएर अब डेली घरमा राति सामानहरू पनि बढिरहेको छ।
0: उता अटो व्यवसायीहरू पनि

0: संकटमा परेका छन्। वैदेशिक रोजगारी छाडेर स्वदेशमै अटो व्यवसाय शुरू गरेका एक व्यवसायीले इन्धनको मूल्य बढेसँगै व्यवसाय नै धराशय बन्दै गएको गुनासो गर्नुभयो। व्यवसाय सञ्चालन खर्च बढ्दा आमदानी खटेको उहाँको भनाइ छ। इन्धनको मूल्य वृद्धिले दैनिक आवत जावत गर्ने सर्वसाधारणदेखि निर्माण व्यवसाय र अटो व्यवसायमा संलग्न व्यक्तिहरू समेत समस्यामा परेका छन्। खर्च बढ्दै जाँदा उपभोक्ताको दैनिकी कष्टकर बन्दै गएको छ। रिपोर्टपछि अब बाँकी खबर। कपिलवस्तुको यशोधरा गाउँपालिका स्थित सुठौली फन्सारमा चालू आर्थिक वर्षको 9.5 महिनामा वार्षिक लक्ष्य पार गरी 1,16,00,00,000 राजस्व संकलन गरेको छ। सुठौलीमा चालू आर्थिक वर्ष 2082/83 साउनदेखि वैशाख दोस्रो सातामै वार्षिक लक्ष्य भन्दा बढ़ी राजस्व संकलन भएको हो। चालू आर्थिक वर्षका लागि फन्सारमा 1,10,52,52,000,00,000 लक्ष्य तोकिएको थियो। वैशाख दोस्रो साताभित्रै वार्षिक लक्ष्य पार भएको सुठौली भन्सार कार्यालयका प्रमुख किरण विष्टले बताउनु भएको छ। चालू आर्थिक वर्षको वैशाख 23 गतेसम्म 1,17,00,00,000 राजस्व संकलन भइसकेको उहाँले बताउनु भएको हो। वैशाख महिनाको 23 दिनमै एघार करोड़ बढ़ी राजस्व संकलन भएको थियो। वैशाख महिनाका लागि 9,66,00,000,00,000 लक्ष्य तोकिएको थियो। गत आर्थिक वर्ष 2081/82 80 करोड़ लक्ष्य तोकिएकोमा 1,03,66,00,000,00,000 राजस्व उठिएको थियो। सुठौली फन्सार कार्यालयका प्रमुख विष्टले यही रफ्तारमा राजस्व संकलन भए 1,40,00,00,000,00,000 बढ़ी राजस्व संकलन हुने बताउनुभयो। बाणगंगा नगरपालिका 9 मा बाल श्रम, बाल विवाह, लागू औषध दुर्व्यसन तथा मानव बेचबिखन विरूद्ध सचेतना फैलाउने उद्देश्यले अभिमुखीकरण तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। बाणगंगा नगरपालिकाको महिला तथा बालबालिका शाखाको आयोजना तथा इलाका प्रहरी कार्यालय पिपराको समन्वयमा सम्पन्न कार्यक्रममा बाल सञ्जाल तथा विभिन्न बाल क्लबका सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बाणगंगा नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख सुशीला पन्थले बाल श्रम र बाल विवाहका कारण बालबालिकाको शिक्षा, स्वास्थ्य तथा भविष्यमा पर्ने नकारात्मक प्रभावबारे जानकारी गराउनु भएको थियो। यस्तै इलाका प्रहरी कार्यालय पिपराका प्रमुख अर्जुन पौडेलले लागू औषध दुर्व्यसन र मानव बेचबिखनका घटनाले समाजमा गम्भीर असर पारिरहेको बताउनु भएको हो। प्रमुख पौडेलले मानव बेचबिखन विभिन्न स्वरूपबारे जानकारी दिँदै शंकास्पद गतिविधि देखिएमा तत्काल प्रहरीलाई खबर गर्न अनुरोध गर्नुभएको छ। कार्यक्रमको सहजीकरण भगवती आचार्य शर्मा र बाबुराम रायमाझीले गर्नुभएको थियो। कार्यक्रममा बालबालिकाहरूलाई विभिन्न सामाजिक विकृति, कानूनी व्यवस्था तथा सचेतना सम्बन्धी जानकारीमूलक प्रशिक्षण प्रदान गरिएको थियो। दाङको राजपुर गाउँपालिका 4 फोहरामा काठको विषयलाई लिएर भएको विवादमा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा राजपुर गाउँपालिका 4 फोहरा निवासी 55 वर्षीय फुला प्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीका अनुसार सोही ठाउँमा 22 वर्षीय इच्छा कुमार रैदाससँग वनबाट काठ ल्याउने विषयमा विवाद भएको थियो। रैदासका बाबु सामुदायिक वनका वन हेरालो हुन् यो काठ किन ल्याइस भन्ने विषयमा शुरू भएको विवाद उग्र बन्दा रैदासले भोलाको गर्दनमा पटक पटक लट्ठी प्रहार गरेका थिए। लट्ठी गर्दनमा लाग्दा यादवको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। यिनै खबरसँगै हामी साँझ 7 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। पौडेल वंशको एकता, संस्कार र सामाजिक उत्तरदायित्वलाई अझ मजबूत बनाउन कवानापाका नगर प्रमुख पौडेलको आग्रह शिक्षा युवा पुस्ताको सहभागितामा महासंघले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड़ साझा उद्देश्यका साथ संगठन विस्तार गर्नुपर्ने नेपाली कांग्रेसका केन्द्रीय सदस्य भूषालको कथन सदस्यता अध्यावधिकलाई व्यवस्थित रूपमा अघि बढ़ाउन निर्देशन बाढ़गंगाका भूमिहीन सुकुम्बासीद्वारा विरोध प्रदर्शन नागरिकको घाँसबास र कपासको ग्यारेन्टी गर्नुपर्ने भूमिहीनहरूको माग कपिलवस्तुमा सुनका गरगहना चोरी दुई दिनमा पाँचजना फरार प्रतिवादी पक्राउ थप अनुसन्धान जारी पेट्रोलियम पदार्थको मूल्य वृद्धिले व्यवसायीहरू मर्कामा सरकारले आवश्यक पहल गरी मूल्य नियन्त्रण गर्नुपर्ने माग र सुठौली भन्सारमा साढे नौ महिनामै वार्षिक लक्ष्य भन्दा बढ़ी राजस्व उठ्यो 1,40,00,000,000,000 बढ़ी राजस्व संकलन हुने अनुमान हवस्त एफएम ब्यान्डको 99.2 छमेगासँगै वेबसाइट www.budavaz.com हाम्रो पात्र र बुदावाज मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभर एकैसाथ प्रसारण भइरहेको साँझ 7 बजेको बुद्ध खबर सकियो थप सूचना र जानकारीका लागि रेडियो बुदावाज सुन्दै राख्नुहोला प्रविधिमा साथ दिने सुभाषलाई धन्यवाद दिँदै शोभा पनि विदा हुन्छु नमस्कार
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू
2: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या मुटु रोग मृगौला रोग पेट र आन्द्राको समस्या कलेजो थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार
1: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या हड्डी ढाँचिएको रडहरू राख्ने निकाल्ने नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन

0: द्वारा फिजिकल देखि 4 बजेसम्म डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा
1: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिल वस्तु सम्पर्क 076-550-200 मोबाइल नम्बर 98-570-55-138
0: अब ढुक्क हुनु हो अस्पतालमै
2: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। आज कानून दिवस सरकार र न्यायालय बीचको दूरी बढ्दै दुई तिहाईको सरकार र महाअभियोगको डरबाट मुक्त भएर काम गर्न न्यायाधीशलाई कायम मुकायम प्रधान न्यायाधीशको आह्वान।
3: नेपाल बार एसोसिएशन आम संसार नागरिक समाज लगायत सबै सरकारवाला संस्था एवं व्यक्तिहरूलाई हार्दिक अपील गर्दछु।
2: सबै क्षेत्रलाई समेट्ने गरी बजेट आउने अर्थमन्त्री डाक्टर स्वर्णी मुआग्लेको भनाई। उपभोक्ता ठगी नियन्त्रण गर्न सरकारले पर्सीदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने। सबै सरोकारवालालाई सहयोग गर्न सरकारको आग्रह।
4: पारदर्शिता भयो भने अब देशमा चलखेल हुँदैन, अनियमितता हुँदैन भन्ने विषय त हो नि। 28 गते सोमबारदेखि जेठ 3 गतेसम्म 1 हप्ता चल्ने।
2: युरोपेली संघ अन्तर्गतको जलवायु निगरानी निकायले महासागरहरूको सतही तापक्रम हालैको उच्च विन्दुमा रहेको चेतावनी दियो। राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ पदमा नियुक्तिका लागि दरखास्त आह्वान।
5: आगामी जेठ 9 गते भित्र दरखास्त बुझाउने म्याद रहेको छ।
2: र हर्मुजमा जारी तनाव रोक्न रूस र साउदी अरबका विदेश मन्त्रीद्वारा कूटनीतिक पहल शुरू। एक दिवसीय अभ्यास खेलमा स्कटल्याण्ड डीएएस नियममाका आधारमा नेपालको ए टोलीसँग 9 रनले पराजित।
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: भ्रष्टाचारको मुहान राजनैतिक दलहरूको अपारदर्शी वित्त पोषण हो भन्ने कुरामा दुविधा छैन। अब चुनाव लड्न अर्बौं रूपियाँ अवैध स्रोत संकलन गर्ने परिपाटीको अन्त्य हुनुपर्दछ। तब सत्तामा पुगेपछि त्यसलाई उठाउने काममै नेता केन्द्रित हुनुपर्ने बाध्यताबाट नेताहरू मुक्त हुनेछन्। नीतिगत भ्रष्टाचारको वैधानिक बाटो बन्द हुनेछ। यो सरकारले आफ्नै र अन्य दलहरू र नेताहरूको आमदानी तथा खर्चको अनिवार्य अडिट र त्यसको वास्तविक विवरण सार्वजनिक गर्ने आँट गर्न सक्यो भने मात्र सुशासन सम्भव हुन सक्छ। अब खबर सन्तोषी रावलबाट।
7: कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दुई तिहाईको सरकार र महाअभियोगको डरबाट मुक्त भएर काम गर्न कानून व्यवसायी तथा न्यायाधीशहरूलाई आह्वान गर्नु। यसको अवसरमा आज काठमाडौँमा भइएको कार्यक्रमलाई सम्बोधन गर्दै वहाँले संविधानको उल्लंघन गर्नेहरूलाई संविधान विरूद्ध उत्तरदायी नबनाएसम्म संविधानको कार्यान्वयन हुन नसक्ने बताउनुभयो। जतिसुकै काम गरे पनि त्यो संविधानको विरूद्ध छ भने क्रान्ति वा परिवर्तन नहुने भन्दै आफ्नो अधिक समय अधिकारका लागि लड्दैमा बितेको उल्लेख गर्नुभयो।
3: हाम्रो न्यायाधीशहरूलाई भन्न चाहन्छु, डर र प्रभावमा न्याय सम्भव छैन। चाहे त्यो दुई तिहाई सरकारको डर नै किन नहोस्, चाहे त्यो महाभियोगको डर नै किन नहोस्, डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीलाई आज यहीँबाट आह्वान गर्दछु। अन्यायको लडाई लडे कानून व्यवसायी हुँदादेखि लडाई अझ बाँकी नै छ। सक्षम स्वच्छ र सही न्यायको लागि प्रतिबद्ध भई काम गर्न हामी समयलाई आजको दिनले थप प्रेरणा दियोस्। यस गम्भीर एवं कहाली लाग्दो घडीमा संविधानवाद, विधिको शासन, नागरिक हक अधिकार र न्यायपालिकाको स्वतन्त्रता र मर्यादालाई संरक्षण गर्नको लागि आम नागरिक, नेपाल बार एसोसिएशन, आम संसार, नागरिक समाज लगायत सबै सरकारवाला संस्था एवं व्यक्तिहरूलाई हार्दिक अपील गर्दछु।
7: प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा अस्ति बिहिबार बसेको संवैधानिक परिषदको बैठकले रिक्त प्रधान न्यायाधीश पदमा सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीशलाई सिफारिश गर्ने 7 दशक पुरानो परम्परा तोड्दै न्यायाधीश मनोज कुमार शर्मालाई सिफारिश गरेको थियो। वरिष्ठतम न्यायाधीशका रूपमा कायम मुकायम प्रधान न्यायाधीश रहनुभएकी मल्ल र वहाँ पछिका न्यायाधीशहरू कुमार रेग्मी, हरि र प्रसाद भुइँयालाई छाडेर चौथो वरियताका शर्मालाई सिफारिश गरेको थियो। त्यसको 2 दिनपछि आज भएको आजको कार्यक्रममा कायम मुकायम प्रधान न्यायाधीश मल्लले एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न सकिन्न भन्नुभयो। कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले कानून दोषीका लागि भाइ र निर्देशकका लागि आशा भरोसा र सहारा हुनुपर्ने बताउनु भएको छ। न्यायपालिका प्रति जन आस्था बढ़ाउन सुनिश्चितताका लागि कानून दिवसले सबैमा सकारात्मक सोच हौसला र प्रेरणा प्रदान गर्नुपर्ने उहाँको भनाइरहेको छ। नेकपा एमाले संसदीय दलको बैठकले दलको सांगठनिक संरचनालाई पूर्णता दिँदै 21 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। आज सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा सम्पन्न बैठकले संसदीय दललाई व्यवस्थित बनाउन र आगामी बजेट अधिवेशनमा प्रभावकारी भूमिका निर्वाह गर्न संसदीय बोर्ड गठन गरेको हो। एमालेका प्रमुख सचेतक ऐन मोहरका अनुसार नवनिर्मित संसदीय बोर्डमा दलका नेता, उपनेता, राष्ट्रिय सभाका दलका नेता, प्रमुख सचेतक, सचेतक र राष्ट्रिय सभाका सचेतक गरी 6 जना पदाधिकारी रहनेछन्। बाँकी 15 सदस्यहरूमा प्रतिनिधि सभाका 10, राष्ट्रिय सभाका 4 र संयुक्त समितिका 2 गरी कुल 16 वटा संसदीय समितिमा एमालेको तर्फबाट प्रतिनिधित्व गर्ने नेतृत्वकर्ताहरू संयोजक रहने गरी संरचना तयार गरिएको सांसद साजिता सिद्दिकीले जानकारी दिनुभयो।
8: अनि त्यसमा चाहिँ अब संसदीय दलका नेता, उपनेता, सचेतक, प्रमुख सचेतक लगायत सानसानो समितिहरू छ, त्यो समितिको प्रमुखहरूलाई पनि राखेको अवस्था चाहिँ छ। जम्मा 21 जना हुनुहुन्छ, सदनमा पनि प्रतिपक्ष छौं। त्यस कारणले त सरकारलाई खबरदारी गर्ने काम पनि हामीले गर्नुपर्छ। सरकार चाहिँ गलत बाटोमा जाँदैछ कि अथवा गलत काम गर्दैछ कि भन्ने खबरदारी पनि गर्नुपर्छ। त्यो कामहरू पनि अहिले लगभग हामी प्रतिपक्ष त एकदमै काम गर्नको लागि बलियो आधार बेस हुन्छ नि हजुर, त्यो बेसमा काम गर्नको लागि पनि यो बोर्ड हो।
7: नेपाली कांग्रेसले 15 महाधिवेशनलाई लक्षित गर्दै देशभरका 6,743 ओडामा क्रियाशील सदस्यता डिजिटल प्रणाली मार्फत अध्यावधि गर्ने कार्य तीव्र भएको अघि बढ़ाएको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै क्रियाशील सदस्यहरूलाई आफ्नो आधिकारिक मोबाइल नम्बर पार्टीको केन्द्रीय कार्यालयको आधिकारिक नम्बरमा सूचीकृत गराउन आग्रह गर्नुभएको हो। सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले अहिलेसम्म करिब 1 लाख भन्दा बढ़ी सदस्यले अत्यावधिक गराइसकेको सीआईएनलाई बताउनुभयो।
9: अहिले यो अब हामी विस्तारै के गर्दैछौ भने अब जसको मोबाइलबाट पनि आफ्नो क्रियाशील सदस्यले आफ्नो मोबाइलबाट पनि गर्न सक्ने, क्षेत्रीय कार्य समिति र वडाले पनि गर्न सक्ने, अलिक प्रायोरिटी वडाले गर्न सक्ने गरिकन विकास हुँदैछ। हाम्रो अहिले वडा र क्षेत्रमा एकदम तदाधुरा काम भइरहेछ।
7: पार्टीको निर्णय अनुसार सदस्यता अत्यावधि कार्य जारी राखे पनि पूर्व सभापति शेरबहादुर देउवा र नेता डाक्टर शेखर कोइराला समूह यो प्रक्रियामा सहभागी भएका छैनन्। सो समूहले 15 महाधिवेशनको लागि सदस्यता अत्यावधि भइरहेको जिकिर गर्दै गगन थापा नेतृत्वको कार्य समितिले गराएको अत्यावधि स्वीकार नगर्ने अडान लिइरहेको छ। अनियमितता कृत्यमा मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्न सरकारले पर्सीदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा मूल्य पारदर्शिता साप्ताह चलाउन लागि हो। दैनिक उपभोग्य सामग्रीको अस्वाभाविक मूल्य वृद्धि रोक्न अभियान सञ्चालन गर्न लागि प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। सप्ताहव्यापी अभियानले बजारमा हुने गलत क्रियाकलाप रोक्न सहयोग पुग्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले सीआईएनसँग बताउनुभयो।
4: नेतालाई चाहिँ जानकारी लिन राम्रो हुने पछि भयो होइन, त्यो हुँदाखेरि पारदर्शिता भयो भने अब त्यसमा चलखेल हुँदैन, अनियमितता हुँदैन भन्ने विषय त हो नि। 28 गते सोमबारदेखि जेठ 3 गतेसम्म 1 हप्ता चल्ने, मलाई त के लाग्छ भने हिजो मात्र त्यसको जानकारी प्राप्त भयो, हामीले विभिन्न निकायहरू सम्बन्धित निकायलाई परिपत्र पनि गरिसक्यौं। अब यसमा हामी 3 वटा पक्ष हेरौं न, एउटा हामी नियामक निकाय, सरकारी निकायहरू जहाँ जहाँ जो जोले यो जिम्मेवारी लिनु भएको छ अनुगमन गर्ने जिम्मा लगायत होइन उहाँहरू, अर्को चाहिँ त्यो विभिन्न चीज वस्तुहरू सेवाहरू बिक्री गर्ने पक्ष, व्यवसाय पक्ष र त्यसपछि उपभोक्ताको पक्ष, यो तीनवटैलाई चाहिँ अब जिम्मेवार रहन र जागरूक रहन यसले चाहिँ सहयोग गर्छ भन्ने लाग्छ।
7: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल सञ्चालनमा ल्याएको छ। आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकता र मौलिक अपेक्षाहरूलाई समेट्दै शासन व्यवस्थालाई थप पारदर्शी र जनमुखी बनाउने उद्देश्यले यो डिजिटल प्लेटफर्मको शुरूआत गरिएको प्रधानमन्त्री त्रिको सचिवालयले जानकारी दिएको छ। यस पोर्टलका माध्यमबाट देश विदेशमा रहनुभएका सम्पूर्ण नेपाली नागरिक विषयविज्ञ र नीति निर्माणहरूले बजेट निर्माण र विकासका प्राथमिकताका सम्बन्धमा आफ्ना महत्वपूर्ण राय सुझावहरू सिधै सरकार समक्ष पेश गर्न सकिने जानकारी दिएको छ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। सहकारी ऐन 2074 तथा प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदमा नियुक्तिका लागि सिफारिश सम्बन्धी मापदण्ड 2083 अनुसार इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको हो। सूचना जारी भएको 15 दिनभित्र ललितपुरको पुल्चोक स्थित राष्ट्रिय सहकारी नियमन प्राधिकरणले कार्यालयमा दरखास्त दिन सकिने भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टले सीआईएनसँग बताउनुभयो।
5: सहकारी ऐन 2074 को दफा 103(9) बमोजिम राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य सम्बन्धी पदमा नियुक्तिका लागि दरखास्त आह्वान भएको छ र त्यसका लागि यो आगामी जेठ 9 गते भित्र दरखास्त बुझाउने म्याद रहेको छ।
7: विश्वका विभिन्न मुलुकमा फैलिएको हन्टा भाइरस नेपाल आइपुग्ने जोखिम तत्कालका लागि नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हन्टा भाइरस संक्रमित व्यक्तिहरू धेरै लामो समयसम्म र अत्यन्त नजिकको सम्पर्कमा रहँदा मात्र सर्ने चिकित्सकहरूको भनाइरहेको छ। नेपालमा आउने जोखिम कम भए पनि सावधानी अपनाउन भने मातहतका निकायमा भनिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सूचना अधिकारी भक्त बहादुर केसीले सीआईएनसँग बताउनुभयो।
10: हाम्रो चाहिँ इन्टरनली मात्रै हाम्रो टिम छ नि हेल्थ डेस्कको टिमहरू उहाँहरूलाई चाहिँ अब अलिअलि जानकारी चाहिँ गराइएको छ। त्योभन्दा बेग्लै चाहिँ अरू केही भएको छैन म्याम। अब जस्तो अब अहिलेको चाहिँ नेपालको केसमा कुरा गर्यो भने त्यति धेरै जोखिमको अवस्था चाहिँ होइन होइन। अब तै पनि यो डब्ल्युएचओको सिआरओको जुन डब्ल्युएचओ सिआरओ अफिस छ दिल्लीले, अब त्यो दिल्ली अफिसले पनि चाहिँ यसको जोखिमको बारेमा चाहिँ केही न केही कुराहरू चाहिँ आउँछ होला, अहिलेसम्म गरिसकेको अवस्था छैन। त्यो आधार चाहिँ हाम्रो दक्षिण एसियाका देशहरू तयारी अवस्थामा बस्ने हुन्छ। तर अब अहिले चाहिँ हामीले हाम्रा हेल्थ डेस्कका साथीहरूलाई चाहिँ जस्तो यो हन्टा भाइरसको चाहिँ जुन लक्षणहरू छ, रुगा खोकी अथवा चाहिँ श्वास प्रश्वाससँग सम्बन्धित समस्याहरू आयो भने चाहिँ अलि बढी ध्यान दिएर हेर्नु, उहाँलाई सोध्नु कहाँबाट आएको भन्ने खालको कुरा चाहिँ गरिसकेको अवस्था छ। तर कारण जे छ, खास गरी यो मुसाहरूबाट सर्ने कुरा हो। अब यो चाहिँ अब यहाँको मुसामै पाइन्छ र मुसाहरूबाटै मुसाहरू अथवा त्यस्ता रोडेन्टहरू भन्दा टाढा बस्छ भनेर अब अहिले नै भन्ने अवस्था छैन होइन। तर चाहिँ अब खास गरी जहाँ फैलिएको छ त्यो फैलिएको ठाउँहरूको मानिसहरू चाहिँ मुसा घरको यो लगायतबाट टाढा रहने, सरसफाइमा चाहिँ अलि बढी ध्यान दिने होइन, फोहोरहरू यो खेतीपातीमा काम गर्दाहरू पनि अलि बढी चाहिँ ध्यान दिनुपर्छ भन्ने कुराहरू चाहिँ आम नागरिकहरूलाई जानकारी गराइन्छ त्यस्तो अवस्थामा।
7: साझा खबरमा अब विदेशका खबर। रूस र साउदी अरबका विदेश मन्त्रीहरूले हर्मुज जलसन्धि आश्वासको पछिल्लो अवस्थाबारे कूटनीतिक छलफल अघि बढ़ाएका छन्। रूसका विदेश मन्त्री र साउदी अरबका विदेश मन्त्री बीच टेलिफोन वार्ता भएको रूसी विदेश मन्त्रालयले जनाएको छ। वार्ताका क्रममा दुवै पक्षले क्षेत्रीय तनाव पुनः बढ़न नदिन विशेष ध्यान दिनुपर्नेमा जोड़ दिएका थिए। साथै दीर्घकालीन र स्थायी समाधानका लागि निरन्तर कूटनीतिक संवाद र आपसी सम्पर्कलाई अघि बढ़ाउन आवश्यक रहेको विषयमा सहमति जनाएको छ। दुवै मन्त्रीले हर्मुज जलसन्धिमा पहिलेको अवस्था जस्तै स्वतन्त्र र सुरक्षित आवागमन सुनिश्चित गर्नु अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएको छ।
2: सर्लाही जिल्ला सहित तराई मधेसका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित। धानपछि सुर्ती र त्यसपछि उखु खेती गर्दै किसानहरू फेरि मकै खेतीमा फर्किए। रिपोर्टसँगै नेपाल भाषाका गीत संगीतमा आकर्षण बढेपछि लगानी कम विशेष सम्वाद सहितको शनिवार विशेष पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन एफिओ र नेपाल सरकार वन तथा वातावरण मन्त्रालयको अनुरोध। नेपालका तराई चुरे तथा पहाड़ी क्षेत्रमा वन डढेलोको जोखिम हरेक वर्ष बढ़दो क्रममा छ। सानो लापरवाही जस्तै सुक्खा घाँस नजिक आगो बाल्नु वा चुरोटको ठुटाको टुक्रा जथाभावी फाल्नु ठूलो आगलागीमा परिणत हुन सक्छ। यसले वन वन्यजन्तु वातावरण र मानव जीवनमा गम्भीर असर पार्दछ। यसकारण सुक्खा क्षेत्र वा जंगल आसपास आगो नबाल्नुहोस्। धूम्रपानका अवशेष सुरक्षित रूपमा व्यवस्थापन गर्नुहोस् र कतै धुवा वा आगो देखिएमा तुरन्त सम्बन्धित निकाय वा समुदायलाई जानकारी दिनुहोस्।
12: रामी यो के दोलाको हो यस्तो? धुवाले त आँखै पोल्यो नि, सासै फेर्न गाह्रो भयो।
13: यसरी दोलायो भने खेत छिट्टै सफा हुन्छ के भाउजू?
14: रामी दाईको कुरा त ठिकै हो, तर भारी अवशेष जलाउँदा कार्बन डाइअक्साइड, कार्बन मोनोअक्साइड र सूक्ष्म कणहरू निस्किन्छन्। यसले हावा प्रदूषण गर्छ र खेतमा काम गर्ने मानिसको स्वास्थ्यमा पनि गम्भीर असर पार्छ।
12: छ्वाली, पराल र मकैको ढोडबाट बायो ग्यास, कम्पोस्ट मल, पशु आहार र इन्धन ब्रिकेट बनाउन सकिन्छ।
15: नमस्कार नमस्कार, कस्तो राम्रो विषयमा कुरा गरिराख्नु भएको नि त।
13: जनप्रतिनिधि नानी पनि आउनु भएछ नि।
15: हो नि, यसमा सरकार, उद्योगी र सहकारी मिलेर किसानलाई तालिम, अनुदान र बजारको व्यवस्था पनि गर्दैछन् नि।
13: ओहो, धन्यवाद नानी, अब त म जलाउँदै जलाउँदिन, अवशेष त मेरो धन रहेछ नि।
14: भारी अवशेष जलाउँदा धुवा, प्रयोग गर्दा आमदानी र स्वस्थ भविष्य। एकीकृत पर्वतीय विकास केन्द्र इसिमोर, राष्ट्रिय कृषक समूह महासंघ नेपाल र सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा जनहितका लागि जारी सन्देश।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब मौसम सम्बन्धी खबर। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भूभागमा सामान्यतया बादल लागेर केही स्थानमा हल्का पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही भागमा अहिले पनि पानी परिरहेको छ। त्यस्तै गरी थोरै स्थानहरूमा कोशी प्रदेशको तराईका भूभागमा एक दुई स्थानमा अहिले पनि मेघ गर्जन सहित चट्याङ र मध्यम खालको पानी परिरहेको छ र आज राति पनि पानी पर्नेछ। उच्च पहाड़ी हिमाली क्षेत्रमा भने हिउँ पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका प्रवक्ता वरिष्ठ मौसमविद विभूति पोखरेलले सीआईएनसँग बताउनुभयो।
8: बागमती र कोशी प्रदेशका केही जिल्लाहरूमा चाहिँ अहिले अब गर्दन चट्याङ सहित मध्यमसम्मको पानी परिरहेको छ होइन अहिलेलाई। अब बेलुकाको कुरा गर्दाखेरि चाहिँ बेलुकालाई अब बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशको हिमाली र पहाड़ी भूभागमा चाहिँ भूभागका थोरै स्थानहरूमा चाहिँ मध्यमसम्मको अब वर्षा हुन सक्ने सम्भावना रहन्छ होइन। त्यस्तै सुदूरपश्चिम प्रदेश लगायत त्यस्तो तराई भूभागको चाहिँ एक दुई स्थानहरूमा चाहिँ मेघगर्जन चट्याङ सहित हल्का वर्षाको चाहिँ सम्भावना रहेको छ। भोलिलाई पनि हजुर, अब कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागहरूमा भोलिलाई पनि सम्भावना छ होइन, र बाँकी प्रदेशको एक दुई स्थानमा चाहिँ हल्कासम्मको वर्षाको सम्भावना छ। प्री मनसुन भयो, अब यो सँगसँगै अब मेघगर्जन चट्याङ होइन त्यो सम्भावना चाहिँ रहन्छ।
2: तराई मधेसमा मकै खेती खासै प्राथमिकतामा पर्दैन, तर पछिल्लो समय सर्लाही जिल्लासहित तराईका विभिन्न जिल्लाहरूमा मकै खेतीतर्फ आकर्षण बढ़िरहेको छ। पहिले धान, त्यसपछि सुर्ती, त्यसपछि उखु खेती गर्दै किसानहरू फेरि मकै खेतीमा फर्किएका छन्। यो वर्ष बेमौसमी वर्षाले भने 30% उत्पादनमा क्षति पुर्याएको अनुमान छ।
16: सर्लाही जिल्लाका बर्थुवा नगरपालिका र बागमती नगरपालिकालाई समेटेर मकै सुपर जोन घोषणा गरेपछि यहाँका किसान मकै खेतीतर्फ आकर्षित भएका छन्। यहाँ करिब 9,248 हेक्टर जमीनमा मकै खेती हुँदै आएको छ, तर यस वर्ष बेमौसमी वर्षाले मकै बालीमा क्षति पुर्याएपछि किसानलाई लगानी उठाउने चिन्ता बढ़ेको छ। किसान स्त्रीक सेक
17: तुरमा त पानी नै खराबुरी आयो हावा उडाएर मकै ढाल्यो मकै ढालेपछि अब पानी परिरहन्छ बेला बेलामा त्यो भएर मकैहरू सब पानीले कुहिएर अनि नोक्सान भयो
16: मकै खेती सुपरजोन क्षेत्रमा मात्र होइन जिल्लाभरि फैलिएको छ किसानहरूले नगदे बालीका रूपमा मकै रोजेका छन् तर रोपाईको समयमा परेको वर्षाले ढिला भएको थियो भने अहिले भित्राउने बेला पनि पानीले समस्या थपेको किसान रोजादिन मनसुर बताउनुहुन्छ
18: मकै रोप्नु बेला पानी पर्यो अब मकै भाँच्नु बेलामा पानी परिरहेछ कसरी छन्क्याउने भएर चिन्तामा हामीहरू बसिरहेछ फेरि मकै भाँच्नु बेलामा कसरी छन्क्याउने
16: पछिल्लो समय दैनिक जस्तो परेको वर्षाले खेतमै पाकेर तयार भएको मकै बालीमा ठूलो क्षति पुगेको छ किसानहरू लगानी जोगाउने चिन्तामा छन् किसान श्यामभक्त मैनाली
19: मकै ढलेर साफ छ ट्रेक्टरको जोताई अति महँगो किसानले कसरी उपाय के उपायले बाँचेर के क्षतिपूर्ति पाउने दबाउन कसले के दिन्छ यसको उपाय केही छ हाम्रो यहाँ हामी किसान त खतम हुने यसवाला पानी परेर व्यापक छ सधैँ
16: धान काटेपछि एकै समयमा मकै रोपिएको थियो जसका कारण अहिले एकै पटक जस्तो मकै भित्राउने अवस्था आएको छ तर बिजेको मकैलाई बजारमा राम्रो मूल्य नपाउँदा किसान थप मारमा परेको मकै उत्पादन गर्ने किसान सुभद्रा मैनालीको दुखेसो छ
20: मकै ढलेपछि उज पनि कम नै हुन्छ आउँछ अब हामी किसानलाई जताबाट गरे पनि दुई पैसा आउँदैन कसरी व्यवहार गर्नु त्यही त हो के गर्नु सकिँदैन जे जे भने खप्नै पर्यो व्यवहार गर्नै पर्यो मकै ढलिसकेपछि व्यापारीले कम दाम लाउँछ ओट पनि घटी हुन्छ पानी परेको परै छ गर्छ कसरी टिप्नु सक्नु मरिसक्यो
16: नेपाल कृषि प्रधान मुलुक भए पनि मल खाद गुणस्तरीय बिउ सिंचाईको अभाव अझै समस्या बनेको छ त्यसमा पनि बेमौसमी वर्षाले किसानलाई दोहोरो मारमा पारेको छ सुपरजोन कार्यक्रमका प्रमुख डाक्टर सुरेन्द्र यादवका अनुसार यस वर्षाले करिब 30% क्षति पुर्याएको अनुमान गरिएको छ किसानहरू सरकारको राहतको पर्खाइमा छन् प्रकाश मैनाली सीआईएन सामुदायिक रेडियो एकता लालबन्दी सर्लाही
21: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ नेपाल भाषाका गीत संगीतमा आकर्षण बढे पनि लगानी कम

0: शनिबार विशेष बाँकी नै छ सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घाम शक्तिशाली चार एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सब अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरु लागू हुनेछन्। क्लासिक टेक छोयो सिक्छ्यो।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईं सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब शनिबारीय विशेष। पछिल्लो समय नेपाल भाषाका विभिन्न गीत संगीतहरू बजारमा पाइएका छन्। भाषाभाषीका गीतमा नयाँ पुस्ताको उत्साह देखिए पनि पुराना सर्जकमा भने अझै निराशा देखिन्छ। गायिका बुनु श्रेष्ठ नयाँ पुस्ताको उत्साहसँगै समुदायले त्यस्ता गीत संगीतको अपनत्व गर्न सक्नुपर्ने बताउनुहुन्छ।

0: अचम्मै लाग्यो मलाई, यति धेरै बज्यो रेडियोहरूमा होइन, यति धेरै फरमाइस आउने गीतहरू, त्यो यता लोकगीत त्यो रातो माटो पनि धेरै नै बज्यो त्यो बेलामा, पपुलरै थियो। सँगसँगै फेरि यता आधुनिक ट्राई गरे, आधुनिकमा पनि त्यत्तिकै के राम्रो के धेरैले मन पराउनु भयो। त्यसपछि त लगभग मेरो आधुनिकमै बढी छ रेकर्ड अहिले।
1: पहिलेको पुस्तामा भाषा भाषीसँग जोडिएका गीत संगीतमा लाई सुन्ने, त्यसमा लगानी गर्ने र आफ्नो भाषाको गीतको संरक्षण गर्ने विषय कस्तो पाउनु चाहिँ यहाँले?
0: कमै छ होइन, मान्छे कमै छ। अब मलाई थाहा भएन, अब सायद त्यसको प्रतिफल अब आर्थिक रूपमै हुँदैन भन्ने सोचेर हो या किन हो, तर मलाई चाहिँ इच्छा लाग्यो होइन, एउटा भए पनि, अब एउटै मात्रै त होइन, अरू पनि गर्दैछु होइन, अब आउँछ होला सायद चाँडै नै, तर गर्नुपर्छ एउटा जिम्मेवारी फिल भएर होइन, एउटा भाषाको उत्थानको लागि पनि केही सपोर्ट हुन्छ कि, एउटा इँटा भए पनि थपिन्छ कि, अब सबैले यसमा किन लगानी गर्ने त, रिटर्न नै छैन भने भनेर पछि हटेर त त्यो त लोप भएर जान्छ नि त, अनि त्यो हिसाबले पनि मैले चाहिँ गरे हो त्यो काम चाहिँ।
1: त्यो गीत सुनौ न सुरुमा चाहिँ।
0: बहानिया मिला

0: यसको नेपाली चाहिँ
1: यसको चाहिँ एउटा प्रेममा परेको एकजना युवतीले चाहिँ आफ्नो प्रेमीले उसलाई जे उपनाम दिए पनि हुन्छ, रातको जुन भने पनि हुन्छ, दिउँसोको घाम भने पनि हुन्छ, सरसर चल्ने बतास भने पनि हुन्छ, जे उपनाम दिएर बोला पनि हुन्छ भन्ने अर्थ छ। यो चाहिँ बजार व्यवस्थापन अलिकति साँगुरिएको हो कि साँगुरो भएको हो कि जस्तो पनि लाग्छ मलाई एक अर्थमा चाहिँ। अनि अब त्यही हो, अब प्रोग्रामहरू गर्दाखेरि सबैले नबुझ्दैको कारणले होला सायद अर्गनाइजरहरूले पनि बोलाउनुहुन्न। जसरी आम नेपाली गीतहरू गाउनको लागि मेला महोत्सवहरू हुन्छ, जसरी हामी जान्छौँ त्यहाँ गीत गाउन, त्यसरी चाहिँ हाम्रो भाषाभाषीको गीतहरूको महोत्सवहरू पनि हुँदैन। यो चाहिँ अलिकति कम्युनिटीले पनि, हाम्रो नेवार कम्युनिटीले पनि ठाउँ ठाउँमा त्यस्तो गरेर अलिकति हुन त हुन्छ तर कमै हुन्छ कि। अब अहिले पछिल्लो समय हाम्रो भाइ हुनुहुन्छ कुमार सागर, उहाँले जब नेवारी गीत गाउनुभयो अहिले बच्चा बच्चाले त्यो नेवार मात्रै होइन कि अरू कम्युनिटीको मान्छेले पनि सुनिरहेको छ, हिट भइरहेको छ नि, त्यसले पनि धेरै टेवा दिइरहेछ। यसरी नै हामी हरेक कलाकारले चाहिँ आफ्नो जिम्मेवारी बोध गरेर चाहिँ एटलिस्ट अब अरू गीतहरूलाई चाहिँ 10 रेकर्डिङ गर्यो भने एउटा चाहिँ आफ्नो भाषालाई पनि सपोर्ट हुन्छ, एउटा इटा भए पनि थपौँ भन्ने हिसाबले पनि गर्नुपर्छ, त्यसको रिटर्न आओस् आओस् नआओस् तर पनि गर्नुपर्छ भन्छु म चाहिँ।
0: यसमा नयाँ पुस्ताको लगाव कस्तो देख्नुहुन्छ? कुरा गरिरहेको नेपाल भाषाका गीतहरू का लागि नयाँ पुस्ताको अहिलेको चासो कस्तो देख्नुहुन्छ? अहिले
1: धेरै छ, अहिले धेरै छ, मेरो बच्चा पनि होइन भनौँ, मेरो छोरा छ।

0: अहिले चाहिँ नेपाल भाषाका गीत संगीत सुन्ने श्रोता दर्शकहरू बढिरहनु भएको छ, तर सृजना चाहिँ छैन, फेरि
1: सृजना त कमै छ, छैनै चाहिँ नभनौ,
0: केही केही सीमित मात्रै देखिन्छ,
1: सीमित छ हैन, अलिक बढाउन पर्यो आफ्नो जीवनकालमा, यसो कति सम्भव हुन्छ त्योहरू गर्नुहोस्, रेकर्डिङ गर्नुहोस्, आफ्नो भाषाको लागि पनि केही छोडेर जानुहोस् भन्न चाहन्छु।
0: दर्शक श्रोताहरूको प्रतिक्रिया चाहिँ कस्तो पाउनुहुन्छ, समुदायले चाहिँ कसरी लिन्छ यसरी भाषा भाषीका गीतहरू ल्याउँदा चाहिँ?
1: अब मेरो अनुभवमा चाहिँ खासै मैले सपोर्ट पाइनँ कि, अब त्यो त्यसरी भन्नु त मन थिएन, तर पनि भन्छु आज, होइन, धेरै मेहनत गरेको हुन्छ कि एउटा क्रिएसन निकाल्नको लागि, भनेपछि आफ्नै परिवारभित्रकै मान्छेहरूले पनि सेयर नगरिदिने हुन्छ नि, एउटा सपोर्ट नगरिदिने, होइन, त्यो हुँदा चाहिँ दुःख लाग्छ, अनि हामीलाई अर्को क्रिएसन गर्नलाई एउटा हौसला मिल्छ, अनि म त एकदमै निराश भएँ त्यो गीतबाट, होइन,
0: एकदमै धेरै मन छुने आफ्ना कुनै गीतहरू मध्येको कुनै गीत त्यस्तो छ, या अरू सर्जकका गीतहरू जुन गीतमा धेरै कुराहरू बुझ्न पाइन्छ भन्ने सुनौन?
1: अरुणा लामा दिजुको चौतारीमा बसेर रुन पाऊ भन्ने गीतले चाहिँ एकदमै मन छुन्छ, कहिले काहीँ त गाउँदा गाउँदै आफै पनि रुन्छु, होइन, यति छुन्छ कि त्यो गीतले।

कायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले दुई तिहाईको सरकार र माओवादीको डर मुक्त भएर न्यायाधीशहरूलाई काम गर्न आह्वान गर्नुभएको छ। एमाले संसदीय दलको बैठकले सांगठनिक संरचनालाई पूर्णता दिँदै 21 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। अनियमितता नियन्त्रण गर्नको लागि सरकारले पर्सीदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ। सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ र रूस र साउदी अरबका विदेश मन्त्रीहरूले हर्मुज जल सन्धिको कूटनीतिक छलफल अगाडि बढ़ाएका छन्। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि वैशाख 27 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: होइन ए दिदी, नानीलाई लिएर कता हिँड्नु भएको?
2: कहाँ जानु बाबु, नानीलाई स्कुल भर्ना गर्न।
1: कुन स्कुलमा?
2: पहिले त टाढाको स्कुलमा पठाउनु पर्थ्यो, अहिले त हाम्रै घर नजिकै वन कटवामा छ नि रोयल एलायन्स मेमोरियल एकेडेमी। राम्रो पढाइ, राम्रो वातावरण, त्यसैले त्यही भर्ना गराउन लागेको।
3: यति बेला साँझको 8 बज्यो।
4: समयको ख्याल राखौ। 8 बज्यो।

0: नेपाली रेडियो नेटवर्कको राति 8 बजेको नेपाली खबरमा खबर सहयात्री माधव दुलालको नमस्कार। परम्परा तोड्ने बालेनको एक्सनले न्यायिक क्षेत्रमा तरंग, राजीनामाको दबाव, महाअभियोगको डरले न्यायालय भयभीत्र त्रसित। प्रस्तावित प्रधान न्यायाधीश विरूद्धको उजुरी जेठ 5 गते खोलिने, अस्वीकृति गर्न 2/3 चाहिने।
1: त्यसको प्रतिकूल प्रभावले मानव समाज भयभीत हुन थाल्छ।
2: डर र प्रभावमा न्याय सम्भव छैन, चाहे त्यो 2/3 सरकारको डर नै किन नहोस्, चाहे त्यो महाभियोगको डर नै किन नहोस्।
3: संवेदनशील कुराहरू आएनन् र समितिले पास गरे भने अब नियुक्तिका लागि हामीले पठाइदिने कुरो हुन्छ।
4: बहुमत अल्पमा पनि जेट गर्नका लागि जीटीआई चाहिन्छ, पास गरेर त पास भइगयो नि।
0: बजेटमा सुझाव दिन प्रधानमन्त्री कार्यमा डिजिटल सुझाव संकलन। राजसभाका सांसदहरू प्रशिक्षणमा, भोलि सभापति रवि लामिछानेले प्रशिक्षण दिने। प्रधानमन्त्री बालेन नजाने, शक्ति र संख्याको दम्ब नदेखाउन कांग्रेस सभापति गगन थापाको सरकारलाई चेतावनी। नेकपा सुदूरपश्चिमको इन्चार्जमा भानुभक्त जोशी चयन, भीम रावलको असन्तुष्टिपछि जिम्मेवारी हेरफेर। स्वास्थ्य मन्त्री मेहताको राजीनामा माग्दै जनकपुर धाममा स्वास्थ्य कर्मीको प्रदर्शन, दरबन्दीमा विभेद गरेको आरोप। साथमा प्रमुख खबर संक्षेप अनलाइनमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

यो नया वर्ष एलजी का घरायसी सामानहरुमा पाउनुहोस् 41% सम्म नगद छुट र पक्का उपहारहरु साथै 0% तुरुन्तै ईएमआई नागरिकता भए पुग्छ शर्तहरु लागू हुनेछन् एलजी लाइफ गुड

यो नया वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

0: अप्लायन्सेस को खरीद में हरेक 15 दिन में सेट अफ 5 प्रोडक्ट जितने अवसर र बम्पर उपहार में मेघौली सेराई में लग्जरी स्टे साथ ही हीरो स्प्लेंडर प्लस मोटरसाइकिल जितने मौका पनी क्यूआर कोड स्कैन करी सहभागिता जनाउनुहोस् र यो नया वर्षलाई अझ विशेष बनाउनुहोस् सीजी सँग
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा डाक्टर मनोज शर्माको नाम सिफारिश भएसँगै न्यायिक क्षेत्रमा तरंग आएको छ संवैधानिक परिषदले न्यायपालिकाको स्थापित परम्परा तोड्दै वरिष्ठतम न्यायाधीशलाई पन्छाएर चौथो वैधताका डाक्टर शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेपछि न्यायिक क्षेत्रमा तरंग पैदा भएको हो राणा शासन यता पहिलो पटक यस्तो निर्णय भएपछि कानूनी संवैधानिक तथा राजनैतिक वृत्तमा तीव्र बहस शुरू भएको छ कानून दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले नै सरकारको कामप्रति असन्तुष्टि जनाउनु भएको छ स्थापित परम्परा र बहुमती अभ्यासलाई विधि विपरीत आफू अनुकूल व्याख्या गर्ने सरकारी कार्यशैलीप्रति राष्ट्रपति पौडेलले असन्तुष्टि व्यक्त गर्नुभएको हो राष्ट्रपति पौडेलले कानून दोषीका लागि भय र निर्दोषका लागि आशा भरोसा तथा सहारा हुनुपर्ने बताउनुभयो
3: कानून दोषीका लागि भय र निर्दोषका लागि आशा भरोसा र सहारा हुनुपर्दछ विधिद्वारा स्थापित पद्धति र परम्पराको पालना तथा कार्यान्वयनमा तलमाथि हुन थाल्यो भने त्यसको प्रतिकूल प्रभावले मानव समाज भयभीत हुन थाल्छ
2: कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले पनि परिषदको सिफारिशलाई लिएर असन्तुष्टि जनाउनु भएको छ विधि र परम्पराको हत्या गर्ने कामले निरंकुशताको झझल्को दिएको बताउनु भएको छ
4: विधि र वैधानिक परम्पराको हत्या गरेर गर्ने साथ प्रेरित कार्यहरूले निरंकुशताको झझल्को पनि दिन्छ औचित्यताको नाममा विधिमा छेडखानी गर्ने कार्य स्वेच्छाचारिता शासकको लागि स्वाभाविक भए पनि विधिको शासनमा विश्वास गर्नेको लागि सही हुँदैन यो सम्पूर्ण प्रक्रियामा हामीले मनन गर्नुपर्ने कुरा हो विधिको शासन विरूद्ध षड्यन्त्र गर्ने विरूद्ध उठ्ने आँट औकात र प्रतिबद्धता हामी सबैले देखाउन सक्नुपर्दछ
2: अध्यादेश मार्फत शासन सञ्चालन गर्दै आएको आरोप खेपिरहेको सरकारले न्यायपालिकामाथि समेत दबाव बढ़ाएको देखिएको छ न्यायालयलाई डर र प्रभावमा पारिएको आरोप बालेन सरकारमाथि लागेको छ नेपाल बार एसोसिएशनले मुलुकलाई मुठभेड़तर्फ नधकल्न सरकारलाई चेतावनी नै दिएको छ नेपाल बारको दावीलाई आधार मान्ने हो भने अहिले न्यायिक क्षेत्र नै भयभीत र त्रसित बनेको अवस्था छ पूर्व प्रधान न्यायाधीश तथा पूर्व न्यायाधीश सहित कानून व्यवसायीहरूले शक्ति पृथकीकरणको सिद्धान्तमाथि हस्तक्षेप भएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् झन्नै दुई तिहाई बहुमतमा रहेको बालेन सरकारले महाअभियोगको डण्डा देखाएर न्यायिक क्षेत्रमाथि दबाव सृजना गरिरहेको कायम मुकायम प्रधान न्यायाधीश मल्लको अभिव्यक्तिले पनि संकेत गरेको छ
4: डर र प्रभावमा न्याय सम्भव छैन चाहे त्यो दुई तिहाई सरकारको डर नै किन नहोस् चाहे त्यो महाभियोगको डर नै किन नहोस् डर र भयबाट मुक्त भई अदम्य साहसका साथ अघि बढ्न म सम्पूर्ण न्यायकर्मीलाई आज यहीँबाट आह्वान गर्दछु संविधानको कार्यान्वयनको लागि उपयुक्त वातावरण बनाउनुको विकल्प पनि छैन तर कतै अख्तियारी र विधिको प्रयोगको बहानामा संवैधानिक सर्वोच्चता स्वतन्त्रता र न्यायको सार्वभौम सत्तामा यसका आधारहरू र प्रत्याभूतिहरू शिथिल र अकर्मणीय बनाएर आज्ञाकारी न्यायपालिकाको र कानूनी राज्यको असमान प्रयोगको जग बसाल्न त प्रयास भएको छैन भन्ने प्रश्न अहिले उठिरहेको छ
2: प्रधान न्यायाधीशमा वरिष्ठतम न्यायाधीश मल्लको चर्चा थियो वरिष्ठतमलाई नै प्रधान न्यायाधीशमा सिफारिश गर्ने परम्परा थियो तर चौथो वरिष्ठका डाक्टर शर्मालाई सिफारिश गरेपछि वरिष्ठतम न्यायाधीश सपनाको प्रधान न्यायाधीश बन्ने सपना चकनाचूर भएको छ प्रधानमन्त्री बालेन्द्र शाह बालेनले संविधान विपरीत क्रान्ति र परिवर्तन गर्न खोजेको टिप्पणी उहाँले गर्नुभएको छ आज एउटालाई खाने बाघले भोलि अर्कोलाई नखाला भन्न नसकिने कायम मुकायम प्रधान न्यायाधीश मल्लले बताउनुभयो
4: एउटालाई खाने बाघले अर्कोलाई नखाला भनेर भन्न सकिन्न संविधान यथास्थितिमा राखेर संविधानको विरूद्ध गरिने क्रान्ति वा परिवर्तन हुन सक्दैन संविधानको विरूप पारेर संविधानको सरकारवाला संचालकहरूको रूप सिंगार्न सकिँदैन संविधानको उल्लंघन गर्नेहरूलाई संविधान विरूद्ध उत्तरदायी नबनाएसम्म संविधानको वफादार कार्यान्वयन पनि हुन सक्दैन। संरचना भत्काएर परिवर्तन रोज्ने बहाना खोजेर आफ्नो परिवेशको उत्कृष्टता स्थापना गर्ने प्रयासले सत्तामा रहनेको ढित्त मर्ला, तर विधि र विधि संगतको अपेक्षा राख्नेहरूको स्वप्न भंग हुने तय छ।
2: संवैधानिक परिषद ऐन संशोधन सम्बन्धी अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेललाई जारी गर्न बाध्य पारेको भन्ने आलोचना खेपिरहेको सरकारले विभिन्न तहका न्यायिक निकायका पदाधिकारीमाथि राजीनामाको दबाव बढ़ाएपछि न्यायिक क्षेत्र त्रसित र भयभीत बनेको तथ्यलाई कानून व्यवसायीहरूले गम्भीर रूपमा उठाएका छन्। संसदीय सुनवाई समितिले भने संवैधानिक परिषदले सिफारिश गरेका प्रस्तावित प्रधान न्यायाधीश डाक्टर शर्मा विरूद्ध उजुरी आह्वान गरेको छ। जेठ 4 गतेसम्म उजुरी लिने र भोलिपल्ट नै समितिका सदस्यलाई दिने सुनवाई समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिनुभयो।
5: प्रस्तावित प्रधान न्यायाधीशको विरूद्धमा उजुरी आह्वान गरेको छ, जसको 10 दिन म्याद छ। यो चाहिँ जेठको 4 गतेसम्म हुलाकबाट, विद्युतीय माध्यमबाट अथवा प्रत्यक्ष आएर सिंहदरबारमा दिन सकिने, सुनवाई समितिको सचिवालयमा दिन सकिने अथवा 77 जिल्लामध्ये जिल्ला प्रशासन कार्यालयहरूमा लगेर छोडिदिने कलेक्सन पोइन्टको रूपमा, र जिल्ला प्रशासन कार्यालयले फेरि यहाँ संसदीय सुनवाई सचिवालयमा पठाउन सक्ने त्यो व्यवस्था गरेका छौ। त्यो पछाडि हामी आइसके पछाडि 5 गते बैठक बस्ने निर्णय गरेका छौ। 5 गते हामी सबै उजुरीहरू खोल्ने काम गर्छौ र समितिका सदस्यहरूलाई अध्ययनका लागि पठाउने काम गर्छौ।
2: 15 सदस्यीय समितिमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको बहुमत छ। सभापति बोध नारायण श्रेष्ठ सहित रासोपाका 8 सदस्य छन् भने नेपाली कांग्रेसका 3 तथा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाका 2-2 सदस्य रहेका छन्। नेपालको संविधान, न्यायपालिका, व्यवस्थापिका तथा कार्यपालिका बीचको शक्ति पृथकीकरणको सिद्धान्त विपरीत क्षेत्राधिकार अतिक्रमण गरी न्यायपालिकालाई नियोजित, निर्देशित तथा नियन्त्रित गर्ने प्रयास भएको आरोप प्रस्तावित प्रधान न्यायाधीश डाक्टर शर्मामाथि लागेको छ। संसदीय सुनवाई समितिले सुनवाई चाँडै सक्ने तयारी गरेको छ, तर गम्भीर प्रकृतिका उजुरी परेमा केही समय लाग्न सक्ने सभापति श्रेष्ठले बताउनु भएको छ।
5: संवेदनशील उजुरहरू छ भने हामीले फर्दर अरू छानबिन गर्नुपर्ने हुन सक्छ, त्यसको लागि लामो टाइम पनि लाग्न सक्ने हुन सक्छ। र अब संवेदनशील केस आयो, कुनै उजुर गरेको कुरा प्रमाणित हुने अवस्थामा भयो भने अर्को विकल्पहरू गर्नुपर्ने हुन सक्छ हामीले फेरि, अन्यथा चाहिँ अब त्यस्ता खालका संवेदनशील कुराहरू आएनन् र समितिले पास गर्यो भने अब नियुक्तिका लागि हामीले पठाइदिने कुरो हुन्छ।
2: संसदीय समितिमा बहुमत सदस्यले सहमत जनाएमा प्रस्तावित प्रधान न्यायाधीश डाक्टर शर्माको नाम अनुमोदन हुनेछ। अस्वीकृत गर्न 2/3 आवश्यक पर्छ, जुन संख्या कांग्रेस, एमाले र नेकपासँग छैन। सभापति समेत गरेर राष्ट्रपतिकै बहुमत छ। यसअघि प्रधान न्यायाधीशमा सिफारिश दीपक जोशीको नाम अस्वीकृत गरेको थियो, तर अहिले त्यो अवस्था देखिँदैन। सुनवाई समितिका सदस्य आनन्द प्रसाद ढुङ्गानाले अनुमोदन गर्न बहुमत चाहिने तर अस्वीकृत गर्न 2/3 आवश्यक हुने व्यवस्था रहेको जानकारी दिनुभएको छ।
6: होइन, अनुमोदन गर्न लागि तपाईँको सानेगर के हो भने नि, अब त्यो तपाईँको सानेगर करिब करिब सबसम्मै भइहाल्छ, अनुमोदन सबै हुन्छ भनेर त भइगयो नि, सिधै हुने कुरा। अनुमोदन नगरे या त रिजेक्ट गर्नुपर्छ या त तपाईँको चाहिँ समर्थन पास गर्नुपर्छ। पास र यसमा तपाईँको सानै गएर बहुमत अल्प पनि अल्प के अरे रिजेक्ट गर्नका लागि 2/3 चाहिन्छ। पास गरेर त पास भइगयो नि, 2/3 यदि रिजेक्ट गर्यो भने अनि मात्रै जस्तो दीपक जोशीको प्रधान न्यायाधीशमा 2/3 रिजेक्ट गर्यो, उहाँको असफल भयो हो, त्यो 2/3 असफल गरेर नभए त पास भइहाल्छ नि।
2: संसदीय सुनवाई समितिले प्रक्रिया शुरू गरेको छ, नियुक्तिका लागि अनुमोदन गर्न बाँकी छ। अहिले भएको सिफारिश मात्रै हो, तर सिफारिशमै परम्परा तोडिएको भन्दै चौतर्फी आलोचना भइरहेको छ, जसले बालेन सरकार न्यायपालिकालाई कब्जामा लिने दाउमा लागेको टिप्पणी समेत भएका छन्। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप, साथमा खबर सहयात्री समीक्षा मोते।
7: सरकारले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेट तर्जुमा प्रक्रियामा आम नागरिकको सहभागिता सुनिश्चित गर्न सुझाव संकलन पोर्टल संचालनमा ल्याएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले आगामी सोमबार सार्वजनिक हुने नीति तथा कार्यक्रममा जनताका वास्तविक आवश्यकतालाई समेट्न यो डिजिटल प्लेटफर्मको शुरूआत गरेको हो। यस पोर्टलका माध्यमबाट देश विदेशमा रहेका नेपाली नागरिक र विज्ञहरूले बजेट निर्माणका प्राथमिकताका बारेमा आफ्ना राय सुझावहरू सीधै सरकार समक्ष पेश गर्न सक्नेछन्। सरकारले आगामी सोमबारदेखि जेठ गतेसम्म देशभरका संघ प्रदेश र स्थानीय तहका सबै सरकारी कार्यालयहरूमा राष्ट्रिय सरसफाई सप्ताह सञ्चालन गर्ने भएको छ। सरकारी निकाय तथा शैक्षिक संस्थाहरूमा स्वच्छ स्वस्थ र व्यवस्थित वातावरण कायम गर्न यो अभियान शुरू गर्न लागि हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा सोमबार बिहान 8:30 बजे वीर अस्पतालबाट यसको शुभारम्भ गरिनेछ। साथै बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्य वृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्न सरकारले सोमबारदेखि नै जेठ 3 गतेसम्म देशभर मूल्य पारदर्शिता सप्ताह आयोजना गर्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले आफ्ना सांसदहरूलाई प्रशिक्षण दिएको छ। सरकारको नेतृत्व गर्नु अघि पनि प्रशिक्षण दिएको राष्ट्रपाले सरकारमा सहभागी भएपछि पनि 2 दिने प्रशिक्षण शुरू गरेको हो। वैशाख 28 गतेदेखि शुरू हुने बजेट अधिवेशनको तयारी स्वरूप आफ्ना सांसदहरूलाई राष्ट्रपाले प्रशिक्षण दिएको हो। प्रशिक्षणमा प्रधानमन्त्री एवं राष्ट्रपा संसदीय दलका नेता बालेन्द्र शाह बालेन भने नजानु हुने भएको छ। भोलि सभापति रवि लामिछानेले प्रशिक्षण दिनुहुने राष्ट्रपाका सांसद नारायण श्रेष्ठले जानकारी दिनुभएको छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सरकारले शक्ति र संख्याको दम्भमा लोकतन्त्रलाई नियन्त्रण गर्न खोजे कंग्रेस प्रतिवादमा उत्तरे चेतावनी दिनुभएको छ। कैलालीको धनगढ़ीमा आयोजित प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै सभापति थापाले लोकतन्त्रलाई लहरतन्त्र बनाउन खोजिए कंग्रेस सती साल झै उभिने बताउनु भएको हो। राष्ट्रियताका मुद्दामा सरकारलाई आफ्नो पार्टीको साथ र सहयोग रहने उहाँको भनाइ छ। नेकपा एमाले संसदीय दलले 21 सदस्यीय संसदीय बोर्ड गठन गरेको छ। सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकले आगामी बजेट अधिवेशनलाई प्रभावकारी बनाउन र दलको सांगठनिक संरचनालाई पूर्णता दिन यो बोर्ड गठन गरेको हो। एमालेका प्रमुख सचेतक ऐन महरका अनुसार नवनिर्मित बोर्डमा दलका पदाधिकारी र विभिन्न संसदीय समितिका संयोजकहरू रहनेछन्। बैठकले सरकारको पछिल्लो कार्यशैलीप्रति कड़ा आपत्ति प्रकट गर्दै संसदलाई उपेक्षा गरेर अध्यादेश मार्फत शासन चलाउन खोजेको आरोप लगाएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाले सुदूरपश्चिम प्रदेशको इन्चार्ज र सह इन्चार्जको जिम्मेवारी हेरफेर गरेको छ। इन्चार्जको जिम्मेवारी पाएका भीम रावलले उक्त पद स्वीकार नगरेपछि भानुभक्त जोशीलाई नयाँ इन्चार्ज तोकिएको छ। यस्तै यसअघि सह इन्चार्जको जिम्मेवारी पाएकी रंजिता श्रेष्ठलाई कृषि तथा कार्यशैलीप्रति कड़ा आपत्ति प्रकट गर्दै संसदलाई उपेक्षा गरेर अध्यादेश मार्फत शासन चलाउन खोजेको आरोप लगाएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाले सुदूरपश्चिम प्रदेशको इन्चार्ज र सह इन्चार्जको जिम्मेवारी हेरफेर

सह इन्चार्जको जिम्मेवारी तोकिएको छ। स्वास्थ्य मन्त्री निशा मेहताको राजीनामा माग गर्दै जनकपुर धाममा स्वास्थ्य कर्मीहरूले विरोध प्रदर्शन गरेका छन्। सरकारले हालै आह्वान गरेको स्वास्थ्य क्षेत्रको दरबन्दीमा हेल्थ असिस्टेन्ट, ल्याब र रेडियोलोजी जस्ता पदहरूलाई शून्य बनाइएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका हुन्। जनकपुर धामका विभिन्न छोकमा विरोध र्याली निकाल्दै स्वास्थ्य कर्मीहरूले मन्त्री मेहताले मेडिकल माफियाको चाकरी गरेको आरोप लगाएका छन्। दुई दिनभित्र दरबन्दी नसच्याए सोमबार काठमाण्डुमा विशाल प्रदर्शन गर्ने उनीहरूले चेतावनी दिएका छन्। काठमाडौँ उपत्यका सहित देशका विभिन्न भागमा आज बेलुका वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र पूर्वी भूभाग नजिक रहेको न्यूनचापीय क्षेत्रको प्रभावका कारण लुम्बिनी, बागमती र कोशी प्रदेशका केही जिल्लाहरूमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ। मौसमविदहरूले सतर्कता अपनाउन आग्रह गरेका छन्। नाइजेरियाको उत्तर पूर्वी क्षेत्रमा भएको सैनिक कार्यवाहीमा 50 जना जिहादी लड़ाकू मारिएका छन्। नाइजेरियाको योबे राज्य स्थित बुनिगारी शहरमा रहेको सैनिक मुख्यालय र सुरक्षा जाँच स्थलमा इस्लामिक स्टेटका विद्रोहीहरूले गरेको आक्रमणलाई सेनाले विफल पारेको हो। ठूलो संख्यामा आएका आतंककारीहरूमाथि गरिएको जवाफी कार्यवाहीमा 50 जनाको मृत्यु भएको सैन्य अधिकारीहरूले बताएका छन्। र नेपालले स्कटल्याण्ड र अमेरिका सम्मिलित एक दिवसीय अभ्यासको श्रृंखला जितेको छ। आज मुल्तान स्थित माथिल्लो क्रिकेट मैदानमा भएको खेलमा स्कटल्याण्डलाई डीएलएस प्रणालीका आधारमा 9 रनले पराजित गर्दै नेपालले एक खेल अगावै श्रृंखला आफ्नो पक्षमा पारेको हो। श्रृंखलाका 4 मध्ये 3 खेल जित्दै घरेलु टोली नेपाल एले यो सफलता हात पारेको हो। नेपाल एले अब श्रृंखलाको अन्तिम खेलमा भोलि अमेरिकासँग प्रतिस्पर्धा गर्नेछन्।

0: एक पैसा नेपाल टेलिकम को फाइबर इंटरनेट नया जडान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ
1: नेपाल टेलिकम राष्ट्रको संचार

0: यो नयाँ वर्षको अवसरमा सेनसेका होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याश ब्याक। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, एयर कन्डिसनरमा इन्स्टलेसन साथै इन्स्टेन्ट क्याश ब्याक पनि र बम्परमा हिरो स्प्लेन्डर प्लस मोटरसाइकल। नागरिकता मात्र भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।
1: यो नयाँ वर्षको अवसरमा माइडियाका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक उपहार तथा क्याशब्याक। साइड बाई साइड तथा मल्टी डोर रेफ्रिजरेटरमा फ्री इन्डक्सन, फ्रन्ट लोड वासिङ मसिनमा फ्री 6 केजी एरियल, टप लोडमा फ्री 2 केजी एरियल, सेमी अटोमेटिकमा 1 केजी एरियल, डिस वासरमा वासिङ ट्याब्लेट र माइक्रोवेभ ओभनमा कुकिङ किट, हरेक खरिदमा सोर सर्ट किट र बम्परमा माइडिया 519 लिटर जित्ने मौका। नागरिकता भए पुग्छ, सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ।

यो नयाँ वर्षको अवसरमा बेकोका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योरसर गिफ्ट। वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, डिसवासरमा वासिङ ट्याब्लेट, एयर कन्डिसनरमा इन्स्टलेसन र फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर। नागरिकता मात्र भए पुग्छ, सहज EMI मार्फत खरिद गर्न सकिन्छ।

0: यो नयाँ वर्षको अवसरमा सिजीका टिभी एन्ड होम अप्लायन्सेसको खरिदमा आकर्षक क्याश ब्याक तथा पक्का उपहार। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोड वासिङ मसिनमा 2 केजी एरियल, सेमी अटोमेटिक वासिङ मसिनमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एसीमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सिजी एलएक्स इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, जो तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब अनलाइन मा आज साथमा हुनुहुन्छ समीक्षा मोते।
3: अनलाइनमा आजका लागि हामीले बाराखरी.com बाट स्थिति भत्काउने राजनीति र नेपालको विसंगति शीर्षकको सम्पादकीय विचार लिएका छौं। राजाले बेथिती गरे भनेर जनताले राजा हटाए, गणतन्त्र पछिका शासकहरू पनि स्थितिभित्र बसेनन्। आयोजित भएका जनताले पुराना स्थापित राजनैतिक दल र तिनका नेतालाई पनि हटाइदिए, विडम्बना स्थिति झन बिग्रने जोखिम हत्ते बढ़्यो। कुनै बेला गरीबको गीत गाई र जनताको मन जित्ने व्यक्ति प्रधानमन्त्री हुने बित्तिकै समाजका सबैभन्दा गरीब समुदायकै उठिवास लगाए। दुर्भाग्य परिवर्तनका लागि जनतालाई जगाउने भनिएका अगुवाहरू उठिवास लाग्नेको आँसु पुस्न होइन ठोक्न रमाएको देखियो। नेपाली जनताले आलोपालो संसदमा बहुमत दिने र नदिने गरेका छन्। लोकतन्त्रको पुनस्थापनापछि 2048, 2056, 2064 र 2082 का संसदीय निर्वाचनमा एउटै दल वा गठबन्धनलाई जनताले बहुमत दिएका थिए। बहुमत पाउँदा दलका नेताहरूमा पलाएको अहंकारले असमयमै पतन पनि गरायो। यसै गरी विक्रम सम्बत 2051, 2070 र 2079 को निर्वाचनमा जनताले कसैलाई बहुमत दिएनन्। त्रिशंकु संसद अनेकौं विकृतिको कारक बन्यो। बहुमत पाउँदा अहंकार देखाउनेहरू नै अल्पमतमा परेपछि सहमतिका नाममा विधि र प्रक्रियासँग सम्झौता गर्दै विकृतिका कारक बन्न थाले। यसपटक कुनै दललाई बहुमत दिने पालो नै थियो। राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेपालीले 2/3 नजिक बहुमत दिए। विडम्बना स्थिति बसाउन आएको पार्टीको सरकार भने विधि प्रक्रियामा मात्र होइन परम्परा र न्याय पालिकाको संस्थागत स्वतन्त्रतामै प्रहार गर्न पो उद्दत भयो। निजामती सेवामा वरियता मिस्न थालेपछि बेथिति पनि बढ़ेको हो। यस्तै नेपाल प्रहरीमा महानिरीक्षकको फूली खोज्ने रोगले संगठनलाई नै थिलथिलो बनाएको छ। भत्ताभुङ्ग पार्न बाँकी थियो न्यायपालिका, यस पटकको बलियो लोकप्रिय सरकारले त्यो पनि पूरा गरिदियो। अब अछुतो नेपाली सेना मात्रै छ। प्रधान सेनापति हटाउने जिद्दी गर्दा तत्कालीन प्रधानमन्त्रीले नै सरकारबाट बाहिरिनु परेको थियो। विकृति त सेनाभित्र पनि होला, सुधारका नाममा सरकारले त्यो अपेक्षाकृत अनुशासित संगठनमा हात हाल्ने दुस्साहस त नगर्लानी। दुःखद विसंगति नै नेपाली जनताको नियति होइन भन्ने भौतिक संरचना जस्तै स्थिति, परम्परा र अनुशासन भत्काउनु बुद्धिमानी र होइन भन्ने सद्बुद्धि अहिलेका शासकहरूलाई प्राप्त होस्। त्यसो त पुराणमा शक्ति र अहंकारले मर्यादा नाघ्ने शासकको पतन अन्तत अनिवार्य हुने राजा नहोस्को कथा पनि छ।

0: 5000
1: This home or sabarili charge garnu hos
0: ra instant lagi draw marfat
1: ek mahina dekhi ek barsha samma
0: free ma nayo avasar prapta garnu
2: This home khushi ko connection bhaninchha ni nani dekhi laeko bani mero pani euta bani thiyo je pani bachat gari hale bistarai yo bani swabhav bhayo बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
3: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
4: राष्ट्रिय वाणिज्य ब्याङ्कको अत्यन्तै जरुरी सूचना आफ्नो मोबाइलमा आएको ओटिपी कोड कसैलाई नबाँड्नुहोस् स्क्रिन सेयरिङ एपबाट टाढै रहनुहोस् तपाईँको सानो गल्तीले खाता खाली हुन सक्छ राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको आफ्नै ब्याङ्क आफ्नो भनेको आफ्नै हुन्छ
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर जनता जान्न चाहन्छन् जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइडी बैंक सबैका लागि बैंक
6: दिस होम 518
7: आजको जनता जान्न चाहन्छन्मा हामीसँग हुनुहुन्छ संसदीय सुनवाई समितिका सभापति बोध नारायण श्रेष्ठ संसदीय सुनवाई प्रक्रिया के भयो के भइरहेछ
8: हाम्रो अहिलेसम्मको प्रक्रिया चाहिँ एउटा कार्यविधि नयाँ निर्माण गर्यौं अनि नयाँ कार्यविधिमा नयाँ प्रोभिजनहरू पनि हालेका छौँ उहाँहरूले प्रस्तुत गर्ने कार्ययोजना नतिजामा आधारित कार्ययोजना त्यसको चौमासिक रूपमा प्रगति प्रतिवेदन सम्बन्धित कार्यालयबाट अथवा निकायबाट सार्वजनिक गर्नुपर्ने भन्ने नयाँ प्रोभिजन हालेका छौँ एउटा यो कार्यविधिमा दोस्रो बैठकबाट हामीले फेरि यो सुनवाई गर्नुभन्दा अगाडि जो सिफारिस भएर आउनु भएको छ उहाँको विरुद्धमा कुनै कम्प्लेनहरू छ भने कम्प्लेन चाहिँ नि दर्ता गर्ने टाइम अथवा उजुरी दर्ता गर्ने टाइम भनेर 10 दिनको दिएको छौँ जुन चाहिँ जेठको 4 गते सकिन्छ अहिले त्यो संकलनको कामहरू भइरहेछ
7: प्रस्तावित प्रधान न्यायाधीश विरुद्ध उजुरी आह्वान भएको छ भन्दा भयो त्यसो भए अहिले
8: भयो हो उहाँको विरुद्धमा प्रस्तावित प्रधान न्यायाधीशको विरुद्धमा उजुरी आह्वान गरेको छ जसको 10 दिन म्याच छ यो चाहिँ जेठको 4 गतेसम्म ब्लाकबाट विद्युतीय माध्यमबाट अथवा प्रत्यक्ष आएर सिंहदरबारमा दिन सकिने सुनवाई समितिको सचिवालयमा दिन सकिने अथवा 77 जिल्ला मध्ये जिल्ला प्रशासन कार्यालयहरूमा लगेर छोडिदिने कलेक्सन पोइन्टको रूपमा र जिल्ला प्रशासन कार्यालयले फेरि यहाँ संसदीय सुनवाई सचिवालयमा पठाउन सक्ने त्यो व्यवस्था गरेका छौँ त्यो पछाडि हामी आइसके पछाडि 5 गते बैठक बस्ने निर्णय गरेका छौँ 5 गते हामी सबै उजुरीहरू खोल्ने काम गर्छौँ र समितिका सदस्यहरूलाई अध्ययनका लागि पठाउने काम गर्छौ यहाँसम्मको निर्णयहरू गरेका छौँ
7: भनेको यो उजुरी चाहिँ को कोले दिन पाउँछन् को कोले दिन सक्छन्
8: उजुरी सबै मान्छेले सबैको लागि खुला हो यो
7: अब उहाँहरूले पनि यहाँ अहिले भने जस्तै प्रक्रिया पुर्याएर त्यही माध्यममा मार्फत सुनवाई समितिमा आउने गरी पठाउनु पर्यो त्यसो भए
8: अब समितिमा प्राप्त हुने गरी पठाउनु पर्यो
7: अब 77 जिल्लाबाटै भन्नुभएको छ यो 10 दिनभित्र आइसक्ने अवस्था के छ समयको समय सीमा के आधारमा तय गरिएको छ
8: कार्यविधिमा उल्लेख गरेको अधिकतम समय 10 दिन हो यसमा विद्युतीय माध्यमबाट पनि पठाउन सकियो त्यसको लागि लामो टाइम कहीँ पनि लागेन हाम्रो जिल्ला प्रशासन कार्यालयबाट पनि आउँदाखेरिमा हामीलाई 10 दिन लाग्दैन त्यो छिटै तुरुन्तै नै आइपुग्न सक्छ हुलाकबाट पनि 10 दिनको टाइमहरूमा आइपुगिहाल्छ भन्ने
7: अब 10 दिन त्यो भयो 5 गते बैठक भनेपछि सुनवाई चाहिँ कहिलेदेखि ठ्याक्कै सुरु गर्ने तयारी छ
8: सुनवाई चाहिँ हाम्रो 6 या 7 वर्ष सुरुवात हुन्छ होला डिसिजन त गरे त्यसरी जान्छौ भन्ने अनुमान छ
7: अब यसमा यो बहुमत अरे अल्पमतको के हुन्छ यसको सुनवाईको अनुमोदनको प्रक्रिया अलिकति बताइदिनुहोस् न
8: यसमा प्रक्रिया चाहिँ के छ भने यदि 2/3 बहुमतले अस्वीकृत नगरेको खण्डमा त्यसलाई स्वीकृत मानिने भन्ने एउटा विषय भयो अर्को चाहिँ 45 दिनसम्म सुनवाई भएन भने स्वत त्यो चाहिँ नियुक्ति दिनको लागि यो कार्यविधि सम्मत हुने भयो भन्ने भयो त्यो बाहेकको अरू खण्डमा चाहिँ यो स्वीकृत भएर जान्छ भनौँ अब
7: यो
8: यदि चाहिँ उजुरहरू पर्यो संवेदनशील उजुरहरू छ भने हामीले फर्दर अरू छानबिन गर्नुपर्ने हुन सक्छ, त्यसको लागि लामो टाइम पनि लाग्न सक्ने हुन सक्छ। र अब संवेदनशील केस आयो, कुनै उजुर गरेको कुरा प्रमाणित हुने अवस्थामा भयो भने अर्को विकल्पहरू गर्नुपर्ने हुन सक्छ हामीले फेरि, अन्यथा चाहिँ अब त्यस्ता खालको संवेदनशील कुराहरू आएनन् र समितिले पास गर्यो भने अब नियुक्तिका लागि हामीले पठाइदिने कुरो हुन्छ।
7: उहाँको त्यस्तो अस्वीकृत हुने भन्ने त्यस्तो त केही छैन नि अहिलेसम्म त?
8: अहिले त हामीले केही पनि कलेक्सनै गरेको छैनौँ, बल्ल नै आह्वान गरेका छौँ, त्यो त पछि मात्रै थाहा हुन्छ।
7: अब त्यो उजुरी कस्ता पर्छन्, के प्रकृतिका पर्छन्, त्यो अनुसार चाहिँ अनि अगाडि बढ्ने नबढ्ने भने टुङ्गो लाग्छ त्यसो भए?
8: हो, हामीले उजुर गर्ने मान्छेसँग पनि छलफल गर्छौँ, अर्को चाहिँ जसको विरुद्धमा उजुर गरिरहेछ उहाँसँग पनि छलफल गर्छौँ, अब त्यो कुन संवेदनशीलताको रहन्छ त्यसको आधारमा आवश्यक निर्णय दिइन्छ।
7: कति दिनभित्र सकाउने तयारी छ त अनुमानित?
8: तयारी चाहिँ यस्तो छ, तयारी चाहिँ अब कति उजुरी आउँछ भन्ने कुरामा निर्धारण हुन्छ। अब धेरै उजुरी आयो भने छानबिनको लागि अलिकति बसी बढी टाइम लाग्छ, अब कम आयो भने छिटो हुन्छ।
7: संवैधानिक परिषदले सिफारिस गरेको अब यहाँ त बहुमत भयो भने पनि त स्वीकृत होला नि, अनुमोदन होला नि त? यो त
8: हुन्छ, अस्वीकृत गर्नको लागि दुई तिहाई चाहिन्छ।
7: अस्वीकृत गर्न
8: अब हजुर बहुमत चाहिँ त्यसको मतलब भनेको हामीले स्वीकृत गर्न सक्ने हुन्छ, तर अब यो त्योभन्दा पनि हामीले पक्ष विपक्षको भन्दा पनि उहाँलाई परेको उजुरको संवेदनशीलताको आधारमा निर्णय हुन्छ भनेर बुझ्नुपर्छ होला।
5: जनता जान्न चाहन्छन् का साथमा ग्लोबल आइडी बैंक सबैका लागि बैंक
6: दिस होम 518।
7: हवस् त, यसका साथै काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। भोलि बिहान 5:30 बजे पुनः उपस्थित हुनेछौ। आजलाई बिदा दिनुहोस्, नमस्कार।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: के छ हो धनुष भाइ, भाले बोकेर कता? यस्तो पनि हुन्छ। यो त कुष्ठरोगको लक्षण जस्तो छ। शरीरमा यस्तो रातो फुसो दाग देखिनु, अनुहारको छाला तथा कानको लुटी बाक्लो हुनु, शरीरमा गिर्खाहरू देखा पर्नु, दागमा छुँदा थाहा नपाउनु, मांसपेशीहरू कमजोर हुनु कुष्ठरोगका लक्षणहरू हुन्। तुरन्त स्वास्थ्य संस्थामा गएर उपचार गराइहाल्नुहोस्।
2: तर जान्नेले त यो देउताको करामत भन्छ त?
1: यो देउताको होइन, कीटाणुको करामत हो।
3: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग।

0: कुष्ठ रोग मुक्त समाज निर्माण गरौं।
1: जनहितका लागि जारी सन्देश, नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग,
2: बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुद्वारा बाली बीमा अनुदान कार्यक्रम सम्बन्धी सूचना।
3: बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा कपिल वस्तुको चालू आर्थिक वर्ष 2081-82 वार्षिक स्वीकृत कार्यक्रम अनुसार बाली बीमा कार्यक्रम रहेको र उक्त कार्यक्रम अन्तर्गत हाल कृषि पशुपन्छी तथा जडीबुटी बीमा निर्देशिका 2079 अनुसार कृषि पशुपन्छी तथा जडीबुटी बीमा गर्ने कृषकहरूलाई नेपाल सरकारबाट 80% बीमा शुल्कमा अनुदान प्राप्त हुने गरेको र कृषकले 20% बिहोर्नु पर्ने गरेकोमा उक्त 20% बीमा शुल्क रकमले 50% हुन आउने बीमा शुल्क रकम कार्यक्रम अनुसार चालू आर्थिक वर्ष 2082-83 बीमा गरेका मध्ये पहिले निवेदन दिनेलाई पहिलो प्राथमिकताको आधारमा अनुदान रकम उपलब्ध गराइने हुँदा आफूले लगाएको बाली वस्तुको खाद्यान्न, दलहन, तेलहन, तरकारी, फलफूल, च्याउ, मौरी आदि बीमा गरी तपसिलमा उल्लेखित कागज संलग्न राखी बीमा शुल्क अनुदानको लागि 83 जेठ मसान्तसम्म बाणगंगा नगरपालिका कृषि विकास शाखामा निवेदन पेश गर्नुहुन सम्पूर्ण कृषक महानुभावहरूमा यसै सूचनाद्वारा अनुरोध गरिन्छ।
4: निवेदन साथ संलग्न गर्नुपर्ने आवश्यक कागजातहरू: बीमा गर्ने व्यक्तिको नागरिकताको प्रतिलिपि, बीमालेखको प्रतिलिपि, बीमा गर्दा बीमा शुल्क बुझाइएको सकल रसिद, बीमा गरेको बाली वस्तुको फोटो, सम्बन्धित वडा कार्यालयको सिफारिस, खाता रहेको बैंकको नाम र खाता नम्बर।
2: थप जानकारीका लागि बाणगंगा नगरपालिका कृषि विकास शाखा कपिल वस्तुमा सम्पर्क राख्न सकिनेछ। सम्पर्क नम्बर 98-43-52-747, 98-470-52-954, 98-74-84-700 र 98-70-83-400। अनुरोधक बाणगंगा नगरपालिका नगर कार्यपालिकाको कार्यालय कृषि विकास शाखा बाणगंगा कपिल वस्तु।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो पुग्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
6: यो हावाहुरीको मौसम हो, हाम्रो सानो लापरवाहीले पनि डढेलो लाग्न सक्छ। वर्षौंदेखि जोगाएको वन क्षेत्र क्षणभरमै खरानी बन्न सक्छ र फैलिएर गाउँघर सम्म नै पुग्न सक्छ। त्यसैले चुरोट विधिका ठुटा जथाभावी नफालौ। याद राख्नुहोस्, डढेलो लगाउने व्यक्तिलाई 3 वर्षसम्म कैद, 60,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। लुथरन वर्ल्ड रिलिफ, नेचर मिडिया नेटवर्क एवं साझेदार संस्थाहरूको सहयोगमा पुनरुत्थान परियोजनाद्वारा जनहितमा जारी सन्देश।
7: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
8: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाडजोर्नी नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
7: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुतो, दाज, पुतले, दुबे, चाया, डन्डीफुर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोर्नीका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यापिएको, ढाड कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यापिएको, भाँचिएको, हाड जोर्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
8: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ बुटवल, साझा हस्पिटलको अगाडि।
7: सम्पर्क नम्बर 071-534-905, 071-553-905 र मोबाइल 98-570-78-010।
9: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।

0: होइन रे दिदी, नानीलाई लिएर कता हिँड्नु भएको?
1: कहाँ जानु बाबु, नानीलाई स्कुल भर्ना गर्न?
0: कुन स्कुलमा?
1: पहिले त टाढाको स्कुलमा पठाउनु पर्थ्यो, अहिले त हाम्रै घर नजिकै वन कटवामा छ नि रोयल एलायन्स मेमोरियल एकेडेमी। राम्रो पढाइ, राम्रो वातावरण, त्यसैले त्यही भर्ना गराउन लागेको।
2: हजुर, बारगङ्गा 11 वनकटवामा अवस्थित रोयल एलायन्स मेमोरियल एकाडेमीमा नयाँ व्यवस्थापनका साथ नयाँ शैक्षिक सत्रका लागि भर्ना खुल्ला गरिएको छ।
3: यहाँ प्लेग्रुपदेखि कक्षा 8 अध्ययनको व्यवस्था, अनुभवी तथा दक्ष शिक्षकहरूबाट गुणस्तरीय शिक्षा, कम्प्युटर शिक्षा, विज्ञान प्रयोगशाला, अतिरिक्त क्रियाकलाप, साथै शान्त सुरक्षित तथा बाल मैत्री वातावरण उपलब्ध छ।
4: हामी केवल पढाइमा मात्र होइन बाल बालिकाको सर्वाङ्गीण विकासमा विश्वास गर्छौ। सीमित छ, त्यसैले आजै आफ्ना बाबु नानीलाई भर्ना गराउनुहोस्।
5: Education for Knowledge, Creation and Transformation, Royal Alliance Memorial English Academy.
6: म त रोयल एलायन्समै पढ्न जान्छु, मेरो सबै साथीहरू पनि यही आउनु है।
7: अध्यक्ष नरेन्द्र चौधरी, व्यवस्थापक गोविन्द सापकोटा, रोयल एलायन्स मेमोरियल एकेडेमी, बारगङ्गा 11 वनकटवा प्रगति नगर कपिल वस्तु। फोन 9870-52199 र 9762-57342।
8: युनाइटेड अस्पताल बारगङ्गा 7 ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
9: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
8: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हड्डी ढाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू, पाठेघर खाल्ने, चिरेर बच्चा निकाल्ने, नर्मल डेलिभरी सेवा, एपेन्डिसाइटिस, हाइड्रोसेल हर्निया, पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठुला अपरेशनहरू वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा, अन्य ओपिडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म, डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
9: युनाइटेड अस्पताल बारगङ्गा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 9857-55138।
8: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
10: दादु, एक कप चाय के 30 रुपया कत्रा महंगा, आजकल तो कुछ चीज फिर पैसा वसूल नहीं हुई ना।
11: हुई जे भाई, अब एनसेल में पैसा वसूल
10: हो का?
11: हो जे, एनसेल में आप खाली 18 रुपया में एक दिन अलग 30 मिनट ऑल नेपाल कॉल संगे मज्जा से बटवाई सकती, तब नहीं हुई ते पैसा वसूल। गजब बात है, अब मैं फिर पैसा वसूल करें। आज *123 हैश डायल करी या एनसेल ऐप में जाके ये पैक खरीद करी। एनसेल नेपाल के लग।
12: ओहो काका, अनुहार न्याउरो बनाएर झोला बोकेर टाढै लाग्नु भयो कि क्या हो?
13: हेर न भतिजु, म त पाइल्स भएर निकै समस्यामा पो छु त। दिसा गर्दा मासु बाहिर निस्किन्छ, रगत पनि आउँछ, अनि तेरो काकीलाई पनि पाठे घरको समस्या छ। त्यही भएर हामी त आयुर्वेदिक औषधि उपचार गर्न काठमाडौँ जान लाग्यो नि।
14: काका, त्यसको लागि तपाईँले चिन्तै नलिनुहोस् न, 2 दशकदेखि सेवा दिँदै आएको हाम्रै गजहेडा बजार बुद्ध चोकमा भर पर्दो र विश्वासिलो उत्तम फार्मेसीमा थप सेवा सहित कुकुब आयुर्वेद औषधालय छँदैछ नि। तपाईँ कहुनुहोस्, तपाईँको समस्याको समाधान सफलतापूर्वक हुन्छ।
15: हाम्रा सेवाहरू पायस, मलद्वारमा मासु पलाएको, दिसा बस्दा रगत देखिने, चिलाउने, फिस्टुला मलद्वारको 2-3 अङ्गुल छेउछाउमा ससाना घाउ खटेर आउने, भित निस्कने, फिसर मलद्वारमा चिरा परेको, दिसा बस्दा अत्याधिक दुखाइको महसुस हुने,
14: महिलामा हुने समस्या महिनावारी गडबडी, सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने, यौनाङ्ग चिलाउने, मासु पर्न तथा यौन चाहना नहुने, पुरुषमा हुने समस्या
7: शीघ्र पतन, उत्तेजनामा कमी, यौन दुर्बलता, यौन चाहना नहुने, पेट सम्बन्धी समस्या, ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, गानोगोला, अपच, कब्जियत, आइबीएस, जन्डिस, मृगौलाको पत्थरी तथा अन्य पेट सम्बन्धी सम्पूर्ण रोगको उपचार तथा परामर्श सेवा। पुरानो भन्दा पुरानो बात, युरिक एसिड तथा गर्दन ढाड कम्मरमा नसा च्यापिएको, हात खुट्टा झमझमाउने, अत्याधिक पोल्ने, सिल्का हान्ने तथा अन्य हाड जोड्ने सम्बन्धी समस्याको पञ्चकर्म, अग्निकर्म तथा फिजियोथेरापी द्वारा सफल उपचार।
15: छाला सम्बन्धी समस्या, नयाँ तथा पुरानो एलर्जी, अनुहारको चाया पोतो डन्डी फोर, दाग, सेतो दुबी, छालामा चाला आउने तथा सोराइसिस रोगको पञ्चकर्म द्वारा सफल उपचार तथा परामर्श।
7: दैनिक बीएमएस डाक्टर दिनेश थारूद्वारा चेक जाँच तथा परामर्श सेवा। प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बाल रोग विशेषज्ञ डाक्टर हरिशंकर चौधरीद्वारा चेक जाँच तथा परामर्श सेवा। सम्पर्क उत्तम फार्मेसी, कुकुब आयुर्वेद औषधालय, बारदिन्द चार बुद्ध चोक कपिल वस्तु, मोबाइल 9943764665 र 9824152191।
15: सुन्नुहोस् त, हामी कहाँ बिना अपरेशन छार सूत्र विधिद्वारा पाइल्स, फिस्टुला र फिसरको सफल उपचार गरिन्छ।
16: क्यान्सरको सम्पूर्ण उपचार विराटनगर, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो फुट्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
17: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम, किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
18: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
17: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
19: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, ड्रेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
18: सम्पर्क कृष्ण सप्लाइज, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550317, मोबाइल 9857513। सञ्चालक विराट कहे।
20: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
21: बुटोलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्याटिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोड्ने भाँचिएको, लिगामेन्ट च्याटिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
20: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको, ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
21: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
20: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
21: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
20: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
21: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
20: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
21: हिस्टो, साइटो, बायोप्सी, हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
20: फिजियोथेरापी विशेषज्ञ सेवा,
21: आईसीयू, एनआईसीयू, डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
20: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
0: सिद्धार्थ नगर सिटी हस्पिटल द्वारा गरीब विपन्न तथा न्यून आय भएका बिरामीहरूको लागि सस्तो सुलभ स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन भइरहेको छ। सस्तो सुलभ कार्यक्रम अन्तर्गत उपलब्ध सेवाहरू सस्तो सुलभ ओपिडी, सस्तो सुलभ वार्ड, सस्तो सुलभ आईसीयू तथा एनआईसीयू सेवा, सिटी स्क्यान, ल्याब, यूएससी, एक्सरे, इन्डोस्कोपी सेवा, सस्तो अपरेशन प्याकेज, सस्तो सुलभ कार्यक्रमका विशेषताहरू, निम्न शुल्कमा उल्लेखित सम्पूर्ण सेवाहरू प्रदान गरिने, बिरामीको संख्या अनुसार नर्सिङ स्टाफको व्यवस्था, आधुनिक प्रविधि सहित गुणस्तरीय सेवा प्रदान, अनुभवी डाक्टरद्वारा परामर्श, स्वच्छ सफा परिवार मैत्री वातावरणमा छिटो छरितो सेवा। सम्पर्क सिद्धार्थ नगर सिटी हस्पिटल मायादेवी 8 भैरहवा रूपन्देही, मोबाइल 97464-0249। पुनश्च सस्तो सुलभ स्वास्थ्य सेवा लिनको लागि बिहान 7:30 देखि 9:30 सम्म टिकट लिइसक्नु पर्नेछ।

0: टोयलेट भुरेर पानी पनि माथि आउन लागिसक्यो। कति झन्झट भएको, कला बोलाउने होला।
1: यस्तो बेला त अनुप किसान सेनेटरी बोलाउने हो, 5 मिनटमै आउँछन्, सेफ्टी ट्याङ्की र रिङ सफा गरेर गइहाल्छन्।
2: हजुर, टोयलेट सफा गराउनु परेमा हामीलाई सम्झनुहोस्, हामी 5 मिनटमै टोयलेटको सेफ्टी ट्याङ्की र रिङ खाली गर्नेछौँ।
0: अनि सुन्नुहोस् त, हामी कहाँ निर्माण कार्यका लागि चाहिने गिट्टी र ढुङ्गा पाइनुका साथै निर्माण कार्यका लागि चाहिने सिँचाइको सुविधा पनि रहेको छ है।
1: सम्पर्क अनुप किसान सेनेटरी, बारगङ्गा 1 मनरेली टोल, बठनपुर कपिल वस्तु,
0: प्रोप्राइटर नोने थारू।
2: सम्पर्क नम्बर 98144750 र 98773193।
3: कता हो काका लखर लखर गर्दै?
4: कहाँ हुन्थ्यो बाबु, यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो, यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चटक्क बुढाबुढी बसेर टिभी हेरौँला, नातिले मोबाइलबाट फोन गर्ला बाबुला भनेर बिहान बिहानै दौडेको छु।
3: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
4: ल होइन, सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
3: हजुर, हाम्रा सेवाहरू,
4: हामी कहाँ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन, एन्ड्रोइड फोन, मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98446 1925 र 98572000।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550Dले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ, सब एकदम खुसी हुन्छ। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: सूचना, निशुल्क जलन सर्जरी शिविर सम्बन्धी सूचना।
7: नवीन निशुल्क जलन सर्जरी तथा परामर्श शिविर सम्बन्धी सूचना।
6: लुम्बिनी प्रदेशको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, नबिल बैंक र सुषमा कोइराला मेमोरियल अस्पतालको संयुक्त आयोजनामा नबिल निशुल्क जलन सर्जरी शिविर सञ्चालन हुन गइरहेको छ।
7: मिति 2083 वैशाख 25 गतेदेखि 28 गतेसम्म।
6: स्थान राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ।
7: उपचार हुने मुख्य समस्याहरू:
6: आगोले पोलेर शरीरको भाग खुम्चिएको वा चलाउन नमिल्ने,
7: पोलेका कारण हात खुट्टाका औलाहरू टाँसिएको,
6: पोलेर टाउको कपाल घुमेको,
7: एसिड आक्रमण वा विस्फोटनमा परि जलन भएका,
6: जन्मजात हात खुट्टामा 5 भन्दा बढी औला भएका वा पैताला भित्र फर्किएका।
7: विशेषता:
6: वरिष्ठ प्लास्टिक सर्जनद्वारा पूर्ण रूपमा निशुल्क शल्यक्रिया तथा परामर्श सेवा प्रदान गरिनेछ।
7: थप जानकारी वा नाम दर्ताका लागि अस्पतालको प्रशासन शाखा सम्पर्क गर्नुहोला।
6: विस्तृत जानकारीका लागि 98513500076 अथवा 98412553555।
8: सुन्नु न,
9: भन न भन,
8: चाडबाडहरू पनि नजिकै छ, बिहा पार्टीमा जाँदा पनि राम्रा गरगना छैनन्, बनाउन पर्ने,
9: बनाउला नि त, फेरि सुन चाँदी जस्ता कुरा, विश्वासिलो पसल पनि हेर्नु पर्यो नि।
8: त्यसको लागि हजुरले चिन्ता गर्नु पर्दैन नि हजुर, हाम्रै सुन्दर नगरी 4 नम्बरमा शिला शिल्प स्याङ्जा कारीकोटे सुन चाँदी पसल खुलेको छ नि।
9: त्यसो भए त जाम न त, हामीसँग भएको पुरानो सुन पनि छ, त्यो सुन पनि लगेर जाउँ है। त्यही सुनसँग केही थप थाप गरी नयाँ सुन चाँदीका गर गहनाहरू बनाएर ल्याउला, बरु त्यो सुन चाँदी पसल कहाँनिर छ कुन्नी?
8: तौलिहवा रोड पश्चिम पट्टी एनसेल टावर भएको ठाउँमा।
10: हजुर ग्राहकहरुको चाहनालाई मध्यनजर गर्दै अर्डर अनुसार रेडीमेड गरगहनाहरु पनि तयार गर्नुको साथै पुराना गहनासँग नयाँ गहना पनि सट्टीपट्टी गरिन्छ। दक्षि कालीकटबाट तपाईले खोजे जस्ता आकर्षक डिजाइनका गरगहनाहरुको लागि एक पटक अवश्य हामीलाई सम्झिनुहोस्। शिला शिल्पा स्यानिजा कारीकोटी सुनसाती पसल तौलीहरु रोड पश्चिम पट्टी एनसेल टावर भएकै घरमा प्रूफ राइटर ओम गहतराज शुभचिन्तक लोक बहादुर बिक नायरी मोबाइल 98215 90095 98575 र 98174 52311।
11: युनाइटेड अस्पताल बारदिंगा चार छात्रापुर कपिल वस्तुमा बिरामीहरुका लागि सब नयाँ सुविधाहरू।
12: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या मुटु रोग मृगौला रोग पेट र आन्द्राको समस्या कलेजो थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
11: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या हड्डी ढाँचिएको रडहरू राख्ने निकाल्ने नसा च्यापिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ। वरिष्ठ फ्यामिली फिजिसियन तथा जीपी सर्जन डाक्टर पूर्ण बहादुर घरतीद्वारा विशेषज्ञ सेवा सहित मेजर तथा माइनर अपरेशनहरू पाठेघर खाल्ने चिरेर बच्चा निकाल्ने नर्मल डेलिभरी सेवा एपेन्डिसाइटिस हाइड्रोसिल हर्निया पित्तथैलीको ढुङ्गा निकाल्ने लगायतको साना तथा ठूला अपरेशनहरू। वरिष्ठ एनोस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा अन्य ओपीडी सेवा बिहान 10 बजेदेखि 4 बजेसम्म डाक्टर योगेन्द्र थापाद्वारा 24 घण्टा इमर्जेन्सी सेवा।
12: युनाइटेड अस्पताल बाढगंगा 4 ठाकुरापुर कपिलवस्तु सम्पर्क 076-550-2000 मोबाइल नम्बर 98-570-55-138।
11: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
13: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरूम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो। साह्रै तनावको काम रहेछ।
14: हजुर यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटीडीसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका ट्रायल होलसेल तथा फुलकर मूल्यमा बिक्री गरिन्छ।
13: हजुरलाई समय पनि कम लाग्ने हरेक सामानहरू फिट गर्न सजिलो हुने पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
15: सुन्नुहोस् त हामी कहाँ टाइल ग्रेनाइट ड्रेन काडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेटसम्म उपलब्ध छ है।
14: सम्पर्क कृष्णा सप्लाइज बारगंगा बैरिया कपिल वस्तु फोन 076-550-317 मोबाइल 98-570-51-713 सञ्चालक गिरिराज खडे।
16: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना।
17: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ B&B हस्पिटलका हाड जोड्ने नसा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
16: ब्लड प्रेसर सुगर थाइराइड मुटु रोग छाती रोग ग्यास्ट्रिक अल्सर निमोनिया चक्कर लाग्ने लुतो दाज पुतले दुबे चाया डन्डीफोर पुरानो घाउ खटिरा यौन दुर्बलता सेतो पानी बग्ने यौनाङ्गका घाउ खटिरा कपालको रौँ झरिरहने हाड जोड्नीका समस्याहरू प्यारालाइसिस जोर्नीहरू दुख्ने नचल्ने नसा च्यापिएको ढाड कम्मर दुख्ने मेरुदण्ड र घुँडाको समस्या लिगामेन्ट च्यापिएको भाँचिएको हाड जोड्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
17: सम्पर्क पाल्पा भैरव मेडिकल श्रवण पथ बोटवल साझा हस्पिटल को अगाड़ी।
16: संपर्क नंबर 071534905 071553905 र मोबाइल 98570178010।
18: दादू एक कप चाय के 30 रुपया कतरा महंगा। आजकल तो कुछ चीज हम फिर पैसा वसूल नहीं हुई ना।
19: हुई जे भाई, अब एनसेल में पैसा वसूल
18: हो का
19: हो जे। एनसेल में आप खाली 18 रुपया में एक दिन अलग 30 मिनट ऑल नेपाल कॉल संगे मज्जा से बटवाई सकती। तब नहीं हुई जे पैसा वसूल, गजब बात है। अब मैं फिर पैसा वसूल करें। आज एस्ट्रिक 123 हैश डायल करी या एनसेल ऐप में जाके ये पैक खरीद करी। एनसेल नेपाल के लग।
20: सुन्दै हुनुहुन्छ कानतिर विकासको आधार सामुदायिक रेडियो बुद्ध आवाज।

यतिन्जेलसम्म तपाईँ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz ताजा सूचना, मनोरञ्जन, ज्ञान, खबर लगायतका विभिन्न मनोरञ्जनात्मक चेतनामूलक कार्यक्रम सँगै रहनुभयो। पीर व्यथा हाँसो खुसी आँसु रोधन सुख दुःख माया ममता सद्भाव सहानुभूति र भाइचाराको सम्मिश्रण सँगैको हाम्रो आवाज रोग शोक र भोग सँगैको यो जनजीवनसँग हिमाल पहाड तराई गाउँ बस्ती पाखा पखेरा सहर कुना कन्दरा आम नेपाली दाजुभाइ दिदी बहिनीहरूको त्यो बस्तीमा आवाज मार्फत हामी डुलिरह्यौं। रात बिस्तारै छिप्पिँदैछ, मौसमको विशेष ख्याल गर्नुहोला। घरको ढोकाको चुकुल राम्रोसँग त लगाउनु भयो होला नि, झ्याल खुल्लै हुन सक्छ। बस्तीका बत्तीहरू बिस्तारै निद्दैछन्। बाहिर राखेको केही सामान भित्र राख्न भुल्नुभयो कि? प्यास लाग्न सक्छ, पानी नजिकै राख्नुहोला। भोलि दिनभरको योजना बनाउँदै मनभरिका पीडा हटाउँदै सूर्यको त्यो उदाउँदो रातो किरणसँगै भोलि बिहान हामी अवश्य आउनेछौ। जाँदा जाँदै सुनौलो भविष्यमाथि तुसरापात नहुन्, चाहना इच्छा रुचि पूरा हौन। यतिन्जेलसम्मको सहयात्राको लागि तपाईलाई विशेष धन्यवाद। भोलि बिहान तपाईँको नयाँ जोश जागर उत्साह र उमङ्ग बोकेर अवश्य पनि आउनेछौ। शुभरात्री, शुभ सपनी।

0: आज विक्रम सम्बत 2083 साल वैशाख 27 गते आइतबार जेठ कृष्ण अष्टमी 10 मई सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री रिदम सिंहसँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि।
2: प्रधान न्यायाधीश सिफारिशपछि सर्वोच्चमा न्यायाधीशहरूबीच खटपट। कंग्रेसमा समानान्तर महाधिवेशनको तयारी एकता प्रयास निष्कर्षविहीन। देउबा दम्पति विरूद्ध रेड नोटिस जारीको अनुरोध गर्दै फेरि इन्टरपोललाई पत्राचार। राष्ट्रिय सरोकारमा राष्ट्रपाको नीति बहस। मनसून अवधिमा खडेरीको जोखिम लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्रमा छापिएको कुलो पक्की बनेपछि किसान उत्साहमा शीर्षकको शुभ समाचार।
0: बागमती प्रदेश सरकारले सरकारको सहयोगमा सिन्धुली जिल्लाका विभिन्न भागमा रहेका परम्परागत तथा जीर्ण सिंचाई कुलो मरमत पुनर्निर्माण र स्तरोन्नति गरी पक्की बनाइएपछि स्थानीय किसान उत्साहित भएका छन्। वर्षौंदेखि बिग्रिएका कुलो सुधार भएसँगै खेतबारीमा बाह्रै महिना सिंचाई सुविधा पुग्न थालेपछि किसानमा खुशियाली छाएको हो। कृषि उत्पादन बढ़ाउने उद्देश्यले प्रदेश सरकारले चालू आर्थिक वर्षमा जिल्लाभर साना तथा मध्यम स्तरका सिंचाई योजना सञ्चालन गरिरहेको छ। परम्परागत कुलोहरूलाई ढलान गरी व्यवस्थित बनाइदा पानी चुहावट कम हुनुका साथै खेतसम्म नियमित पानी पुग्न थालेको स्थानीय किसान बताउँछन्। हरिहरपुर गढ़ी गाउँपालिका दुईमा बागमती प्रदेश सरकारको 9 लाख रूपियाँ सहयोगमा रतनपुर सिंचाई कुलोको मरमत तथा पुनर्निर्माण भर्खरै सम्पन्न भएको छ। भत्किएर जीर्ण बनेको उक्त कुलोलाई पक्की ढलान गरी निर्माण गरिएको स्थानीय किसान तथा निर्माण उपभोक्ता समितिका सचिव हेमकुमार राईले जानकारी दिनुभयो। उहाँका अनुसार उक्त बजेटबाट 135 मीटर लामो कुलो ढलान गरी निर्माण गरिएको छ। कुलो निर्माणपछि करिब 150 बिघा खेतमा सिंचाई सुविधा पुगेको छ।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एकनास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

यो नयाँ वर्षको अवसरमा गोदरेजका विभिन्न होम अप्लायन्सहरूको खरिदमा आकर्षक अफर। फ्रन्ट लोड वासिङ मसिनमा 6 केजी एरियल, टप लोडमा 2 केजी एरियल, ट्विन टपमा 1 केजी एरियल, माइक्रोवेभ ओभनमा कुकिङ किट र एयर कन्डिसनरमा फ्री इन्स्टलेसन। नागरिकता भए पुग्छ, सजिलो इएमआई मार्फत सजिलै खरिद गर्न सकिन्छ।

air cooler, ceiling fan, stand fan, mixer र iron को खरीद मा exciting offer पाउन होस। हर एक 15 दिन मा Crompton को mixer र bumper lock drama, mighty double door refrigerator जितने मौका पनी नागरिकता मात्र भाई बुक सब सहज EMI मार्फत खरीद करना सकिन्छ।

वर्षको अवसरमा ईसीएलका विभिन्न होम अप्लायन्सहरूको खरिदमा क्याशब्याक तथा स्योर सर्ट गिफ्ट, वासिङ मसिनमा 6 केजी एरियल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र नागरिकता मात्र भए पुग्छ। सहज इएमआई मार्फत खरिद गर्न सकिन्छ। ग्लोबल नम्बर 1 TCL इन्सपायर ग्रेटनेस।

0: यो नयाँ वर्षको अवसरमा सिजीका स्मार्ट डोमेस्टिक अप्लायन्सेसको खरिदमा हरेक 15 दिनमा सेट अफ 5 प्रोडक्ट जित्ने अवसर र बम्पर उपहारमा मेघौली सेराईमा लग्जरी स्टे साथै हिरो स्प्लेन्डर प्लस मोटरसाइकल जित्ने मौका पनि। क्यूआर कोड स्क्यान गरी सहभागिता जनाउनुहोस् र यो नयाँ वर्षलाई अझ विशेष बनाउनुहोस् सिजीसँग।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। शर्मा प्रधान न्यायाधीश सिफारिश भएपछि सर्वोच्चमा न्यायाधीशहरूबीच खटपट शीर्षकमा हिमालय टाइम्समा खबर छापिएको छ। सर्वोच्चका न्यायाधीश डाक्टर मनोज शर्मालाई प्रधान न्यायाधीश सिफारिश गरिएसँगै सर्वोच्च अदालतमा न्यायाधीशहरूबीचको वातावरण असहज बनेको छ। बिहिबार संवैधानिक परिषदले बहुमतबाट वरिष्ठताक्रम मेच्दै चौथो वरियताका न्यायाधीश डाक्टर शर्मालाई प्रधान न्यायाधीशमा सिफारिश गरेपछि उनको संसदीय सुनवाई प्रक्रिया अघि बढ़ेका बेला न्यायाधीशहरूबीचको खटपट शुरू भएको छ। प्रधान न्यायाधीश प्रकरणले शुक्रबार मुद्दाको सुनवाईमै प्रभाव परेको थियो। शुक्रबार गोला तान्ने बेलामा प्रधान न्यायाधीशमा सिफारिश शर्माले नेतृत्व गर्ने अग्रसरता देखाएपछि अरू न्यायाधीशहरूले आपत्ति जनाएका थिए। 10 बजे नै सर्वोच्च अदालतको वेबसाइटमा आइसक्ने मुद्दाको पेशी विवरण 11:30 बजेसम्म पनि आएको थिएन। करिब 10 बजेतिर इजलास बस्न शुरू भइसक्नु पर्नेमा अबेर गरी मुद्दाको पेशी आउनुपर्ने कारण सर्वोच्चमा न्यायाधीशहरूबीचको खटपट परेको स्रोतले बताएको छ। इजलास तय गर्नु पहिले असमझदारी देखिएपछि कामु प्रधान न्यायाधीश सपना प्रधान मल्ल र प्रधान न्यायाधीशमा सिफारिश भएका डाक्टर मनोज कुमार शर्मा इजलासमा बसेका थिएनन्। उनीहरूले गोला नै तानेनन्। अर्का न्यायाधीश तिलप्रसाद श्रेष्ठ पनि शुक्रबार इजलासमा बसेनन्। उनी पनि प्रधान न्यायाधीशका लागि 6 न्यायाधीशको सूचीमा रहेका थिए। यस्तै कायम प्रधान न्यायाधीश सपना प्रधान मल्लले सिफारिश भएका प्रधान न्यायाधीश शर्मालाई प्रश्न गरिन्। आज्ञाकारी न्यायपालिका बनाउने प्रयास त भइरहेको छैन, यस्तै न्यायपालिकालाई कार्यपालिकाको छाया पर्ने मनसाय देखियो। बार एसोसिएशनले भनेको छ प्रस्तावित प्रधान न्यायाधीश शर्मा विरूद्ध संसदीय सुनवाई समितिद्वारा उजुरीको आह्वान पनि गरिएको छ। च्याट जीपीटीको स्क्रीन सट राख्दै उपसभामुखले लेखिन् प्रधान न्यायाधीश सिफारिश कार्यक्षमताका आधारमा शीर्षकमा विभिन्न उपशीर्षकमा आजको हिमालय टाइम्समा शर्मा प्रधान न्यायाधीशमा सिफारिश भएपछि सर्वोच्चका न्यायाधीशबीच खटपट शीर्षकमा खबर छापिएको छ।
3: निजी लगानीमा उतार चढ़ाव दबावमा सार्वजनिक ऋण र राजस्व शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। 100 अर्ब अमेरिकी डलरको अर्थतन्त्र निर्माणको आधार वर्षका रूपमा हेरिएको 2083-84 को नीति तथा कार्यक्रम निर्माणमा जुटेको सरकारका लागि निजी क्षेत्रको मनोबल उकास्ने र लगानी विस्तारको वातावरण तयार गर्ने चुनौती देखिएको छ। अर्थतन्त्रको 25% लगानी गर्ने निजी क्षेत्र गत वर्ष 19% सीमित हुँदा राजस्व संकलनमा भारी गिरावट आएर सरकार दैनिक कार्य संचालनका लागि पनि सार्वजनिक ऋण लिनुपर्ने बाध्यतामा छ। महामारी त्यसपछि सरकारले अपनाएको माग नियन्त्रण गर्ने नीतिको मारमा परेको निजी क्षेत्रले जेएनजी आन्दोलनका क्रममा समेत 30 अर्ब रूपियाँ भन्दा बढ़ी क्षति बेहोरेको थियो। गत 21 फागुनको निर्वाचनपछि गठन भएको झण्डै 2/3 बहुमतको शक्तिशाली सरकारसँग निजी क्षेत्र आशावादी देखिए पनि सरकारको नीति तथा कार्यक्रम र बजेटको प्रतीक्षामा छन्। कोविड महामारीपछि तीव्र सुधारको संकेत देखिएको अर्थतन्त्रमा मूलत माग नियन्त्रण गर्ने सरकारी नीतिले निजी लगानी प्रभावित भएको थियो। चालू आर्थिक वर्षमा लगानीमा सुधार हुने केन्द्रीय तथ्याङ्क कार्यालयको प्रक्षेपण भए पनि सत्तारूढ रासोपाको चुनावी वाचापत्र अनुरूप 7% आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रलाई थप प्रोत्साहन गर्नुपर्ने अवस्था छ।
2: आन्तरिक विवाद समाधान गरेर पार्टीलाई एकताबद्ध बनाउने प्रयास सफल हुन नसकेपछि नेपाली कंग्रेसमा समानान्तर महाधिवेशनको सम्भावना बढ़दै गएको छ। संस्थापन पक्ष 15 महाधिवेशनको तयारीमा जुटिरहँदा कंग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्ष भने सम्मानजनक उपस्थिति बिना महाधिवेशन प्रक्रियामा सहभागी नहुने अडानमा छ। निवर्तमान सभापति देउवा समूहको नेतृत्व हाल निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरिरहेका छन्। खड्का पक्षमा कतिपय नेताहरूले भने समानान्तर महाधिवेशनको तयारी समेत थालेका छन्। 11 चैत्र 2082 बसेको केन्द्रीय कार्य समितिको बैठकले आगामी 16 देखि 19 असोजमा 15 महाधिवेशन गर्ने निर्णय गरेको थियो। त्यसकै आधारमा 3 साता अघि क्रियाशील सदस्यताको अध्यावधिक अभियान समेत शुरू भइसकेको छ। जरा अभियान नाम दिइएको यो अभियान महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा देशभर चलिरहेको छ। पुराना क्रियाशील सदस्यहरूलाई डिजिटल प्रणाली मार्फत अध्यावधिक गर्ने काम जिल्ला जिल्लामा भइरहेको छ। विशेष महाधिवेशनको विपक्षमा उभिएका खण्डका र डाक्टर शेखर कोइराला पक्ष भने यो अभियानमा सहभागी छैनन्। 21 फागुनको निर्वाचन अघि सिंगापुर गएका निवर्तमान सभापति शेरबहादुर देउवा र पत्नी डाक्टर आरजु राणा देउवा अझै स्वदेश फर्किएका छैनन्। अदालतको फैसलापछि पनि इतर पक्षका केही शीर्ष नेता 27 देखि 30 पुष 2082 भेलकुटी मण्डपमा भएको विशेष महाधिवेशन र त्यसबाट निर्वाचित गगन थापा नेतृत्वको कार्य समितिलाई अझै स्वीकार्न तयार छैनन्। 4 वैशाख 2083 सर्वोच्च अदालतले गगन थापा नेतृत्वको कार्य समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको थियो। तर पार्टी आधिकारिकता टुंगो लागे पनि कंग्रेसमा राजनैतिक विवाद भने झन चर्कदै गएको छ। संस्थापनेतर समूहका नेता विमलेन्द्र निधिले अहिलेसम्मको अवस्थामा थापा नेतृत्वको कार्य समितिलाई स्वीकारेर एकतामा जान नसकिने अडान राख्दै आउनु भएको छ। एकता प्रयास निष्कर्षविहीन कंग्रेसमा समानान्तर महाधिवेशनको तयारी शीर्षकमा हिमालय टाइम्समा खबर छ।
3: देउवा दम्पत्ति विरूद्ध रेड नोटिस जारीको अनुरोध गर्दै फेरि पत्राचार शीर्षकमा कान्तिपुर दैनिक खबर लेख्छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्व परराष्ट्र मन्त्री आरजु राणा देउवा विरूद्ध रेड नोटिस जारीका लागि अनुरोध गर्दै नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन इन्टरपोललाई फेरि पत्राचार गरेको छ। इन्टरपोलको काठमाण्डु स्थित नेशनल सेन्ट्रल ब्यूरो एनसीबी मार्फत देउवा दम्पत्ति विरूद्ध नोटिस जारी गर्न यसअघि अनुरोध गरिएकामा इन्टरपोल सचिवालयले थप विवरण माग्दै यथास्थितिमा रेड नोटिस जारी गर्न नसकिने सन्देश दिएको थियो। इन्टरपोलले सोधेका प्रश्नहरूको जवाब सहितको विवरण बिहिबार महासचिवहरूलाई पठाइएको प्रहरीका एक उच्च अधिकारीले जानकारी दिए। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका अनुसार देउवा दम्पत्ति विरूद्ध एकैपटक सम्पत्ति शुद्धिकरणमा अनुसन्धान अघि बढ़ाइएको देखिएको उल्लेख गर्दै अरू सम्बद्ध कसुर भए नभएको विषयमा इन्टरपोलले सोधेको थियो। कतिपय अदालतका कागजात समेत इन्टरपोलले माग गरेको थियो। विभागले भने देउवा दम्पत्तिको घरमा जलेको अवस्थामा भेटिएका विदेशी नोटहरू सहितका विषयमा अनुसन्धान भइरहेको भन्दै विवरण पठाएको छ। अरू केही कागजात समेत पठाइएको विभागका अधिकृतहरूले जानकारी दिएका छन्।
2: राष्ट्रिय सरकारमा राजोपाको नीति बहस शीर्षकमा आजको गोर्खापत्रमा खबर छ। प्रतिनिधि सभाको प्रमुख तथा सरकारको एकल नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी राजोपाले राष्ट्रिय सरकारका विषयमा केन्द्रित भई गहन बहस विमर्श शुरू गरेको छ। मुलुकमा सुशासन कायम गरी समृद्धिको यात्रा तय गर्ने उद्देश्यले राजोपाले पार्टी संसद तथा सरकारका गतिविधिलाई प्रभावकारी रूपमा संचालन गर्ने गरी राष्ट्रिय बहस तथा प्रशिक्षण शुरू गरेको छ। यसै सन्दर्भमा सो पार्टीले शनिबारदेखि संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण शुरू गरेको छ। ललितपुरको जावलाखेल स्थित स्टाफ कलेजमा शुरू भएको राजोपा संसदीय दलको मन्त्री सांसद पूर्व बजेट अन्तर्क्रियाको तेस्रो श्रृंखलामा शिक्षा मन्त्री सस्मित पोखरेल र कानून मन्त्री सविता गौतमसँग सांसदहरूको अन्तर्क्रिया भएको हो। सो अन्तर्क्रियामा मन्त्रालयका काम क्षेत्रगत बजेट प्रक्रिया तथा पूर्व बजेटका विषयमा छलफल भएको जनाइएको छ।
3: खर्ब डलर अर्थतन्त्रका लागि व्यापक सुधार आवश्यक शीर्षकमा अभियान दैनिकमा खबर छ। मुलुकको अर्थतन्त्रको आकार 100 अर्ब 1 खर्ब डलर पुर्याउने सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको लक्ष्य हासिल गर्न आर्थिक नीतिहरूमा आमूल सुधार गर्नुपर्ने विज्ञहरूले बताएका छन्। न्यू बिजनेस एज लिमिटेडद्वारा शुक्रबार आयोजित दशौं न्यू बिज कन्क्लेभ एण्ड बिजनेस एक्सलेन्स अवार्ड्स 2026 अन्तर्गतको प्यानल छलफलमा सहभागी विज्ञहरूले विगत तीन वर्ष यता 4% भन्दा कमको वृद्धि दरबाट अघि बढ़ेको अर्थतन्त्रको आकार 100 अर्ब पुग्न सामान्य वृद्धि दर अपर्याप्त हुने बताए। प्यानल छलफलको विषय रिसेट रिफर्म राइज चार्टिङ नेपाल्स ग्रोथ पाथ थियो।
2: तेहरानको आकाशमा मिसाइल चम्किदा काठमाण्डौको भान्सा महंगिन्छ, मस्को नजिक तोप पड्किदा अफ्रिकी बन्दरगाहमा गहुँको अभाव देखिन्छ र लाल सागरमा एउटा जहाज ठोकिदा विश्व बजारमा स्मार्टफोनदेखि मलसम्मको मूल्य उकालो लाग्छ। 21औं शताब्दीको तेस्रो दशकमा अब युद्ध कुनै सीमित भूगोलको घटना रहेन, यसको धुवाले सिंगो पृथ्वीको अर्थतन्त्र, खाद्य सुरक्षा र मानवीय जीवनलाई प्रभावित गरेको छ। रूस युक्रेन युद्ध शुरू होस् वा इरान इजरायल अमेरिका तनाव, यसले विश्व अर्थतन्त्रको मेरुदण्ड मानिने ऊर्जा व्यापार र क्षतिमा ठूलो हिस्सा ओगटेको छ। यस्तै मध्यपूर्व विश्वको ऊर्जा केन्द्र हो इरान र अमेरिका इजरायल बीचको द्वन्दले विश्वव्यापी तेल आपूर्तिको मेरुदण्ड मानिने स्ट्रेट अफ होर्मुजमा चुनौती थपिदिएको छ। विश्वको झण्डै 20% पेट्रोलियम पदार्थ यही जलमार्ग भएर ओसार पुसार हुन्छ। अन्तर्राष्ट्रिय मुद्रा कोष र अलियान्ज जस्ता संस्थाहरूको विश्लेषण अनुसार यो क्षेत्रमा तनाव बढ़न साथ कच्चा तेलको मूल्य प्रति ब्यारल $100 नागिहाल्छ। उता युद्धले केवल भौतिक संरचना मात्रै भत्काउँदैन, यसले दशकौंसम्म आर्थिक गतिविधिहरूलाई एकै झट्कामा सुन्नेमा पुर्याइदिन्छ। विश्व बैंकले हालै गरेको अध्ययन अनुसार सन् 2024 देखि सन् 2026 को बीचमा भएका द्वन्दहरूका कारण थप 10 करोड़ भन्दा बढ़ी मानिसहरू चरम गरीबीको रेखामुनि धकेलिएका छन्। यस्तै इरान इजरायल र अमेरिका बीचको युद्धका कारण विश्वव्यापी सप्लाई चेन विच्छेद, त्यस्तै दोस्रो विश्वयुद्धपछिको सबैभन्दा ठूलो खाद्य संकट सन्निकट, युद्ध रोक्न बहुपक्ष